0: मुनिकालाई सदस्य बनाइएपछि चौतर्फी आलोचना आजको हिमालय टाइम्समा खबर छ।
1: सोमबार दिउँसो सिंहदरबार पुग्दा सुनसान थियो। विगतमा सिंहदरबारभित्र जति चहल पहल हुन्थ्यो त्यसको तुलनामा बालेन्द्र शाह बाले नेतृत्वको सरकार बनेपछि सिंहदरबार सुनसान भएको हो। एकातिर राजनीतिक नेता कार्यकर्ता ठेकेदारदेखि बिचौलियाको उपस्थिति कम छ भने अर्कोतिर कर्मचारीहरू चिया गफमा भूलेको खासै देखिँदैन। मन्त्रालयमा अनावश्यक भीड़भाड़ घटे पनि कर्मचारी संयन्त्रबाटै हुन सक्ने कतिपय काम भने हुन छाडेका छन्। प्रधानमन्त्री बालिनले पदभार सम्हालेकै दिन चैत्र 13 गते कर्मचारी संयन्त्रलाई सरकारको स्पिरिट समात्न निर्देशन दिँदै भनेका थिए, जसरी हामीले सरकार गठन गरेका छौं त्यही स्पिरिट तपाईहरूले समात्नुपर्छ, कुनै बहानामा ढिलासुस्ती गर्न पाइँदैन। शाहले नियम कानून परिवर्तन गर्नुपर्ने कुराहरूमा कुनै बहाना नगर्न पनि जारी गरेका थिए। सरकारले निजामती प्रशासनमा कार्यक्षमता पारदर्शिता सुशासन र जवाबदेहिता बढ़ाउने प्रयास गरे पनि कतिपय कुरामा अपरिपक्वता देखाएको छ। दुई तिहाई बहुमतको राष्ट्रपा सरकारले कर्मचारी संयन्त्रमाथि विभिन्न ढंगले निरन्तर दबाव बढ़ाइरहेको छ। यसले कर्मचारी संयन्त्रमा उकुस मुकुस बढ़दै गएको छ। जेएनजी आन्दोलनको जगबाट आएको शक्तिशाली सरकारले एकपछि अर्को गर्दै त्रास देखाउँदा कर्मचारीको मनस्थिति त्रसित बनेको उच्च तहका कर्मचारीहरू बताउँछन्। स्थायी सरकारका रूपमा रहेका कर्मचारी संयन्त्रमाथि सरकारले अविश्वास गर्दै पुराना कर्मचारीलाई हटाउने प्रयत्न गरेको छ, जस अनुसार कर्मचारीको सेवा अवधि 30 वर्ष र उमेर हद 55 वर्ष कायम गर्ने तयारी गरेको बताएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। यति बेला कम्युनिष्ट पार्टीहरूभित्र एकता र सहकारीको बहसले तीव्रता पाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच कार्यगत एकता गर्ने भन्दै शीर्ष तहमा राजनैतिक दौड़धोप बढ़िरहेका बेला पार्टीका आन्तरिक तहमा भने असन्तुष्टि देखिएको छ। एमालेभित्र लामो समयदेखि नीति विधि र नेतृत्वको पुनर्गठन हुनुपर्ने माग उठिरहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्ष भने संसद र सड़कमा शक्ति आर्जन गर्न पुनर्मिलनको पक्षमा उभिएपछि अन्तर्विरोध चुलिएको हो।
2: एसटी र कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गरेको भन्दै सरकार र राष्ट्रिय परीक्षा बोर्डको प्रशंसा भइरहे पनि परीक्षाको विश्वसनीयतामा भने प्रश्न उठेको छ। बोर्डले परीक्षा सकिएको 40 दिनमा कक्षा बाह्र र 29 दिनमा एसटीको नतिजा सार्वजनिक गरेको थियो। यसअघि नतिजा प्रकाशनका लागि 70 देखि 90 दिनसम्म लाग्ने गरेको थियो।
1: त्रिभुवन विश्वविद्यालयले परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढ़ाएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले आंशिक क्याम्पसहरूलाई पत्राचार गर्दै 90 दिनभित्र त्यस्ता संरचनाहरू हटाउन निर्देशन दिएको हो।
2: नेकपाले आफ्ना नेता तथा कार्यकर्ता लागि नयाँ आचार संहिता ल्याएको छ। नेता तथा कार्यकर्ताको आचरण र व्यवहारलाई पार्टीले अवलम्बन गरेको क्रान्तिकारी सिद्धान्त अनुरूप बनाउन आचार संहिता जारी गरिएको नेकपाले जनाएको छ।
1: वर्षासँगै देशभरका ग्रामीण क्षेत्रमा धान रोपाई शुरू भएसँगै रासायनिक मलको अभावले किसानहरू समस्यामा परेका छन्। रोपाई गरेको करिब एक सातापछि पनि डीएपी यूरिया र पोटास मल सहज रूपमा उपलब्ध हुन नसक्दा किसानहरू महँगो मूल्यमा भार तिरेर बजारबाट मल किन्न बाध्य भएको बताइएको छ। देशभर धान रोपाईसँगै मलको अभाव देखिएको छ।
2: 100 अन्न निर्यात गर्ने देशका रूपमा चिनिएको नेपाल आज खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन पनि संघर्ष गरिरहेको छ। कृषि उत्पादन घट्दै जानुको मुख्य कारण माटोको उर्वरा शक्ति कमजोर बन्दै जानुरहेको कृषि अभियन्ता हृदयराज गौतमले बताएका छन्। एकीकृत शत्रुजीव व्यवस्थापन सहकर्ता अम्बिका हमालका अनुसार वर्षौंदेखि यूरिया डीएपी लगायत रासायनिक मलको अत्याधिक प्रयोगले माटोभित्रका लाभदायक सूक्ष्मजीव नष्ट भएका छन्।
1: आर्थिक वर्ष 2083-84 को बजेटमा आएको राजस्व नीतिपछि विद्युतीय सवारी विक्रेताहरूले मूल्य समायोजन गर्न थालेका छन्। नयाँ कर नीति अनुसार केही विक्रेताले मूल्य घटाएका छन् भने केहीले बढ़ाएका छन्। अर्कोतिर नयाँ सवारी आयात गरिन सकेको भन्दै केही विक्रेताले मूल्य समायोजन गरेका छैनन्।
2: नेपाल विद्युत प्राधिकरणले पहिलो पटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली बुट मोडल मार्फत 4 प्रसारण लाइन आयोजना अघि बढ़ाएपछि प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिताका लागि नयाँ अभ्यास शुरू भएको छ। ती आयोजनाका लागि नेपाल भारत चीन अमेरिका लगायत देशका 18 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सेटियमहरूले आशय पत्र पेश गरेका छन।
1: चालू आर्थिक वर्षको 11 महिनामा करिब 3,000 टन धानको बिउ आयात भएको भन्सार विभागको तथ्याङ्क छ। उक्त धानको बिउका लागि झण्डै 1,29,00,00,000 रूपियाँ बाहिरिएको छ। अघिल्लो वर्ष 1,16,00,00,000 रूपियाँ बराबरको धानको बिउ आयात भएको थियो।
2: अब शेयर बजार मापक नेप्से परिसूचक लगातार 6 दिन घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार नेप्से परिसूचक 16.54 अर्थात 0.62% घटेर 2632.96 अंकमा छरेको छ।

0: 么上不了架呢？大家不能放。
1: 一场好天的地球，天空马上披掉啊彩虹。
0: भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। विश्वव्यापी जलवायु परिवर्तनको असर अन्य देशको तुलनामा अन्य क्षेत्रको तुलनामा एशिया महाद्वीपमा बढ़ी देखिएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओ र संयुक्त राष्ट्र संघीय निकायहरूको हालैको प्रतिवेदन अनुसार एशिया महाद्वीप विश्वको औसत गतिभन्दा बढ़ी दरमा तातिरहेको पाइएको हो। सन् 2025 एशियाकै इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा बनेको छ। एशिया मात्रै होइन युरोप महाद्वीप पनि यत्तिकै इतिहासकै सबैभन्दा भीषण गर्मीको चपेटामा परेको छ। जून 21 शुरू भएको अत्याधिक गर्मीका कारण युरोप भरमा हालसम्म 1300 भन्दा बढ़ी मानिसको गर्मीकै कारण मृत्यु भएको जनाइएको छ। यस्तै मौसममा आएको चरम परिवर्तनले एशियालाई दुईवटा फरक संकटमा धकेलेको छ, एउटा अत्याधिक वर्षा र अर्को चरम खडेरी।
4: अब खेल खबर। जारी फिफा विश्वकप 2026 को राउण्ड अब 32 अन्तर्गतको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानमाथि 2-1 को नाटकीय जीत दर्ता गर्दै विश्वकपको अर्को चरणमा स्थान सुरक्षित गरेको छ। ह्युस्टन रंगशालामा नेपाली समयअनुसार सोमबार राति 10:45 बजे शुरू भएको खेलमा पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै रोमाञ्चक जीत दर्ता गरेको हो। त्यस्तै राउण्ड अफ 32 को खेलमा जर्मनीलाई पेनाल्टी सुट आउटमा 4-3 पराजित गर्दै पाराग्वे अन्तिम 16 प्रवेश गरेको छ। मंगलबार बिहान भएको राउण्ड अफ 32 को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो।
3: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा डाक्टर शोभाकर पराजुलीले लेख्नु भएको छ मतदाताको अपेक्षा शीर्षकमा, नेपाल जस्ता देशका लागि मुख्य आवश्यकता भनेको मतदाताको चेतना वृद्धि, परिणाममुखी शासन र तथ्यमा आधारित नीति निर्माण हो। जब मतदाताको अपेक्षा र राज्यको क्षमता सन्तुलित हुन्छ तब मात्र लोकतन्त्रले वास्तविक विकास उत्पादन गर्न सक्छ र राष्ट्र दीर्घकालीन समृद्धिको मार्गमा अगाडि बढ़न सक्छ। ग्रामीण क्षेत्रका किसानहरूले मौसम, बजार मूल्य, उत्पादन लागत र जोखिम व्यवस्थापनका आधारमा अत्यन्त जटिल आर्थिक निर्णय लिन सक्दछन्। उनीहरू विश्वविद्यालयको डिग्री नभए पनि व्यावहारिक रूपमा साक्षर नागरिक हुन्, नागरिक दैनिकमा छापिएको छ।
4: हवस्त, काठमाडौँमा रेडियो नारिन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिँदै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिखोला 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज
4: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
5: समयको साथमा जितु सुनचादी पसल
6: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
7: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

हामीले सूचना नमस्कार आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बसमा हामी विशेष गरी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक पाटोका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं र अहिलेको बहसमा पनि देशभरका समग्र विषयमा कुराकानी गर्नेछौ। नेपाली बसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com विश्वभर छरिएर रहेका धेरै नेपालीहरूले हामीलाई सुनि पनि राख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम पनि हो यो नेपाली बस। नेपाली बसको आजको दिनमा हामी चर्चा गर्न चाहन्छौ। देशभर धान रोपाईसँगै मलको अभाव छ, किसान महँगोमा भारतीय बजार धाउन बाध्य छन्, मल समयमा नपाउँदाखेरि किसानहरूको रुवावासी छ। जुन देशको किसान रुन्छ त्यो देश विकासमा त्यति धेरै सम्भव रहँदैन, किनभने एउटा बाली एउटा चाहिँ जग बचाल्ने एउटा 60% नागरिकहरू रोइरहेको यो अवस्थामा चाहिँ देशको विकासको कुरा, समृद्धिको कुरा र अन्य ठाउँहरूमा जुन किसिमका लगानीहरू भइरहेका छन् त्यसले सार्थकता पाउँदैन, नागरिकहरूलाई रुवाउनु हुँदैन। देश एउटा सबैले बाँच्न पाउने अधिकारको प्रत्याभूति भएको एउटा राष्ट्र बन्नुपर्दछ भन्ने ढंगले आजको नेपाली बहस हामी शुरूआत गर्न चाहन्छौ। किनभने मल यतिखेर अभाव छ, मल किन किसानहरूले वर्षेनी अभाव झेल्नु परिरहेको हुन्छ, मल किन किसानहरूले पाउँदैनन्, यतिखेर महँगी त्यत्तिकै छ, कालो बजारी बढ़ेको छ, इन्धनको मूल्य स्वचालित प्रणालीबाट हिजो हुन्थ्यो भने आज स्वचालित प्रणाली छैन, इन्धनको मूल्य पनि वृद्धि भइरहेको छ, व्यापक रूपमा इन्धनको मूल्यमा वृद्धि छ, आधा ग्यास सिलिण्डर मात्रै अहिलेसम्म किसान

0: नागरिकहरूले किनिराख्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति छ। जतिखेर इरान इजरायल बीच सहमति हुँदा पनि, इरान अमेरिका बीच सहमति हुँदा पनि आधा सिलिण्डर किन्नुपर्ने नेपाली नागरिकहरूको बाध्यता छ। किन आधा सिलिण्डर ग्यास अहिलेसम्म लामो समयसम्म बिक्री वितरण भइरहेको छ? यो कसलाई पोस्नका निम्ति यो काम भइरहेको छ? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौं। देशका हरेक विषयहरूलाई नेपाली बस मार्फत हामी उठाउन चाहन्छौं। आज सरकारको जुन किसिमको महत्वाकांक्षा छ, देशलाई सुशासनतिर धकेल्ने, देशलाई एउटा नयाँ ढंगले नयाँ सिराबाट अगाडि बढ़ाउने, तर यो क्रियाकलापहरू सही ट्र्याकमा चलिरहेका छन् त? क्रियाकलापहरू सही लाइनमा गइरहेका छन् त? आज म तपाईँलाई जानकारी गराउन चाहन्छु आदरणीय श्रोता। नेपाली बसमा त्रिभुवन विश्वविद्यालयले एउटा पत्र लेखेको छ। त्रिभुवन विश्वविद्यालयको हाताभित्र रहेका जति पनि विद्यार्थी संगठनका संरचनाहरू छन्, ती विद्यार्थी संगठनका सबै संरचनाहरू हटाउनु। अहिलेको अवस्थामा त्रिभुवनले क्याम्पसहरूलाई भनेको छ, विभिन्न संगठनका संरचनाहरूलाई हटाउनु र विद्यार्थी संगठनका संरचना हटाउनु। त्रिवी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सूचना जारी गरेर सरकारको निर्णय अनुसार विद्यार्थी संगठनको संरचना हटाउनु भनेको छ। आज श्रोता, त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूबाट 60 दिनभित्र दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको निर्णय कार्यान्वयन गर्न विश्वविद्यालयले यस्तो कदम चालेको बताएको छ। त्रिवीको सूचना अनुसार 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गरी निर्देशनालयलाई जानकारी गराउन पनि आग्रह गरिएको छ। विश्वविद्यालय अनुदान आयोग पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिवीले सूचना जारी गरेको यतिखेर बताएको छ। अब विद्यार्थी संगठनहरू, दलीय संगठनहरू क्याम्पसहरूमा रहने छैनन्। यो सूचना जारी भएसँगै आजको नेपाली बसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौ र विशेष गरी हामी सुशासनको विषयमा कुराकानी गर्दछौ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दा फैसलातर्फ गएको छ। ठूला बीवीआईपी भनेका व्यक्तिहरू, बिचौलियाहरू पक्राउको तयारीमा पनि छन्। कतिपय फरार रहेका छन्। यसमा अर्जु राणा देउबाको नाम पनि प्रथम पंक्तिमा जोड़िएको थियो। त्यसै गरी मन्जु खाँड लगायतकाहरूको पनि नाम जोड़िएको थियो। एकपटक भागाभाग पनि परेको थियो। अहिलेको अवस्थामा बालकृष्ण खाँड यतिखेर रिहा भएका छन्, धरौटीमा रिहा भएका छन्। टो बहादुर आयमाझी जेलमा छन्, यतिखेर कारागारमै छन्, शरद खोरमा छन्। त्यसैले गर्दाखेरि अब यो नक्कली भूटानी शरणार्थी प्रकरणतर्फको सुई अगाडि बढ्दै गर्दाखेरि केपी ओलीका स्वकीयसम्म, राजेश वज्राचार्यसम्म पनि तत्कालीन बेला पुगेको थियो। अबको यो सुई कहाँसम्म पुग्छ, यसको रेड अलर्ट कहाँसम्म पुग्छ, यसमा को दोषी हुन्छन्, को प्रमाणित हुँदैछन्, हो भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता जुन सरकारले अपनाएको छ, यसमा सबै जनताले साथ दिएका छन्। भ्रष्टाचारको शासन यो देशबाट हट्नुपर्दछ। हरेक नागरिकले मेहनतले बाँच्न पाउने अधिकारको प्रत्याभूति हुनुपर्दछ। कुनै पनि व्यक्ति संसद भन्दा, मन्त्री भन्दा वा बिचौलिया भन्दा उसले रातारात दिनको दुई गुणा, रातको चौगुणा जुन प्रगति गरिरहेको हुन्छ, त्यो कर तिरेर प्रगति होइन, राष्ट्रलाई कर तिरेर होइन, राष्ट्रलाई खोक्रो बनाएर, राष्ट्रलाई डुबाएर जुन बिचौलिया तन्त्रको एउटा हावी भएको थियो, यो विषयमा चाहिँ सरकारले चालेका कदमहरू का विषयमा चाहिँ जनताले साथ दिएका छन्। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। भ्रष्टाचारमा सरकार शून्य सहनशीलता अपनाऊ। जलवायु संकटको रेड अलर्ट छ। विश्वव्यापी औषधभन्दा तीव्र गतिमा ताज्दैछ एसिया। यतिखेर अब वर्षायाम शुरू भएको छ, कता अतिवृष्टि, अनावृष्टि होइन खण्डवृष्टि हुने क्रम पनि चलेको छ। आफ्नो स्वास्थ्यकोदेखि लिएर आफ्नो चाहिँ भौगोलिक धरातल कस्तो छ, यी सबै कुराहरूको ख्याल गर्नुहोला आदरणीय श्रोताहरू। आजको नेपाली बसमा हामी जलवायु परिवर्तनले निम्त्याउन सक्ने खतरा र जोखिमका विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। नेकपा एमाले भित्र निकै ठूलो पंक्तिमा असन्तुष्टि बढ़ेको छ। नेकपा एमाले भित्र जुन किसिमको असन्तुष्टि छ, यो असन्तुष्टिले अब एमालेलाई कता पुर्याउँछ भन्ने खालका चर्चा परिचर्चाहरू पनि छन्। शीर्ष नेताहरूको स्वार्थ केन्द्रित दौड़धूप पनि चलेको छ। कम्युनिष्ट नेताहरू बीच जुहारी पनि बढ़िरहेको एउटा परिस्थिति छ। यति बेला कम्युनिष्ट पार्टीहरू बीचको एकता र सहकार्यको बहसले तीव्रता पाएसँगै त्यहाँ असन्तुष्टि पनि चुलिएको छ। केपी शर्मा ओलीले नेतृत्व छोड्नुपर्ने स्थिति आइसके पछाडि उनले प्रचण्ड लगायतकाहरूसँग फेरि एकपटक मिल्ने गरी जुन किसिमको ललिपप गोटी चालिरहेका छन्, त्यो गोटीले कतिको काम गर्छ त्यो भने हेर्न बाँकी छ। आदरणीय श्रोता, नागढुङ्गा मुगलिन सड़क विस्तार सुस्त छ। मनसून शुरू हुँदा दुई खण्ड अहिलेसम्म पनि अलपत्र परेका छन्। यो किन अलपत्र पर्छन्, कसरी अलपत्र पर्छन्, किन समयमा चाहिँ ठेकेदारले काम गर्दैनन् वा चाहिँ कुनै हाम्रो चाहिँ नियम ऐन कानून खरिद ऐन लगायतले चाहिँ यसमा प्रभाव पारिरहेको छ, यो विषयमा पनि बहस हुनुपर्दछ। अस्ति मन्त्रीले भने म खुट्टा भाँच्छु समयमा काम नगर्नेहरूको, तर खुट्टा भाँचेर समाधान हुनेवाला छैन, खुट्टा जोडेर सड़कलाई पनि जोड्नुपर्दछ। हाम्रो समाज खुट्टा भाँचेर कसैलाई कुटेर पिटेर धम्क्याएर थर्काएर अगाडि बढ्ने समाज होइन. हामी सबैले सम्मान गर्छौ, तर काम चाहिँ नियम संगत अनुसार हुनुपर्छ, काम समयमा सम्पन्न हुनुपर्दछ. ठेक्का लिने अल्पत्र छोड्नेहरूलाई चाहिँ कानून बमोजिम कार्यवाहीको डण्डा बर्साउनु पर्दछ. यहाँ यस्ता धेरै ठेकेदारहरू छन् जसले अर्बौं अर्ब करोड़ करोड़को ठेक्का लिन्छन्, पेटी ठेक्का दिन्छन्, अल्पत्र छोड्छन्, कतिपय अर्को ठाउँमा लिन्छन्, पेस्की लिन्छन्, फेरि भाग्छन्. यस्तो खालको क्रमहरू चलेको छ. यो क्रमहरूमा सरकार निर्मम बन्नुपर्दछ. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ. सरकारले 3 अर्ब बराबरका गाड़ी किन्दैछ. फेरि समितिले भनेको थियो अहिले तत्काल गाड़ी नकिन्नु र 3 वर्षसम्म मेन्टेनेन्स गरेर चलाउनु. सरकारले भन्यो 600-700 गाड़ीहरू हामीले पूर्व भीआईपी विशिष्टहरूका गाड़ीहरू फिर्ता गरेका छौं. सरकारलाई भारतले समेत अनुदान दिएको छ, छिमेकी मुलुकहरूले सरकारलाई गाड़ी अनुदान दिएको छ, तर फेरि 3 अर्बका गाड़ी किन्नुपर्ने गरी किन सरकारले तयारी गर्यो? अहिलेको अवस्थामा 3 अर्बका गाड़ी किनेर सुकुम्बासीहरूका पेटमा लात हान्ने सरकारको तीव्र आलोचना भइरहेको छ. अहिले 3 अर्बका गाड़ी किन चाहियो? नेपाली सेनालाई करिब करिब 84-85 करोड़ 1 अर्ब बराबरको रकम विनियोजन गरिएको छ. नेपाली सेनाका गाड़ीहरू जेन्जी विद्रोहमा कही कतै पनि कही क्षतिग्रस्त पनि भएका छैनन्. यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्न चाहन्छौं. नेपाली सेनाको गाड़ीमा क्षतिविच्छेद कतै भएको छ? क्षति पुगेको छ? नेपाली सेनाको गाड़ी मेन्टेनेन्स गरेर चल्न सक्ने स्थिति छैन. अहिले देशको अवस्था अहिले के छ? यतिखेर देश पुनर्निर्माणका लागि कति खर्च चाहिनेछ? सिंहदरबारदेखि लिएर विभिन्न संरचनाहरू ध्वस्त भएका छन्. यसका निम्ति सरकारले ध्यान दिनु पर्दैन? गरीब जनताको किसानहरूको पिरमार्का बुझ्नु पर्दैन? 1 करोड़ 2 करोड़को प्रोजेक्ट लिएर आउने किसानहरू छन् त नेपालमा? कस्ता खालका किसानहरू छन् नेपालमा? सोडिम वाग्लेजीलाई हामी आग्रह गर्न चाहन्छौ. अर्थमन्त्री सोडिम वाग्ले, जो चाहिँ विश्वको अर्थतन्त्र बुझेको व्यक्तिका रूपमा परिचित हुनुहुन्छ, तर अर्थमन्त्रीले 2 करोड़ पैसा लैजानका निम्ति अब किसान आउँछन् त प्रपोजल बनाएर, त्यो किसिमको चाहिँ उनीहरूसँग त्यो कम्पनी छ त, त्यो सिस्टम छ किसानहरूसँग? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ. 3 अर्बका गाड़ी कसलाई किन्दै हुनुहुन्छ? अर्थमन्त्रीज्यू, कसको दबावमा यो बजेट छुट्याउनु भयो? यसभन्दा अगाडिको सरकारले 82 करोड़को गाड़ी किन्दाखेरि निकै व्यापक आलोचना भएको थियो, तर अहिले 3 अर्ब बराबरको गाड़ी र 10 अर्ब बराबरको मेन्टेनेन्स खर्च भन्ने आएको छ. आज हामी चर्चा गर्न चाहन्छौ, यो गाड़ी किन्ने बेला हो त? अहिले 3 अर्बका गाड़ी किन्ने बेला भइसकेको हो अर्थमन्त्रीज्यू? देश त्यहाँ पुगिसकेको हो? तपाईँहरूलाई चाहिँ विलासिताका गाड़ीहरू चाहिने हो? कसका लागि तपाईँहरू गाड़ी किन्दै हुनुहुन्छ? देश अनुसारको भेष र परिवेशमा तपाईँहरू हिँड्न सक्नुहुन्न आज? जनताले यसैको लागि तपाईँहरूलाई मतदान गरेका हुन्, मत दिएका हुन्? जनताले यसैको लागि तपाईँहरूलाई चाहिँ यो पावरमा पदमा पुर्याएका हुन्? आज हामी प्रश्न गर्न चाहन्छौ. जो जो के आए पनि कानै चिरेको, जुनसुकै व्यक्ति आए पनि यस्तै अवस्था हो यो देशमा? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ. छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं.
1: सरा, किन बोलाको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन. अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र. तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि.
3: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ.
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ.
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ.
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ.
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ.
3: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ.
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ. साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ. सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ. ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465-54123 र 98066-61052.
5: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुबै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
7: रेडियो आदि खुला 105.4।
0: अब बिना खोज्ने गरी जुन किसिमको प्रयास भइरहेको छ भनिएको छ, तपाईँ अहिले जुन दलमा आबद्ध हुनुहुन्छ तपाईँका संयोजक प्रचण्डजीले अब पाठ्यक्रम बङ्गता गर्दैछ, तपाईँहरू तयार रहनुहोस् भन्नुभएको छ। तपाईँ तयार हुनुहुन्छ अब केपी ओलीसँग जोडिनका निम्ति, नेकपा एमालेसँग सहकार्य गर्नका निम्ति? डाक्टर रावल,
8: देशको सर्वोपरि हितमा, जनताको हितमा आजका मूलभूत राजनीतिक आर्थिक सामाजिक समस्याहरू समाधान गर्नको लागि निस्वार्थ ढंगले एक हुने हो भने त्यो राम्रो कुरा हो, तर विगतमा झैं निहित स्वार्थको लागि एकताको कुरा गर्ने अनि त्यसपछि गएर झन ठूलो समस्यामा आन्दोलनलाई देशलाई फसाउने, उदाहरणको लागि नेकपाको झन्डै दुई तिहाईको सरकार बन्यो तर त्यो टिकेन, नटिकेको मात्र होइन पार्टी नै विभाजित भयो। त्योबाट शिक्षा लिएर ती महसुस गरेर यो देशलाई आजका विषम अवस्था, आजको विषम अवस्थाबाट बाहिर ल्याउनको लागि काम गर्ने हो भने जुन उहाँले सहकार्यको कुरा गर्नुभएको छ त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ।
0: तर तपाईँलाई एकदमै ढोका हुनुहुन्छ, तपाईँ पत्याउनु भएको छ अब सहकार्य हुन्छ, एकदम मिलेर जान्छौ, पार्टी वामपन्थी एकता हुन्छ, कम्युनिस्टहरू एक ठाउँमा उभिन्छन् भन्ने कुरामा तपाईँ ढुक्क हुनुहुन्छ अहिले डाक्टर साहब?
8: मैले समग्र स्थितिको विश्लेषण गर्दा तत्काल संगठनात्मक एकता त मैले सम्भव देखेको छैन, सहकार्य पनि त्यो तत्काल भन्ने बित्तिकै भइहाल्ने, माफ गर्नु होला, भइहाल्ने त्यसको भौतिक परिवेश मैले देखेको छैन। त्यसमा धेरै सैद्धान्तिक, वैचारिक र व्यवहारिक कुराहरूमा निस्वार्थ ढंगले विश्लेषण गर्नुपर्ने, समीक्षा गर्नुपर्ने, केलाउनु पर्ने, अगाडिको बाटो तय गर्नुपर्ने अवस्था देखिन्छ।
0: तपाईँको लाइन के हो? एमालेसँग मिलेर जानुपर्छ, सबै कमिस्टर रेखामा उभिनुपर्छ भन्ने हो डाक्टर साहब? अब यो अहिलेको अवस्थामा चाहिँ जुन कमजोर भइएको छ, जुन छिन्न भिन्न होइन स्थितिको सिर्जना भएको छ, अब यसलाई चाहिँ मिलाएर ल्याउनुपर्छ भन्ने लाइनमै हो कि वा चाहिँ अब विश्वास छैन तपाईँलाई?
8: होइन, मैले चाहिँ यो कुनै तपाईँको वामपन्थी वा कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,
0: हुन त अब कम्युनिस्टहरू छैनन् नेपालमा भनिन्छ होइन अहिले चाहिँ?
8: अहिले हाम्रो देशको जुन अवस्था छ नि, यो देशको अवस्थामा हाम्रो देशको स्वाधीनता, हाम्रो भौगोलिक अखण्डता जस्तो अप्ठ्यारोमा परेको छ, जसरी संसार आज यस्तो जटिल एउटा अन्तर्राष्ट्रिय परिवेश हाम्रो अगाडि छ, यो स्थितिमा नेपालका सबै देशभक्तहरू नै एक हुनुपर्ने हो। कम्युनिष्ट पार्टीले एक भएर देशको सर्वोपरि हितलाई ध्यानमा राखेर अगाडि बढ्ने कुरा त राम्रो कुरा हो नि, तर त्यो राम्ररी बढ्ने अवस्था छ कि छैन र साँच्चीकै बढ्न खोजेको होइन भन्ने कुरा प्रमुख कुरा हो, र तपाईँले कम्युनिस्ट नै यो देशमा छन् कि छैनन् भन्ने जुन प्रश्न गर्नुभयो, अब हेर्नुहोस्, एउटा शास्त्रीय दर्शनको आधारमा हेर्ने हो भने त न पुँजीवाद आफ्नो स्वरूपमा छ, न कुनै साम्यवाद या कम्युनिजम आफ्नो स्वरूपमा छ, अहिलेको समय परिस्थिति अनुसार र त्यसमा धेरै स्वरूपहरू त परिवर्तन भएका छन्, तर पार्टीका नाम त छन् नि, तिनका नीति सिद्धान्त दर्शनमा त भनेका छन् नि, त्यसकारण ती हुन् होइनन् भन्ने भन्दा पनि नेपालको सर्वोपरि हितमा, जनताको सर्वोपरि हितमा ती पार्टीले काम गर्ने र देशको व्यथिति, राष्ट्रको माथि भएका बाह्य हस्तक्षेपलाई रोक्ने, त्यो दिशामा अगाडि जाने कि नजाने भन्ने कुरा प्रमुख हो।
0: तर अब चाहिँ यो अहिले सम्भावना देख्नु भएको छ तपाईँले, यसको चाहिँ मिलनको सम्भावना वा सहकार्यको सम्भावना? स्थानीय र प्रदेशमा निर्वाचन आउँदैछ, त्यो पूर्व चाहिँ हामीहरू एकदिका भएर अगाडि बढ्नुपर्छ भने त यो त चुनावी स्वार्थ त होला नि त होइन, दल केन्द्रित स्वार्थ केन्द्रित मिलन त होला नि त यो?
8: अहिले नेपाली कम्युनिष्ट पार्टीको मक्सिरमा राष्ट्रिय महाधिवेशनको घोषणा भइसकेको र नेकपा एमालेभित्र पनि त्यहाँ एउटा कार्यदल बनेर समीक्षा भइरहेको र नेतृत्व परिवर्तनको सन्दर्भ पनि उठिरहेको हुनाले त्यो तत्कालै त्यस्तो खालको कार्यकर्ता एकता वा एकता भइहाल्ने अवस्था त म देख्दिनँ। यदि देशको सर्वोपरि हितलाई ध्यानमा राखेर नेतृत्वले अब यो आफ्नो स्वार्थ होइन, विगतमा जे जति गल्ती कमी गरेको छ त्यसलाई महसुस गरेर राष्ट्रको हित र जनताको हितलाई नै अब केन्द्र भागमा राख्ने विगतका गल्तीबाट सिक्ने हो भने स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा त्यस्तो कार्यकर्ता हुन सक्दछ।
0: तर अहिले चाहिँ अब सरकारको कुरा अलिकति गरौं, किनभने सरकारले 3 अर्बका गाड़ी किन्दै रहेछ डर छ होइन, अब यो किनभने समितिले चाहिँ नकिन्न भन्या छ, 3 अर्बका गाड़ी खरिद गर्नका निम्ति बजेट विनियोजन भएको छ। अहिलेको अवस्थामा करिब 600-700 भन्दा बढ़ी त हामीले पूर्व विशिष्ट अर्बका गाड़ी चाहिँ फिर्ता बोलायौं भनेर सरकारले दावा गरिरहेको थियो। त्यसै गरी भारत लगायतका छिमेकी मुलुकहरूले पनि अनुदानमा कतिपय सवारी साधनहरू दिएको छ। अब यो अहिलेको आवश्यकता हो, टटकारो आवश्यकता यही हो, गाड़ी सवारी साधनदेखि लिएर सबै चाहिँ विलासितका सामानहरू किन्नुपर्ने आवश्यकता हो अहिले डाक्टर साहब के लाग्छ?
8: म तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत खेम्बमजी, म सम्पूर्ण नेपाली जनता अझ विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण पार्टी पंक्तिको ध्यान गम्भीर रूपमा आकर्षित गराउन चाहन्छु। यो सरकार आउँदाखेरि र विगतको आन्दोलनको बेला के नारा दियो? सुशासन, पारदर्शिता, मितव्ययी, त्यो भनेको होइन। अब यहाँ दुईटा कुरा अत्यन्तै गम्भीर रूपमा हेर्नुपर्नेछ। यदि कुनै पनि व्यक्ति आज यो देशप्रति जिम्मेवार छ, जनताको अवस्थाप्रति चिन्तित छ, यो राष्ट्रमा उत्पादकत्व उत्पादन नबढाएर रोजगारीको सृजना नगरेर देश अगाडि जान सक्दैन भन्ने महसुस गर्छ, उनीहरूले सोच्नुपर्ने दुईटा कुरा भन्न चाहन्छु। एक, सरकारले नितव्ययी हुने खर्च घटाउने नाममा मन्त्रालयको संख्या घटायो। मैले दुःखका साथ भन्नुपर्छ, हेर्नुहोस् त अब मन्त्रालयमा कर्मचारी तन्त्रको समानान्तर मन्त्रीको आफ्नो स्वेच्छाले सल्लाहकार सचिव स्तरसम्मको सल्लाहकारको त्यहाँ डफाहरू नियुक्ति गर्न पाउने, तपाईँ यस्तो दुनियाँमा एकदमै सम्पन्न मुलुकमा पनि हुँदैन यस्तो। हेर्नुहोस् है त, त्यो हेरौँ। अब यदि मन्त्रालयमा एकजना मन्त्रीको इच्छा बमोजिम सचिव स्तरदेखि लिएर कर्मचारीको पंक्ति नियुक्त गर्न पाउने भएपछि अनि हामीले खर्च घटाउनको लागि मन्त्रालयको संख्या घटायौं भन्नुको कुनै अर्थ छ? कुनै तात्पर्य छ? एक, दुई, तपाईँले जुन अहिले भर्खरै यसरी थुप्रै सवारी साधनहरू किन्ने भनियो, 3 अर्ब भन्दा बढ्ताको के नेपाल जस्तो मुलुकमा यस्तो गर्नु उचित छ भन्ने प्रश्न गर्नुभयो नि, यो धेरै संवेदनशील र विचारणीय कुरा छ। आज देशको ऋण यति बढेको छ, हेर्नुहोस् त्यो हाम्रो समग्र कुल गारस्थ्य उत्पादनको 46% हाम्रो सार्वजनिक ऋण पुगिसक्यो। त्यो सार्वजनिक ऋणमा पनि आधाभन्दा बढ्ता वैदेशिक ऋण छ। ऋणमा मात्रै त्यो वित्तीय व्यवस्थापन भनेर बजेटमा आउँछ नि, मान्छेले बुझ्दैनन् कतिले के आयो वित्तीय व्यवस्थापन भनेको, त्यो ब्याज तिर्ने भनेको हो। अरबौं रुपियाँ हामीले विदेशीहरूलाई ऋण तिर्न पर्छ। यो सरकार आइसकेपछि पनि मलाई लाग्छ 40 अर्ब भन्दा बढ्ता ऋण लिइसक्यो र धमाधम त्यो ऋण लिने बाटोमा यो सरकार छ। अनि यस्तो स्थितिमा विगतमा भदौ 23 र 24 गतेको घटनामा, खास गरी 24 गतेको घटनामा राष्ट्रको अरबौंको क्षति गरियो। पुनर्निर्माण गर्नुपर्ने चुनौती छँदैछ। सिंहदरबार जस्तो शासन प्रशासनको केन्द्र आज त्यहाँ हाम्रो अगाडि दर्दनाक अवस्थामा छ, सर्वोच्च अदालत दर्दनाक अवस्थामा छ, संसद भवन त्यत्रो चिनिया सहयोगबाट बनेको, आफूले त बनाउन सकेनौ, अन्तर्राष्ट्रिय सभावन भनिन्थ्यो जो नेपालको त्यतिको व्यवस्थित त्यति एउटा नेपालको कला शैलीले बनेको कुनै भवनै छैन नयाँ आधुनिक, त्यो जीर्ण अवस्थामा हामीलाई गिजाइरहेको छ। अरू प्रहरीका कैयौं कार्यालयहरूमा आज कार्यालय छैन, प्रहरीहरू कार्यालय बिना उनीहरू आफ्नो काम गर्न विवश छन्। यस्तो स्थितिमा अनि विगतमा अरबौं रुपियाँको खरानी बनाउने, त्यहाँ कति सहर साधनहरू आगो लगाइयो, त्यसको छानबिन गर्नुपर्छ, को हुन्थे आगो लगाउने, त्यसलाई कारवाही गर्न तपरै जाओस्। व्यक्तिहरूका क्षति भएको
0: सरकारले 7 अर्ब बराबरका गाडीहरू जलेको तथ्याङ्क त सार्वजनिक भइसक्यो।
8: ल, तपाईँले भनिहाल्नुभयो 7 अर्ब बराबरका ती सवारी साधनहरूमा आगो लगाइएको छ, व्यक्तिका घरमा आगो लगाइएको छ, कैयौं व्यावसायिक भवनहरूमा आगो लगाइएको छ, त्यसको क्षतिपूर्ति दिने, त्यो आगो लगाउनेलाई कारवाही गर्ने, अनुसन्धान गर्ने कुनै कुरा हामीले सुनेका छैनौं। अनि अर्कोतर्फ अनि अब 3 अर्बका सवारी साधनहरू अनि आयात गर्ने किन्ने अनि अरू भन्ने, अनि म तपाईँलाई यसैमा एउटा चाखलाग्दो कुरा सुनाउँछु। मैले केही समय अगाडि यो सरकार बनेपछि अब सवारी साधनहरू जसले दुरूपयोग गरेका छन्
0: यसलाई जानकारी पनि गराइदिइहालो, सेनालाई चाहिँ करिब 1 अर्ब विनियोजन गरिएको छ नेपाल
8: प्रहरी, तपाईँले भन्नुभयो अघि मैले सुने। अब त्यो हेर्नुहोस्, कार्यालयहरूमा कसले गाड़ी प्रयोग गरेका छ, सहसचिव या कसले प्रयोग गर्न नहुनेले गरेका छ, फलानु व्यक्तिबाट गाड़ी खिचियो, फलानु व्यक्तिबाट गाड़ी खिच्यो भनेर निकै हल्लीखल्ली गरेको हामीले सुन्यौं होइन, त्यो पनि मितव्ययताको आवरणमा गरिएको हल्ला थियो अनि अहिले यत्रो रकम खर्च गरेर अनि नेपालले सबै सवारी साधनहरू किन्नुपर्ने अनि यो के कुन कुन खर्च घटाएको कुरामा त सरकारको आफ्नै घोषणा आफ्नै नीति आफैले जनताको अगाडि भनेको कुरासँग यो बाँच्छ हेर्नुहोस् यस्तो कुराले के गर्छ त भने सुशासन होइन कम खर्च गर्ने होइन व्यतिथि मन परितन्त्र र अरूको लागि चाहिँ सुशासन पारदर्शिता भ्रष्टाचार नियन्त्रणका गफ दिने आफू चाहिँ जे भनेको छ ठिक त्यसको विपरीत काम गर्ने यस्तो चरित्रले हाम्रो राज्य हाम्रो देश चाहिँ ठूलो क्षति बिहोर्न पर्ने हुन्छ जनताले आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्नै दुई तिहाई दिएको छ हेर्नुहोस् त्यो दुई तिहाईले कुनै राजनीतिक स्थायित्व ल्याउँछ त्यसले यस्तै व्यवहार गर्यो भने त्यसले कुनै सकारात्मक परिणाम ल्याउँछ हाम्रो देशमा आज जुन युवा पंक्ति धमाधम देश छोडेर पलायन भइरहेको छ
0: होइन सरकारलाई सवारी साधन चाहिन्छ दैनिक व्यवस्थापनका लागि कार्य सम्पादनका लागि चाहिन्छ तर तीन अर्बको सवारी साधन किन्ने बेला हो त यो भन्ने खालको निकै ठूलो प्रश्न आएको छ क्या पछिल्लो प्रश्न सुकुमवासीहरू होल्डिङ सेन्टरबाट निकालिँदैछन् आज सुकुमवासीहरूको रुवावासी हुँदैछ होइन वास्तविक सुकुमवासी हुने त होल्डिङ सेन्टरमा बसेकाहरू त उनीहरूको त जमिन छैन जग्गा छैन कतै पनि केही पनि छैन होइन भएकाहरू त हुकुमवासीहरू त भागिसके अब सुकुमवासीहरूलाई रुवाएर चाहिँ जुन किसिमका कामहरू भइरहेका छन् यसले कहाँ पुर्याउँदैछ देशको
8: समस्या मैले तपाईँलाई अघि नै प्रश्न भने सरकारले सबभन्दा पहिले आफ्नो भूगोल सीमाको रक्षा गर्ने जनताको सुरक्षा गर्नु राज्यको न्यूनतम दायित्वभित्र पर्छ लिपुलेक लिम्पियाद्वारा कालापानी सुस्तामा देखिहाल्नुभयो सुस्तामा राष्ट्रसभाका सभापति र परराष्ट्र मन्त्रीजीले भारत भ्रमण गर्नुभयो त्यसपछि भारतीय फौजले त्यहाँ प्रवेश गर्यो आज सुस्ताका बासिन्दा मैले संचार माध्यममा हिजो मात्रै सुनेको हेरेको प्रधानमन्त्रीको नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने अभिव्यक्तिपछि सुस्तामा हामी धेरै दुःख पाउन थाल्यौं भनेर त्यहाँका जनता भनिरहेका छन् एकातर्फ त्यो सीमाको सुरक्षामा पैसा खर्च गर्नुपर्ने नि बरू एक दोस्रो अहिले तपाईँले भर्खरै भन्नुभयो जनताको सुरक्षाको सन्दर्भमा एकातिर त देशमा जनता युवाहरूले देश छोडेर यहाँ जनशक्तिको अभाव हुँदैछ हेर्नुहोस् अहिले खेतीपाती गर्ने ठाउँमा जनशक्ति भएन निर्माण कार्यमा जनशक्ति भएन भने देशको अर्थतन्त्रमाथि उकासिन्छ एकातिर त्यस्तो अवस्था छ सुकुम्बासी भनेर जो व्यक्तिहरू बसेका थिए त्यहाँ छानबिन गर्ने जो वास्तविक सुकुम्बासी हो उनीहरूको पुनर्स्थापना गर्ने अव्यवस्थित बसोबास छन् भने उनीहरूलाई व्यवस्थित बसोबास गराउने त सरकारको कर्तव्य हो नि अनि त्यसको छानबिनहरू नगर्ने आश्रय स्थलमा बसेकाहरूलाई यतिमी छोडेर जाऊ बर्खाको समय कहाँ छोडेर जान्छन् अनि अर्कोतर्फ 3 अरबका सवारी साधन किन्ने अनि आफ्नो जनताहरू जो यदि उनीहरू सुकुम्बासी हुन् भने त्यो त सरकारले ल्याउनु पर्यो तथ्याङ्क अहिलेसम्मको आश्रय स्थलमा उनीहरूको विचल्ली हेर्दा थुप्रै मानिसहरू सुकुम्बासी नै हुन् कि जस्तो देखिन्छ अनि उनीहरूलाई विचल्ली पारेर तिमीहरू जतासुकै जाऊ भन्ने हेर्नुहोस् यो त न नेपालको संविधान कानून हाम्रो सामाजिक मर्यादा सामान्य सभ्यता अनुरूप पनि छैन
0: तर भ्रष्टाचारको विषयमा त निर्मम भन्दैछ नि त सरकार होइन कतिपय फाइलहरू खुल्या छन् अर्बौं बिगोहरू दावी भइरहेका छन् होइन हिजोका चाहिँ बिचौलियाहरूलाई सेटिङ गरेर कतिपय घर जग्गा जोडेकाहरूका त उठीवासै लाउने स्थिति छ नि त अहिले होइन
8: होइन भ्रष्टाचारमाथि कानूनी कारवाही गर्नुपर्छ भ्रष्टाचारीहरूमाथि कानूनी कारवाही गर्नुपर्छ हामी सबैले त्यसको
0: एमालेका उपाध्यक्ष विष्णु पौडेलदेखि लिएर चाहिँ अहिले बिचौलिया दीपक भट्टहरूसँग त सम्म त यतिखेर अनुसन्धानको दायरामा छन् नि त होइन
8: म तपाईँलाई यो प्रसङ्गमा भन्छु भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ सरकारको त्यो कर्तव्यभित्र पर्छ विगतमा पनि गरेको छ म स्मरण गराउन चाहन्छु आज जुन हल्ली खल्ली भएर केही व्यक्तिहरूलाई गिरफ्तार गरेकोमा आज मात्रै गर्यो विगतमा तपाईँ ठूल्ठूला मन्त्रीहरू लामो समयसम्म कारागारमा बसेका छन् कैयौं मानिसहरूमाथि कारवाही भएको छ नभएको होइन तर हाम्रो देशमा अझै पनि भ्रष्टाचारीहरूमाथि कारवाही गर्नुपर्छ कसैले गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको छ भ्रष्टाचारको क्रियाकलाप गरेको छ भने कारवाही गर्नपर्छ तर त्यो कारवाही भनेको सबै व्यक्ति कानूनको अगाडि समान छन् भन्ने सिद्धान्त अनुरूप हुनुपर्छ एक दुई कानूनको प्रक्रिया पद्धति जुन हो त्यो संसारमा स्थापित नेपालको आचार अपराध संहिताले स्थापित गरेको प्रक्रियाले स्थापित गरेको त्यो प्रणाली अनुरूप हुनुपर्छ त्यहाँ कुनै व्यक्तिलाई मन लाग्यो भनेर आज कुनै व्यक्ति श्री तीन महाराज बन्न सक्दैन आज कुनै पनि व्यक्ति स्वेच्छाचारी भएर मैले भने ल गर भन्ने त्यस्तो खालको लोकतन्त्रमा हुन सक्दैन त्यो प्रक्रिया अप्नाउनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ तथ्यको आधारमा व्यक्तिलाई कारवाही गरिनुपर्छ मान्छेलाई बदनाम गराइदिने अनि आफ्ना मान्छेको कुरा उठ्यो भने केही पनि नगर्ने अहिले म सुनिरहेको छु राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय सांसद मन्त्रीहरूले सार्वजनिक जग्गा मिचेको भनेर दिनदिनै समाचार आइरहेछ कुनै व्यक्तिमाथि कारवाही गरेको त सुनिँदैन त अनि एउटा सामान्य व्यक्ति जसको घरबार छैन उनीहरूलाई बिचल्ली गरेर डोजर लगाएर आश्रय स्थलमा राखेर न उनीहरूको बालबालिकाको पढाइको कुराको कुनै सुनिश्चितता छ, न त्यहाँ बिरामीहरूको उपचारको व्यवस्था छ, न कहाँ जाने भन्ने कुनै व्यवस्थापनको कुरा छ, अनि त्यहाँ त्यति निर्ममतापूर्वक प्रस्तुत हुने अनि आफ्ना मानिसहरू सांसद र ठूल्ठूला पदमा बसेका व्यक्तिहरूको दिनदिनै प्रमाणसहित सामाजिक सञ्जाल र विभिन्न संचार माध्यमले कुरा उठाउँदा न त्यसमा छानबिन गर्ने न कारवाही गर्ने यस्तो खालको पक्षपातपूर्ण क्रियाकलाप राज्यले गर्नु भनेको के हुन्छ त भने भ्रष्टाचारीमाथि कारवाही गरेको पनि त्यो खालि बदलाको भावनाले गरेको हो कि भन्ने जनतामा पर्न जान्छ, यस्तो नहोस्।
0: होइन, अहिले सरकारले त सुशासनका कामहरू गरिरहेछ, त्यो फाइलहरू अगाडि बढाइरहेछ, होइन, भोलि चाहिँ अब उहाँहरूको गल्ती छ भने अर्को फेरि चाहिँ अर्को निकायले चाहिँ तत्त्व निकायले उहाँहरूलाई पनि कारवाही गर्ला, होइन, तर चाहिँ भ्रष्टाचारले देश त थिलथिलो भएको रहेछ नि त डाक्टर साहब, यो त स्वीकार्नुहुन्छ नि त, होइन, हरेक क्षेत्रमा
8: नेपालमा भ्रष्टाचार व्यापक छ भन्ने कुरा त आजदेखि होइन, हेर्नुहोस् पञ्चायतकालमा पनि ठुल्ठूला काण्ड भएर त्यति बेला दरबारमा राजाकै अधिराज कुमारलाई पनि कारवाही गर्यो, सम्झिराखौँ न हामी, अनि त्यसपछि गएर पञ्चायतकालदेखि अहिलेसम्म त्यो ठुल्ठूला पदमा बसेका व्यक्तिहरूको सूची बनाउने हो भने लामै हुन्छ, बहुदलीय व्यवस्था आइसकेपछि पनि थोरै मानिसहरूलाई कारवाही भएको छ। नेपालमा भ्रष्टाचारको रोगले निकै हाम्रो समाज आक्रान्त छ, राज्य प्रणाली आक्रान्त छ, त्यो साँचो कुरा हो, तर त्यसलाई नियन्त्रण गर्नको लागि के हुन्छ भने जो व्यक्ति सरकारमा जान्छन् जसको हातमा शासनको बागडोर हुन्छ निजहरूले सबभन्दा पहिले आफैबाट आफ्नै पंक्तिबाट शुरू गर्यो भने त्यो विश्वसनीय हुन्छ, आफ्ना भनेकाहरूलाई के पनि नगर्ने अरूमाथि मात्रै डण्ड बर्साउँदाखेरि के हुन्छ त भने त्यसले वाञ्छित परिणाम हासिल हुन सक्दैन, त्यसले समाजको सरकारलाई हेर्ने दृष्टिकोण र निष्पक्षतालाई हेर्ने दृष्टिकोण नै के हुन्छ त त्यो आफै विरोधाभासमा फस्छ, र त्यसले गर्दाखेरि न राज्यले स्थायित्व प्राप्त गर्छ न सरकारले स्थायित्व प्राप्त गर्छ र शासन गर्ने सरकार चलाउने राजनीतिक दल नै अन्तत त्यो ठूलो विवादको भोरीमा पर्छ, र त्यसले अझ फेरि ल्याउने परिणाम के हुन्छ, फेरि उही राजनीतिक अस्थिर, 7 सालदेखि आजसम्म नेपाल प्रयोगशाला बनेको छ, अहिले पनि प्रयोगशाला बनाउने प्रक्रिया जारी छ, त्यो संविधान संशोधनको नाममा होस् वा सरकार चलाउने नाममा होस्।
0: होइन, अब राष्ट्रवादीले त आफ्नो महाधिवेशनबाट स्पष्ट सन्देश दिइसकेका छ, दलविहीन स्थानीय तह प्रदेश संरचना सम्भवतः खारेज,
8: अब त्यो उहाँहरूले जुन कुरा ल्याउनु भएको छ, अब त्यो संविधान संशोधन भनेको हेर्नुहोस् त्यो कुनै खेलातिर सजिलो कुरा छैन, प्रदेशको कुरा गर्ने हो भने प्रदेशको समेत सहमति लिनुपर्छ, त्यो प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी र या सरकारले कुनै गम्भीर रूपमा संविधानविद त्यो सम्बन्धी जानकारी अनुभवी व्यक्तिहरूलाई अगाडि सारेको देखिँदैन, अब जहाँसम्म हामी नै अनुभवी हुने उहाँहरूले दावी गर्नुहुन्छ भने उहाँहरू कति अनुभवी कति दक्ष भन्ने कुरा त उहाँहरूको महाधिवेशनमै देखिसक्यो, मैले भन्यो भने उहाँहरूलाई रिस उठ्ला, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरूले नै आफै दिनदिनै त्यहाँका
0: महाधिवेशन के भयो, सौहार्दपूर्ण ढंगले सम्पन्न भयो होइन महाधिवेशन चाहिँ राष्ट्रपतिको?
8: अब हेर्नुहोस् त्यो उहाँहरूको आन्तरिक कुरामा म धेरै टिप्पणी गर्न चाहन्न, तर त्यहाँ निर्वाचन प्रणालीदेखि लिएर मान्छेको उम्मेद्वारीदेखि लिएर जुन कुरा यो अहिलेको लोकतन्त्रमा सुन्नै नसकिने भन्नै नहुने गर्नै नहुने कुराहरू त उहाँहरूका त्यहाँ सहभागी भएका प्रतिनिधिहरू र त्यहाँ पर्न भएका व्यक्तिहरू आफै दिनदिनै बाहिर तथ्य ल्याइरहनु भएको छ, मैले के भन्नु पर्यो यो कुरालाई मैले यो प्रसंगमा किन जोडेको भने संविधान निर्माण र संविधान संशोधनमा हामी नै सबै विज्ञ छौं, अरू कोही विज्ञ चाहिँदैन भन्ने जसरी जुन प्रकारले अहिले व्यवहार गरिँदैछ नि त्यो सत्य देखिएन, उहाँहरूले आफ्नै राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा जे कौशल दक्षता सुशासनका कुरा स्वच्छ प्रतिस्पर्धाको कुरा नयाँ नयाँ प्रतिभालाई अगाडि आउन दिने भन्ने जुन नारा दिनुभएको थियो नि त्यो त कति सत्य रहेछ कि छैन भन्ने कुरा त महाधिवेशनमै देखियो भन्ने कुरा त उहाँकै प्रतिनिधिहरूले भनिरहनु भएको छ, मैले होइन।
0: हस्, डाक्टर साहब, यहाँको महत्वपूर्ण समय सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
8: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता पूर्व प्राण एवं रक्षा गृहमन्त्री डाक्टर भीमराल आदरणीय श्रोता नेपाली भाषामा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
9: कृषि विकास बैंक लिमिटेडका
10: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
11: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
10: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
11: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
10: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
11: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
10: मोबाइल नम्बर 9855 54313 र 9841 43 48 32।
11: मूल्य होइन, स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
12: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
11: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
12: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
11: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
10: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
11: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
10: मोबाइल नम्बर 9855 19076, 9861 71 9076 र 9817 16 82 23।
7: रेडियो आदिखोला 105.4
13: AI Picture and Sound सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइट्स गुड।
14: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
15: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
14: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
15: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
16: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलर कुखुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
15: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
16: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570 62 866 र 9470 29 866।
11: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: रेडियो आदिखोला 105.4।
0: फर्स्टमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
17: धन्यवाद, नमस्कार, गुड मर्निङ। हजुर,
0: हैदराबाद त्रिभुवन विश्वविद्यालयले भन्यो अब तपाईँहरूका कुनै पनि संरचनाहरू छन् होइन, त्रिवि राङ्गी क्याम्पसहरूमा संरचनाहरू तपाईँहरूले राख्नु भएको छ भने तत्काल हटाउनु, 60 दिनभित्र ती सबै संरचनाहरूलाई चाहिँ हटाएर त्यहाँ खाली गर्नु भनेर चाहिँ सूचना जारी गर्यो। र उसले भन्यो आफ्नो आङ्गिक क्याम्पसहरूबाट पनि दलीय विद्यार्थी संगठनका संरचना हटाउनु निर्देशन पनि दियो। अब यो सूचना अनुसार करिब करिब 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गरी निर्देशनालयलाई जानकारी पनि गराउनु भन्ने सूचना आइसकेको स्थितिमा अब तपाईँहरू के गर्दै हुनुहुन्छ? यतिखेर हटाउने तयारीमा हो?
17: यो देश एउटा प्रणालीमा संविधान सम्मत रूपमा अगाडि बढ्छ। देशका लोकतान्त्रिक मूल्य मान्यताहरू जसरी अगाडि बढ्न पर्ने हो त्यो अनुसार नै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो। तर जसरी एउटा सनकी शासकले एउटा आफ्ना विरुद्धमा उठ्ने आवाजहरू अथवा एउटा सचेत वर्गका रूपमा उठ्न पर्ने आवाजहरूलाई चाहिँ दबाउनको लागि जुन किसिमको ऊर्जी जारी गरेको छ, यस्ता सनकी शासकहरूले बेला मौकामा चाहिँ आफू म मात्रै सर्वस्व मान्ने हुँ, म मात्रै सर्वस्व हुँ भन्ने किसिमले जसरी लोकतन्त्रको घाँटी निमोठेर यी सबै आवाजहरूलाई दबाउन खोज्दैछ र एउटा सचेत वर्गलाई जसले राजनीतिलाई आफ्नो एउटा यो माटोलाई यो समाजलाई म केही गर्छु भन्ने हुतुटीका साथ यो एउटा आफ्नो विश्वविद्यालय पढिरहँदाखेरि मैले यो समाजका सबै पाटाहरू केलाउनु पर्छ, सबै भूमिकाहरूमा चाहिँ मेरो उपस्थिति हुनपर्छ र मैले देशको समृद्धिको यात्रामा मेरो पनि एउटा त्यहाँ उपस्थिति हुनपर्छ भन्ने एउटा पवित्र उद्देश्यका साथ लागेका विद्यार्थी साथीहरूलाई निस्तेज पार्ने र कुनै विदेशी डिजाइनका युथ काउन्सिलहरूलाई स्थापित गर्ने जुन एउटा मनसायका साथ अगाडि बढ्दैछ सरकार र बालेन्द्र सरकारले जुन किसिमको यो एउटा नियोजित रूपमा देशलाई भड्कालामा लैजाने किसिमको जुन प्रयत्न गर्दछ यो आफैमा दुःखदायी छ। यस्ता शासकहरू, सुनकी शासकहरू, एउटा दुर्व्यसनी शासकहरूको उर्दीले, यो सरकारले गरेका उर्दीहरूले यो विद्यार्थी आन्दोलन, विद्यार्थी संगठन, विद्यार्थीले आफ्नो विचार बोक्न पाउने कुराहरू चाहिँ यो रोकिँदैन र हामी संविधान सम्मत अहिले कानुनी हिसाबले पनि हामी सर्वोच्च अदालतमा चाहिँ न्यायालयको एउटा निर्णयको
0: प्रक्रियामा
17: जसरी त्यो अनुसार जसरी सरकारले सर्वोच्च अदालतले गरेको निर्णय अथवा गरेको आदेशको विरुद्धमा पनि जसरी एउटा किसिमको प्रक्रियामा चाहिँ उसले अपमान गर्ने गरी अथवा मानहानी हुने गर्ने गरी जसरी अदालतको मानहानी हुने गरी पनि कार्य गरेको छ आफैमा खेद्दन छ र विद्यार्थी आन्दोलनलाई निस्तेज पार्छु भन्ने सुनकी शासकहरूका उद्देश्यहरू पूरा गर्न दिँदैनौ। यसको लागि सशक्त रूपमा हामीले आन्दोलनको रूपमा चाहिँ हामी अगाडि बढ्छौँ।
0: अब होइन, अब दिपक घामीजी, अब तपाईँ कसरी अगाडि बढ्नुहुन्छ? अब तपाईँ समाजलाई हटाउनुतिर लाग्नुहोस् क्या? त्रिवेणीले आदेश दिइसक्यो नि त, होइन? तपाईँहरूलाई निर्देशन गरिसकेका छन् त, होइन?
17: यस्ता आदेशहरू धेरै बेला धेरै वखतमा धेरै व्यवस्थामा धेरै प्रक्रियाहरूमा चाहिँ आदेशहरू भएका छन्। यस्ता किसिमका आदेशहरू, यस्ता किसिमका हुकुमी शैलीहरू धेरै प्रक्रियाहरूमा चाहिँ मान्छेले, नेपाली जनताले, नेपाली विद्यार्थीले, यो विद्यार्थी आन्दोलनले भोग्दै आएको र यस्ता चिजहरू चाहिँ हामीले धेरै उतार चढावमा धेरै समयका आधिधेयहरू चाहिँ सहेर चाहिँ यो विद्यार्थी आन्दोलन आजसम्म यहाँ उपस्थित भएको हो। जसरी यो विद्यार्थी आन्दोलनको गरिमा, यो विद्यार्थी आन्दोलनको एउटा विरासत र यसको योगदानलाई नबुझेर यसलाई नितान्त रूपमा गलत चित्रण गरेर जसरी यो किसिमको एउटा गलत नियतका साथ प्रहार गर्न खोजिँदैछ कि साँच्चीकै विद्यार्थी आन्दोलनले यो व्यवस्था परिवर्तनका लडाईँहरूमा अथवा यो आज जसरी बालेन्द्र शाह प्रधानमन्त्री बन्ने कुराहरूमा अथवा यो जनताका अधिकारहरूलाई भुल्ने कुराहरूमा, जनताका अधिकारहरूलाई संरक्षण गर्ने कुराहरूमा विद्यार्थी आन्दोलनको भूमिका थिएन कि यी उहाँहरू जस्तै कुनै सम्रान्त वर्गको नेतृत्व गर्नेहरूले मात्रै चाहिँ आज सुकिला मुकिला भएर चाहिँ यो आन्दोलन, यो रगत पसिना, यो बलिदानी नबुझेका एउटा हरिनट्ठकहरूलाई चाहिँ ल्याएर आज उर्दीका भरमा चाहिँ विद्यार्थी संगठनहरूलाई चाहिँ निस्तेज पार्छ भन्ने किसिमको चाहिँ त्यो नियतका साथ अगाडि बढेछ विद्यार्थी आन्दोलन रोकिन सक्छ, यो रोकिन सक्दैन। त्यही भएका हिसाबले यिनले यो देशका, समाजका परिवेशहरू, यहाँका एउटा निम्न वर्गका समस्याहरू, तलका समुदायका पीडाहरू यी कुनै पनि बुझेका छैनन् र यी नितान्त रूपमा परिचालित रूपमा चाहिँ आफ्नो सुख शैल, आफ्नो जीवन समृद्धका रूपमा, समृद्ध एउटा परिवारका रूपमा चाहिँ व्यवस्थित गरिसकेका मान्छेहरू नितान्त रूपमा एउटा तल्लो वर्गको एउटा त्यो विचारलाई दबाउन खोज्दैछन्, एउटा शासक फेरि सर्वशक्तिमान शासक बन्न खोज्ने प्रयत्नमा जसरी लागिरहेका छन् यो आफैमा बेठिक छ र यो विषयमा तपाईँ हामी सबै मिडिया जगत, सबै आम सचेत वर्गले खबरदारी गर्नुपर्छ। आज सबैले जहाँ जहाँ प्रश्न उठ्न सक्ने हो, जहाँ जहाँ सचेतनापूर्वक विश्लेषण गर्न सक्ने हो, जहाँ जहाँ यिनले गरेका गलत क्रियाकलापको विषयमा चाहिँ औँला खड्याउन सक्ने हो, ती सबैका आवाजहरूलाई चाहिँ सुन्न खोजिँदो, ती सबैको आवाजहरूलाई चाहिँ दबाउन खोजिँदो। यो प्रक्रिया लोकतान्त्रिक, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ कि विपक्षमा छ, यो चाहिँ हामीले ल्याएको एउटा संविधानवादको पक्षमा छ कि विपक्षमा छ भन्ने चिजको चाहिँ विश्लेषण गरेनौँ र अझ पनि लहरका भरमा, अझ पनि यिनीहरूका चाहिँ एउटा फेसबुक स्ट्याटसका भरमा चाहिँ तपाईँ हामी चाहिँ जान्यौँ भने देश दुर्घटनामा जाने निश्चित छ। आज तपाईँ हामीले चाहिँ फेसबुक स्ट्याटसको भरमा देश चलाउने कि एउटा प्रणालीमा देश चलाउने, यो चिजले चाहिँ आज हामी फेरि पनि तरङ्गित भयौँ भने देशले एउटा भड्कालोमा परिसकेको छ, फेरि देश भड्कालोमा पर्ने परिस्थिति नआओस् भन्ने चाहिँ हाम्रो कामना हो।
0: अब चाहिँ सरकारले के भन्यो भने अब विद्यार्थी संगठनको आवश्यकता छैन, तपाईँहरू राजनीति नगर्नुहोस्, होइन, क्याम्पसमा राजनीति नगर्नुहोस्, क्याम्पसमा तालाबन्दी नगर्नुहोस्, प्राध्यापकहरूलाई कालो मुसो नदल्नुहोस्, अब क्याम्पसमा ठेक्का पट्टाको काम चाहिँ नगर्नुहोस्, होइन, कार्यक्रमका नाममा चाहिँ करोडौं करोड उठाउने काम नगर्नुहोस्, अब सुशासनतर्फ लाग्नुहोस् भन्ने कुरा त ठिकै हो नि त, स्वाभाविक हो नि त।
17: तपाईँहरूले यो चिजको विश्लेषणले चाहिँ आज सबै चिजको चाहिँ यो विद्यार्थी आन्दोलनले जसरी गलत तरिकाले चाहिँ ड्राइभ गर्न खोजिँदैछ, गलत तरिकाले चाहिँ चित्रण गर्न खोजिँदैछ, यो ठिक लयमा चाहिँ तपाईँले चाहिँ विश्लेषण गरिरहनु भएको छ। आज विद्यार्थीको चाहिँ एउटा अभिभावकले फिस तिर्न नसक्दाखेरि बोल्ने विद्यार्थी संगठन चाहिँ त्यही विद्यार्थी संगठनले गरेको देख्नुहुन्न। आज त तपाईँले
0: उठाइछन् त पैसा धेरै लिएकै छन्,
17: तपाईँहरूले कुनै कालखण्डमा भएका कुराहरूलाई सबै सबै कुनै बदमास मान्छेहरूले गरेका कुराहरूलाई
0: होइन,
17: कुनै एउटा व्यक्तिले गरेका कुराहरूलाई कुनै एउटा कालखण्डमा भएका कुराहरूलाई सधैँ चाहिँ त्यो किसिमको चाहिँ एउटा चाहिँ चित्रण गरेर आज मिडिया जगतले पनि यो विद्यार्थी आन्दोलनलाई जसरी चाहिँ बदनाम गर्ने किसिमले पनि चित्रित गर्नु
0: तपाईँले
17: त्यसो भए त्यहाँ बार्गेनिङ गर्नुभएको हो, तपाईँहरूले चाहिँ गलत गर्नुभएको थियो। आज मिडिया जगतको पनि घाँटी निमोटिँदैछ, आज राज्यको चौथ अङ्ग भनेको त्यो अङ्गको पनि घाँटी निमोटिँदैछ क्या? तपाईँले बैठक गर्नुभएको, तपाईँले गलत गर्नुभएको, तपाईँले चाहिँ चन्द्र आतङ्क गर्नुभएको भन्दाखेरि होइन होला। तर के हो भने आज नियोजित रूपमा चाहिँ यस्ता किसिमको चाहिँ गतिविधि भइरहँदाखेरि तपाईँ बोल्ने कि नबोल्ने? आज विद्यार्थीको कमी कमजोर कहाँ चाहिँ छैन नि त, कुन ठाउँमा कमी कमजोर छैन? कमी कमजोर भएका कुरालाई सच्याएर अगाडि बढ्ने होला, त्यसलाई सुधारेर अगाडि बढ्ने होला, त्यसलाई चाहिँ सब परिमार्जित गरेर अगाडि बढ्ने होला। तर जसरी एउटा आज सरकारमा बसेको मान्छेहरूले गल्ती गरेका छन् कि छैन, जे सरकारै अर्को गर्ने भन्ने, कुनै एउटा सरकारी कार्यालयमा चाहिँ बदमासी भएको छ कि छैन, गलत भएको छ कि छैन, सरकार त्यो चाहिँ सबै डिजल गरौँ भन्ने किसिमले चाहिँ अगाडि बढ्ने कुराले चाहिँ यो ठिक लयमा जान सक्छ? आज कि त उहाँले यो देशमा कुनै बेठीको देशै विघटन गरौँ भन्न खोजेका हो कि प्रधानमन्त्रीको नियत पनि त्यस्तो त्यसै छ कि त्यही चिजको चाहिँ चित्रण गर्न खोजेको हो त भन्दाखेरि त्यो होइन। हामीले भएका कमी कमजोरहरूलाई पनि त्यसलाई परिमार्जित गर्न पर्ला। आज विद्यार्थी आन्दोलनले गरेको त्याग तपस्या बलिदानी रगतका खोला बगाएका ज्ञानको आहुति दिएका कुराहरू तपाईँले बिर्सिन मिल्छ? तपाईँले चाहिँ आज भएका हरेक जनताको चुलो चौकामा समस्या हुँदाखेरि चाहिँ विद्यार्थी संगठन आफ्नो जीवनको प्रवाह नगरीकन सडकमा उत्रिने बेला चाहिँ तपाईँले देख्नुहुन्छ कि देख्नुहुन्न त्यो विद्यार्थी आन्दोलन आएको? अनि तपाईँले यो किसिमको चाहिँ चित्रण गर्न हुँदैन। आज हरेक दुःख कष्ट हरेक निम्न समुदायको हरेक निम्न वर्गका जनताको अहिले पनि आशाको भरोसाको केन्द्र भनेको विद्यार्थी आन्दोलन छ। आज ग्यासको मूल्य बढ्दा, तेलको मूल्य बढ्दा, अरू विषयका चाहिँ मूल्य वृद्धि हुँदाखेरि चाहिँ अहिले पनि विद्यार्थी आन्दोलन खोजिरहेको छ। कुनै इन्जिनियरका चाहिँ मन्त्रीहरूलाई खोजेका छन् तपाईँले देख्नुभएको छ? आज मन्त्रीभन्दा पनि बढी अपेक्षा चाहिँ आम विद्यार्थी आन्दोलनबाट, विद्यार्थी संगठनबाट भइरहेको छ। भनेपछि यो ढङ्गको चाहिँ चित्रण गरेर आज गलत तरिकाले मात्रै परिभाषित गर्न हुँदैन। विद्यार्थी आन्दोलन सशक्त भूमिका झन् आवश्यक छ। विश्वविद्यालयमा राजनीति नगरेर एउटा पढिरहेको मान्छेले उसले यो देशको भूगोल, राजनीति, यी परिवेशहरू नबुझेर कसले बुझाउन खोजेको?
0: टिचरहरूसँग राजनीति सिक्नु, शिक्षकहरूसँग सिक्नु राजनीतिक संस्कार भनेर अस्ति
17: त्यही प्रधानमन्त्रीसँग राजनीति सिक्ने, अहिले बनेको प्रधानमन्त्रीसँग राजनीति सिक्ने हो भने के तथानाम गाली गर्दै सिक्ने हो राजनीति? तथानाम चाहिँ मुख छोड्दै गर्ने प्रक्रिया सिक्ने हो राजनीति? अहिलेको प्रधानमन्त्रीसँग के सिक्न सकिन्छ त्यहीबाट? हामी आफै यो माटो, यो भूगोल, यो यहाँको विश्वविद्यालय, यहाँका शैक्षिक विकृतिहरू, यी सबै परिवेशहरूमा चाहिँ प्रत्यक्ष रूपमा हाम्रो संलग्नता भएर त्यहाँका परिवेशहरूलाई बुझेर भोलि निर्णायक ठाउँमा पुग्दाखेरि यी समस्यालाई, यी एउटा विश्वविद्यालय समाजका समस्याहरूलाई चाहिँ थप रूपमा चाहिँ हामीले यसलाई परिमार्जित गरेर चाहिँ एउटा यो देशको शिक्षा क्षेत्रले, यो देशको आर्थिक समृद्धिको यात्रालाई पनि अगाडि बढाउन पर्छ भन्ने चिजले चाहिँ त्यहाँ विद्यार्थी आन्दोलन भइरहेको छ, त्यहाँ विद्यार्थी संगठनहरू चाहिँ सङ्गठित भइरहनु भएको छ। के तपाईँले कसैको व्यक्तिको विचारमाथि गर्नु, कुनै मान्छेको विचारमाथि चाहिँ भन्नाकरण गर्नु खोज्ने कुनै कुरा सम्भव छ? यो तिनका सन्कीका भरमा चाहिँ सम्भव हुन सक्छ, तिनका ऊर्जीका भरमा सम्भव हुन सक्छ? मेरो विचारलाई कसैले मार्न सक्छ? मेरो विचारलाई, मेरो सोच्ने तरिकालाई कसैले निश्चित गर्न सक्छ? अनि तिनका ऊर्जी चाहिँ मानिदिन पर्नेछ? ऊर्जी मानिँदैन, सशक्त रूपमा प्रतिकार हुन्छ। र भोलि ती ऊर्जी दिनेहरूले चाहिँ एउटा हिजोका शासकहरूले जसरी ऊर्जी दिएर चाहिँ यो विद्यार्थीहरू निस्तेज बनाउन खोजेका थिए, तिनको हालत के भयो? आज तिन यो बालेन्द्र शाह पनि तिनै एउटा निरङ्कुश शासकका जसरी जसरी अगाडि बढ्दैछन्, तिनका पनि हालतहरू त्यस्तै हुनेवाला छन्। आज तपाईँले देखिरहनु भएको छ जनताको लागि भनेर
0: विद्यार्थीहरूको अहिलेको भूमिका के छ? त्यसो भए आधा ग्यास सिलिन्डर बिक्री भइरहेको छ, इजरायल, इरान र अमेरिकाको युद्ध अलिकति शान्त हुँदाखेरि त्यो भरि ग्यास आएन, होइन? पेट्रोलियम पदार्थको मूल्य शोचालित थियो हिजो, पेट्रोलियम पदार्थको मूल्य आज चाहिँ त्यही महँगीमा चाहिँ नागरिकहरू किनिरहेका छन्, होइन? सुकुम्बासी बस्तीमा चाहिँ जो खास सुकुम्बासी हुन् उनीहरू मात्रै होल्डिङ सेन्टरमा छन् अहिलेको अवस्थामा, होइन? उनीहरूलाई पनि त्यहाँ बागमती सभ्यताले चाहिँ लखेट्ने प्रयत्न गरिरहेछ, सरकारले लखेट्न खोजिरहेछ, उनीहरू याचना गरिरहेका छन्। आज कालो बजारी त्यत्तिकै छ, मल पाइया छैन, किसानहरू मल नपाएर रोइरहेछन्। अनि तपाईँहरूको काम के भन्या क्या? तपाईँहरूलाई त अब हटाउनु भएको
17: यिनै चिज तपाईँले हामीले गरेका क्रियाकलाप हेरिरहनु भएको छ कि छैन? यी सबै विषयमा चाहिँ हामीले चाहिँ सरकारलाई सचेत गराएको त त्यो हामी निर्णय गर्ने ठाउँमा हो. हामीले सरकार निकायलाई भस्काउने कुरा होला नि त. हामीले आफ्नो जिम्मेवार चाहिँ वहन गरेका छौँ कि छैनौँ भन्दाखेरि तपाईँले हेर्नु पऱ्यो नि त. त्यो आज पेट्रोलियम पदार्थको चाहिँ विश्व बजारमा चाहिँ समायोजन भइसक्यो. नेपालमा चाहिँ पुरानै पेट्रोलियम पदार्थ गरेर सरकारले लुटतन्त्र मचाइरहेको छ. सरकारले चाहिँ अब त्यो गरिब जनताहरूमा चाहिँ मूल्य बढ्यो भनेर बढाएको मूल्य आज घट्दाखेरि घटाइरहेको छ. लुट मचाएको छ. यो विषयमा हामीले खबरदारी गरेका छौँ. आज सुकुम्बासी बस्तीमा भइरहेका थिचोमिचो हिजो गरिबको चमेली बोलिदिने कोही छैन भन्ने शासक आज सत्तामा पुगिसकेपछि आज चाहिँ अन्ध भएर चाहिँ तिनको पेटमा चाहिँ लात बजारिरहेको छ. तिनका बासहरूमा लात बजारिरहेको छ. ऊ जनता होइन, यो देशको नागरिक होइन भने जसरी लहरिरहेको छ. अनि तिनीहरूका विषयमा चाहिँ हामी बोलेका छौँ कि छैनौँ? आज तपाईँहरूले किसान सबै वर्गका विषयमा हामी बोलेका छौँ कि छैनौँ? यी विषयहरूमा सबैभन्दा आवाज कसैले उठाएको छ भने हामीले उठाएका छौँ. आज तपाईँहरूले विश्वविद्यालयको अवस्था हेर्नुभएको छ. तपाईँहरूले विश्वविद्यालयमा चाहिँ हरेक प्रोफेसरलाई, हरेक त्यहाँको मान्छेहरूलाई, एउटा विज्ञता हासिल गरेको मान्छेलाई त अयोग्य छस् भनेर चाहिँ सबैलाई बर्खास्त गरेर अध्यादेशका माध्यमबाट उनी एउटा विद्वान वर्गको अथवा त्यो किसिमको सचेतना भएको मान्छेलाई चाहिँ बर्खास्त भयो भनेर त अयोग्य छस् भनेर बर्खास्त गरेर आज विश्वविद्यालय चाहिँ नेतृत्वविहीन भएका अवस्थाहरू छन्। त्यहाँको प्रशासकीय संरचनालाई ध्वस्त बनाएर बसेका छन्। अनि यिनीहरूले चाहिँ यो राज्यको निकायहरूलाई अथवा शिक्षा क्षेत्रलाई ठिक गर्छन् भन्ने कुरा हामीले पत्याइ दिनुपर्ने हो. हामीले चाहिँ त्यहाँ खबरदारी गर्नुपर्छ. आज विश्वविद्यालयका भिसी बनाउने कुरा, रजिस्टर बनाउने कुरा चाहिँ सदस्यता काटिन्छ. निला सदस्यताहरू काटेर मात्र त्यो इन्टरभ्यू लिएर त्यो किसिमको प्रतिबद्धता गरेर मात्रै त्यहाँ पठाउन खोजिन्छ. आज राजनीति यिनीहरूले गरेका छन् कि छैनन्? राजनीति चाहिँ यिनीहरूले चाहिँ राजनीतिको प्रक्रिया अगाडि बढाएर सकि छैनन्? डिएनए टेस्ट गरेर चाहिँ विश्वविद्यालयको चाहिँ जिम्मेवारी दिने कुरा चाहिँ तपाईँले ठिक भनिरहनु भएको छ? अनि राम्रो सुशासनको कुरा गरिरहनु भएको छ? आज कुन चाहिँ वर्गको हितमा चाहिँ काम गरिरहेका छन् यिनीहरूले? आज कुनै इलाइट वर्गको मात्रै चाहिँ प्रतिनिधित्व हुने गरी चाहिँ एउटा काम गरिरहेको सरकारलाई, अनि तपाईँ हामीले चाहिँ गरिब निमिका जनताका आवाजहरूलाई बोल्ने विद्यार्थी सङ्गठनलाई, विद्यार्थी आन्दोलनलाई चाहिँ तपाईँ हामीले चाहिँ निस्तेज पारेर बदनाम गराएर उसलाई कमजोर बनाएर चाहिँ थप यिनीहरूलाई चाहिँ मनोमानी गर्नको लागि उद्वेलित बनाउन खोज्नु भएको हो त तपाईँ? हामीले चाहिँ भन्दाखेरि होइन, हामीले खबरदारी गर्नुपर्छ. यी यस्ता चिजहरू बेला बखतमा चाहिँ यस्ता शासकहरूले उद्योग गर्छन्, यिनलाई सशक्त रूपमा प्रतिवाद गर्नुपर्छ. आम जनताहरू, आम युवा विद्यार्थी सबै साथीहरूले चाहिँ यस्ता कुराहरू खबरदारी गर्नुहोस्. अब पनि लहरमा लाग्नु हुँदैन. अब तपाईँ हामीले सबै चिजहरू चेताइसक्यो. आज सुकुम्बासीको हालत हेर्नुहोस्. आज तपाईँ हामीले चाहिँ एउटा सामान्य गरिखाने वर्गको चाहिँ अब चुलो बनेको छैन त्यो अवस्था हेर्नुहोस्. आज विश्वविद्यालयको अवस्था हेर्नुहोस्. आज अरू संरचनागत कुरा बजेटका विषयमा हेर्नुहोस्. आज तपाईँ हामीले भनेका हिजो गाडीमा चढ्ने मान्छेहरू, गाडीमा चढ्ने फलानो मन्त्री, फलानो नेता गाडीमा चढ्यो भने आज दसौँ अर्बका गाडीहरू किन्ने, अरबौँका गाडीहरू किन्न चाहिँ किन पर्यो यिनीहरूलाई चाहिँ? हिँडेर जान सक्दैनन्? हिजो त्यही भनेर बदनाम गरेका होइनन् यो अरू राजनीतिक दलहरूलाई? आज किन चाहियो अरबौँका गाडीहरू यिनीहरूलाई? किन किन्न पर्यो राज्यको कोषबाट अरबौँका गाडी? किन गर्न पर्यो यिनीहरूले बजेटका चाहिँ कुनै मान्छेलाई खुसी बनाउने कुराहरूमा चाहिँ किन त्यस्तो किसिमको चाहिँ आज बजेटमा चाहिँ बदमासी गरेर भनेपछि गलत नियतका साथ यो देशलाई बर्बाद बनाउने दिशामा सरकार अगाडि बढेको छ. यो विषयमा तपाईँहरूले सबैले चाहिँ खबरदारी गर्नुपर्छ.
0: दीपक धामीजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
17: हस्, धन्यवाद.
0: हजुर हजुर, स्टुडियोका अध्यक्ष श्री दीपक धामी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ. विश्रामपछि पुनः उपस्थित हुनेछु.
18: के हो र सबिना, दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 भीआईपी टोलमा जाऊ न. त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि. हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ. यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ. हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खोल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
7: रेडियो आदि खुला 105.4।
0: राजनैतिक विश्लेषक शंकर तिवारी हुनुहुन्छ। तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली भाषामा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
19: गुड मर्निङ, नमस्ते।
0: आराम हुनुहुन्छ? सञ्जय हुनुहुन्छ तिवारीजी?
19: हजुर हजुर।
0: देश कस्तो छ सञ्जय? छ अहिले राष्ट्र
19: देश ठिकै छ, अब बर्खा शुरू हुँदैछ।
0: बर्खा शुरू हुँदैछ, बर्खामा चाहिँ बाढी पहिरो होइन, बजेट पनि आएको छ अहिले। अब अहिलेको अवस्थामा चाहिँ सरकारले गाडी किन्दै रहेछ 3 अर्बको गाडी होइन, यो 3 अर्बको गाडी किन्ने कुरा चाहिँ निकै चर्चित पनि बन्यो, किनभने हाम्रो देश जस्तो देशका लागि यो चर्चा हुनु स्वाभाविक पनि हो। 82 करोडको गाडी किन्दा अघिल्लो वर्ष व्यापक चर्चा र आलोचना भएको थियो। 3 अर्बको गाडी किन्दाखेरि त्यति धेरै चाहिँ नागरिक स्तरसम्म त पुगेको छैन, तर सेनालाई 1 अर्बको गाडी दिने, त्यस पछाडि चाहिँ बाँकी प्रहरी लगायतको सशस्त्रहरूलाईदेखि लिएर अब मन्त्रालयहरूमा गाडी किन्ने कुरा भएको रहेछ। यो अहिलेको आवश्यकता हो, टटकारो आवश्यकता हो?
19: सरकारले जुन किसिमको आर्थिक मितव्ययता कुरा गरेको थियो, यो सवारी साधन किन्ने कुरा, जुन यो राजस्वमा हाम्रो ढुकुटीमा पैसा थपिने भन्दा पनि ढुकुटीमा पैसा बढाउने कुरा देखिन्छ, यो त्यो बारेमा त्यति धेरै यो सकारात्मक कुरा जस्तो मलाई लाग्दैन।
0: होइन, अब ढुकुटीमा बढाउने कुरा त एउटा पाटो होला, तर यो गाडी सवारी साधन विलासिताका कुराहरू समितिले के भनेका छन्, 3 वर्षसम्म चाहिँ खरिद नगर्नु भन्ने विषय छ। 700 गाडी उहाँहरूले पूर्व विशिष्ट कर्मचारीहरूको तान्यौ भनेर चाहिँ जनताको ध्यान त्यतातर्फ डाइभर्ट गर्नुभयो होइन। कतिपय भारतले पनि अनुदान दिएको छ, छिमेकी चीनले अनुदान दिएको छ, धेरै गाडीहरू नेपालमा भित्रिसकेका छन्। अझ भन्दा सेनाको गाडीमा त त्यति धेरै क्षति पनि पुगे जस्तो लाग्दैन मलाई, जेएनजी विद्रोहताका। यो किन्नुका पछाडि चाहिँ यो बजेटतिर, यो जनताका पक्षमा, किसानका पक्षमा हुनुपर्ने बजेट चाहिँ विलासितातिर जान थाल्यो, देश त विकसित भइसकेछ कि क्या हो शंकरजी?
19: जहाँ जहाँ देशमा अर्थतन्त्र संकटमा परेको छ, देश तार पल्टेको छ, त्यहाँ त्यहाँ सरकार ज्यादातर विलासी वस्तु साधन खरिद गर्नेमा जोड़ दिन्छ। यो सवारी साधन पनि यो विलासी वस्तुमा आउँछ, अत्यावश्यक बाहेक यो विलासी वस्तुमा पर्छ होइन। पुरानो सामानहरू, पुरानो गाडीहरू मरौ सम्मार गरेर चलाउने भन्दा पनि यो नयाँ त्यो एक किसिमको एउटा त्यो वर्गले आर्थिक घोटाला गर्ने र मुलुकलाई नै त्यो तार पल्टाउने नियतले सरकार अगाडि बढेको देखिन्छ, किनकि त्यो सरकारका विभिन्न निकायले जुन प्रतिवेदन सरकारलाई खर्च यो गाडी व्यवस्थापन, यो सवारी व्यवस्थापन कसरी गर्ने भनेर रिपोर्ट दिएका थिए, त्यसको खिलाफमा यो प्रतिवेदन आएकाले यो आम मानिसहरूलाई शंका लाग्ने कुरा स्वाभाविक हो। र जुन वर्गलाई राहत दिन्छु भनेर भनिएको छ, त्यो वर्गको राहतको बारेमा चाहिँ सरकार मौन रहेकाले यसबारेमा प्रश्न उठेका हुन्।
0: अब आजको दिनमा चाहिँ सत्ताले, सरकारले चाहिँ विद्यार्थी संगठनहरू, त्रिभुवन विश्वविद्यालयले पनि अब यो संगठनका कतिपय आफ्ना अफिसहरूदेखि लिएर त्यहाँ क्रियाकलापहरू बन्द गर्नु, त्यहाँ हटाउनु भनेर त्रिवेले पत्र लेखेछ, 60 दिनको म्याद दिएछ। यो स्वाभाविक हो अहिलेको अवस्थामा यी संगठनहरू हटाउनुपर्छ भन्ने लाइन हो यहाँको?
19: यो त्रिवी प्रशासनले जुन निर्णय सर्वसाधारणले गरेको थियो, अन्तरिम आदेश दिएको थियो, नेभी संघका नेताहरूले हालेको मुद्दामा, नेभी संघले हालेको सरकार खिलाफमा हालेको मुद्दामा, त्यसमा जुन किसिमले आज छलफल हुनुभन्दा एक दिन अगाडि त्रिभुवन विश्वविद्यालयले दावेदारी गर्दै, सरकारको निर्णयको दावेदारी गर्दै यो खारेज गर्नुपर्छ, तयारी गर्नु भनेर जसरी एउटा पत्राचार गरेको छ, त्यसले यो चाहिँ नेपाल अधिराज्यको संविधान, यो गणतन्त्र संविधान 2072 दिएको संगठन गर्ने अधिकारको परखिलाफमा छ। र नेपालमा सोभिको इतिहास जुन हो, स्वतन्त्र विद्यार्थी आन्दोलनको इतिहास जुन हो, नेपालमा विद्यार्थी आन्दोलनको जुन इतिहास हो, त्यसो र त्यो मान्छेको कुरा चाहिँ त्यो राइट टू अर्गनाइज होइन, राइट टू प्रोटेस्ट पिसफुल्ली, यो जुन अधिकार छ, संगठन गर्ने अधिकार छ, ट्रेड युनियनको अधिकार छ, त्यो सबै कुराको परखिलाफमा यो सरकार अगाडि बढ्न खोजेको छ। मलाई लाग्दैन कि सर्वोच्चले संविधानको परखिलाफ हुने गरी आफू अगाडिको पर्छ भने लाग्दैन, त्यसले एउटा जुन किसिमको आन्दोलनको एउटा आँधीबेरी खडा गर्छ, त्यो चाहिँ सरकारलाई ठेक्न गाह्रो हुन्छ, किनकि जुन सरकारले विद्यार्थीहरूको विल विद्यार्थीको इच्छाको चाहिँ अगेन्स्टमा काम गर्छ त्यो सरकारको भविष्य लामो हुँदैन। यो हामीलाई इतिहासले सिकाएको पाठ हो र आजको जुन स्वतन्त्र विद्यार्थी युनियन छ, आजको जुन विद्यार्थी आन्दोलन छ, त्यो पञ्चायतको समयमा पनि त्यो संगठन गर्ने अधिकार सरकारबाट ग्यारेन्टी गरेर लिएको नेपाली काँग्रेसका त्यति बेला भारतीय संगठन नेपाली जाति संघले र त्यसको तहतमा सोधी स्थापना भएको र त्यसको खिलाफमा जुन किसिमको गति सरकारले चालेको छ त्यो मात्रै विकासको व्यवधानको बाधक भनेर भनेको छ। उनीहरू चाहिँ प्रश्नलाई मार्न चाहन्छन् र हामीले महत्व एउटा कुनै पनि अलोकतान्त्रिक सरकारले तानाशाही वृत्तिको नेतृत्वले द मेकिङ अफ अ डेमोक्रेटिक माइन्ड लोकतन्त्र चलाउनको लागि लोकतान्त्रिक दिमाग चाहिन्छ र त्यो लोकतान्त्रिक दिमाग प्रतान्त्रिक दिमाग बन्ने कुराको परिपाक त्यो चाहिँ क्याम्पसहरूमा हुन्छ। त्यो क्याम्पसहरूमा सोभियुमा स्वतन्त्र विद्यार्थीको चुनावले त्यसको जुन अभ्यास दिएको हुन्छ स्थानीय त्यो विद्यार्थीको सरकारको त्यहाँबाट विद्यार्थीहरूले आफूलाई चाहिँ त्यो सिभिक्स एजुकेसनको एउटा महत्वपूर्ण फल हो। त्यो सिभिक्स एजुकेसन त्यो नागरिकको राजनीतिक शिक्षाको महत्वपूर्ण फल हो। त्यो प्रारम्भिक थलोबाट नागरिक शिक्षाको प्रारम्भिक थलोबाट नागरिकहरूलाई वञ्चित गर्ने कुराले त्यसै चाहिँ सही सन्देश दिँदैन।
0: होइन तर चाहिँ अब विद्यार्थीहरूका काम कारवाहीहरूका बारेमा पनि त निकै ठुला आलोचनाहरू छ।
19: हजुर हजुर,
0: अब विद्यार्थी संगठनहरूले गरेका क्रियाकलापहरूका विषयमा पनि धेरै आलोचनाहरू छन् होइन। संगठनहरू अब आवश्यक पर्दैनन्, संगठनहरू पनि अराजक भूमिकामा चाहिँ उपस्थित भए भन्ने खालका धेरै विवादहरू पनि त छन् नि शंकरजी।
19: विद्यार्थी संगठनको बारेमा मैले तपाईँलाई भनिहालेँ कि यो जुन नागरिक सिभिक्स एजुकेसनको महत्वपूर्ण थलो विद्यालय र विश्वविद्यालयहरू हुन्, विद्यालय नै विश्वविद्यालय हुन्। हामीलाई जुन किसिमको नागरिक शिक्षा यो हामीले जुन किसिमको नागरिक शिक्षा हामीले हाम्रा आजका युवकहरूलाई प्रदान गर्छौं त्यसबाट वञ्चित गरेपछि नागरिकहरूले नवयुवकहरूले प्रश्न गर्ने अधिकार गुमाउँछन् र त्यसले चाहिँ गैर लोकतान्त्रिक तानाशाही वृत्तिको सरकारलाई बढावा दिन्छ जुन चाहिँ एउटा लोकतान्त्रिक संविधान लोकतान्त्रिक परिपाटीले काम गर्न सक्दैन। त्यसको लागि यो सरकारले विद्यार्थीको संगठन र विद्यार्थीहरूले क्याम्पसमा अभ्यास गर्ने जुन राजनीतिक अभ्यास छ एउटा त्यो अभ्यास छ, एउटा जुन राजनीतिक शिक्षा पाउने जुन एउटा संस्कार छ लामो समयदेखि त्यसलाई रोकेर सरकारले ठिक गरिरहेको छैन।
0: होइन, अब तपाईँले चाहिँ सरकार सुशासनको पक्षमा अगाडि बढ़िरहेको कुरालाई त स्वीकारिरहनु भएको छ होइन अहिले आएर?
19: मैले जस्तो यो थिएटीको सरकारलाई बढ़ावा दिन्छ जुन चाहिँ एउटा लोकतान्त्रिक संविधान लोकतान्त्रिक परिपाटीले काम गर्न सक्दैन। त्यसको लागि यो सरकारले विद्यार्थीको संगठन

0: हिजो प्रधानमन्त्री चाहिँ मेयर बन्दाखेरि मेयर काठमाडौँको हाम्रो मेयरहरूलाई संवैधानिक हिसाबले राजकीय मन्त्री भनेको केन्द्रको मन्त्री सरहको हैसियत दिएको छ. आज हिज जुन शैलीले एउटा सेल्टरबाट होल्डिङ सेन्टरबाट शरणार्थी क्यारे सरी सुकुमवासीलाई होइन भूमिहीनलाई हिज जसरी गिरफ्तार
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है.

0: नमस्कार। बिहान 7 बजी को आदि खुला खबर में प्रविधि कक्ष अशोकसंग यहां स्वागत छ। आरती कुंवर सैंग जिला को पहला आवाज रेडियो आदि खुला को समाचारमूलक प्रस्तुति आदि खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhula.org लगन करें संसार को जुनसुक स्थान में बसर हमी प्रत्यक्ष रूप में सुन सकूने
1: इस आदि खुला खबर को साथ में हिमाल सुन चाँदी पसल उच्च क्वालिटी का आकर्षक गरगहना ग्यारेन्टी का साथ खरीद बिक्री असल तपाईं के सुख दुख को साथी हिमाल सुन चाँदी पसल वालिंग बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। 23औं राष्ट्रीय धान दिवसका अवसरमा स्याङ्जाका 4 उत्कृष्ट कृषक सम्मानित। जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा विपद प्रति सचेत रहन जिल्लावासीहरूलाई आग्रह र अव्यवस्थित तारहरूले बजारलाई कुरूप बनाइरहेका बेला वालिङका सेवा प्रदायकहरूले अव्यवस्थित तार हटाउन थाले। आदि खोला खबर अब विस्तारमा। स्याङ्जाका उत्कृष्ट 4 कृषकहरूलाई हिजो सम्मान गरिएको छ। कृषि विकास कार्यालय स्याङ्जाले 23औं राष्ट्रीय धान दिवसका अवसरमा कृषिका क्षेत्रमा उत्कृष्ट र उदाहरणीय कार्य गर्दै आएका 4 कृषकलाई सम्मान गरेको हो। कार्यालयले विभिन्न विधाबाट प्रतिनिधित्व हुने गरी कृषिलाई नै आमदानीको मुख्य स्रोत बनाएका कृषकहरू मध्येबाट जिल्लाभरिबाट यस वर्ष 4 कृषकहरू सम्मानित हुनुभएको कृषि विकास कार्यालय स्याङ्जाका कृषि अर्थविज्ञ नारायण प्रसाद पाठकले जानकारी दिनुभयो। सम्मानित हुने कृषकहरूमा व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आउनुभएका पुतली बजार नगरपालिका 7 रामकाजी राणा, अर्का व्यावसायिक सुन्तला कृषक भिरकोट 7 शालिग्राम अर्याल सम्मानित हुनुभएको हो। व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएका वालिङ नगरपालिका 6 लालु पातेका रेशमलाल रेग्मी र व्यावसायिक रूपमा भैंसी पालन गर्दै आउनुभएका भिरकोट नगरपालिका 6 शिव खत्री छेत्री सम्मानित हुनुभएको हो। कृषिलाई नै मुख्य आमदानीको स्रोतको रूपमा अगाडि बढ़ाएका कृषकहरू कृषिमा नवीनतम सोचको प्रयोग गरेको, प्रविधिको प्रयोगमा जोड़ दिएको, कृषिजन्य वस्तुको उत्पादन, बजारीकरण, क्षेत्रफल, आमदानी जस्ता मापदण्डका आधारमा मूल्यांकन गरी छनौट गरिएको उहाँले बताउनुभयो। जिल्ला कृषि विकास कार्यालयले वर्षेनी विभिन्न विधाका उत्कृष्ट कृषकहरूलाई सम्मान गर्दै आएको छ। उहाँले भन्नुभयो, कृषकहरूलाई कृषि पेशातर्फ थप आकर्षित गर्न र व्यावसायिक अभिवृद्धि प्रोत्साहन गर्नका लागि सम्मान गर्ने गरिएको हो। जिल्ला कृषि विकास कार्यालयले सम्मानका लागि कृषकहरूसित आवेदन माग गर्छ। यस वर्ष विभिन्न विधामा 13 व्यावसायिक कृषकहरूले आवेदन दिनुभएको थियो। कार्यालयले वर्षेनी नयाँ नयाँ कृषकहरूलाई सम्मान गर्ने गरेको छ। यस वर्ष कृषिजन्य वस्तुको उत्पादन भन्दा पशुपक्षी पालन गर्दै आएका कृषकहरूको कम आवेदन परेको थियो। कार्यालयले सम्मानित कृषकहरूलाई जनहिरू 10,000 सहित सम्मान पत्र र दोसल्ला लगाएर सम्मान गरेको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विपद प्रति सचेत रहन जिल्लावासीहरूलाई आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको असार 14 गते प्रकाशित सूचना अनुसार स्याङ्जा जिल्लामा असार 16 र 17 गते भारी वर्षा

0: को सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो। बाढ़ी पहिरो जस्ता विपदबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी जनधनको क्षति हुन नदिनका लागि प्रशासनले जिल्लावासीहरूलाई सचेत गराएको हो। गण्डकी प्रदेशको स्याङ्जा सहितका पहाड़ी भूभाग लगायत विभिन्न क्षेत्रमा मनसूनी गतिविधि बढ़न गई मेघगर्जन चट्याङ सहित भारी वर्षा तथा खुला नालाहरूमा पानीको सतह बढ़न सक्ने भएकाले खुला किनारहरूमा नजान सचेत गराइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत सूर्य प्रसाद शर्माले बताउनुभयो। भिराला जमीनहरूमा धाजा फाट्ने पहिरो जान सक्ने अवस्था रहेकाले सबैले सतर्कता अपनाई सुरक्षित रहनुहुन तथा सम्भावित जोखिमयुक्त स्थानका बासिन्दाहरूले विशेष गरी रातको समयमा सावधानी अपनाई वैकल्पिक रूपमा बस्ने व्यवस्था समेत मिलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ। वर्षात र चट्याङका कारण वर्षात र चट्याङका समयमा अग्लो रूखमुनि ओत नलाग्न नदी खोला खोल्सा तथा ताल वा बाढ़ी आएको क्षेत्रमा नजान बाढ़ीयुक्त क्षेत्रमा पैदल यात्रा तथा सवारी यात्रा नगर्न पहिरोको जोखिम भएका भेर ढिस्को वा कमजोर जमीन नजिक नबस्न नजिकको सुरक्षित स्थानमा स्थानान्तरण हुन पनि आग्रह गरेको छ। त्यस्तै बिजुलीका पोल ट्रान्सफर्मर टावर वा झरेका विद्युत तारको नजिक नजाने मोबाइल फोन चार्जमा राखेर प्रयोग नगर्ने तार भएको टेलिफोन तथा अनावश्यक विद्युतीय उपकरण प्रयोग नगर्ने माछा मार्ने पौडी खेल्न खोलामा नजान जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ। वर्षा तथा चट्याङका समयमा कुनै आपतकालीन समस्या आइपरेमा चौविसै घण्टा जिल्ला प्रशासन कार्यालय स्याङ्जा जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र स्याङ्जामा सम्पर्क गर्न पनि प्रशासनले जिल्लावासीहरूमा आग्रह गरेको छ। अव्यवस्थित तारहरूले बजारलाई कुरूप बनाइरहेका बेला यहाँका सेवा प्रदायकहरूले अव्यवस्थित तार हटाउन थालेका छन्। बजारका मुख्य चोक तथा सड़क किनारामा जथाभावी टाँगिएका बिजुली इन्टरनेट केबल टीभीका तारहरू हटाएर व्यवस्थित गरिएको हो। विशेष गरी वालिङ क्षेत्रमा सेवा दिँदै आएका सातवटा सेवा प्रदायक कम्पनीहरूको संयुक्त पहलमा तार व्यवस्थापन थालिएको वालिङ इन्टरनेट कम्पनीका संचालक जोगराज पाठकले बताउनुभयो।
1: हामीले वालिङ नगरपालिका क्षेत्रभित्र इन्टरनेट सेवा प्रदायक कम्पनीहरू त्यस्तै टेलिकम बिजुली लगायतका तारहरू अव्यवस्थित तरिकाले रहँदै गर्दाखेरि यसले बजारको सुन्दरतालाई कम गर्ने र यसले जोखिमको लागि पनि महत्वपूर्ण भूमिका खेल्ने र ठूला सवारी साधनहरू पनि बजारभित्र सिर्दै गर्दाखेरि त्यसले तारहरू सुनाने विभिन्न समस्याले गर्दाखेरि वालिङ नगर क्षेत्रभित्र इन्टरनेट सेवा प्रदायक कम्पनीहरू बीच हामी सहकार्य गरेर हामीले बजार क्षेत्रका अनावश्यक तारहरू यसलाई व्यवस्थापन गर्ने काम गरिराखेका छौँ। केही खाली तारहरू निकाल्ने काम गरिराखेका छौँ भने केही भएका चलेका तारहरूलाई व्यवस्थित तरिकाले मिलाएर राख्ने काम गरेका छौँ। यसमा हामी वोड लिङ्क, वालिङ इन्टरनेट, वेब सफर, टिपी लिङ्क, स्मार्ट लिङ्क, लक्ष्मी इन्टरनेट, एनटीसी, कालिका इन्टरनेट लगायतका कम्पनीहरूसँग उहाँहरूले सक्ने जति कर्मचारीहरू एकजना दुईजना कसैले दुईजना कसैले तीनजना कसैले चारजना कुनै सानो कम्पनी छ भने उहाँहरूले एकजना गरेर दैनिक हामीले 20 जना ती कम्पनीहरूसँग हामीले कामदारहरू मागेर टेक्निसियनहरू मागेर अहिले व्यवस्थापन गर्ने काम गरिरहेका छौँ। यो असार 1 गतेदेखि काम शुरू गरेका छौँ भने यो असारको 25 गतेभित्र वालिङ क्षेत्र भ्याउने लक्ष्य अनुसार हामीले काम अगाडि बढ़िरहेका छौँ।
0: विद्युतका पोलैपिच्छे गुजुल्टो बनाएर राखिएका प्रयोगविहीन तारहरू हटाउने र प्रयोगमा रहेका तारहरूलाई एउटै मुठो बनाएर बाँधेर व्यवस्थित गरिएको उहाँले बताउनुभयो। बजारमा तारै तारको जालोले सौन्दर्यकरणमा असर पुर्याएकाले हामी सेवा प्रदायकहरू एकजुट भएर व्यवस्थित गर्ने अभियानमा अगाडि बढ़ेका छौं। उहाँले भन्नुभयो, पोलमा झुण्डाएर राखिएका तारहरू प्रयोगविहीन अवस्थामा रहेका पुराना तारहरू हटाएका छौं र प्रयोगमा आएका छरिएर रहेका तारहरूलाई एउटै मुठो बनाएर व्यवस्थित गरेका छौं। अव्यवस्थित र प्रयोगविहीन तारहरू जथाभावी छोड्दा तारको अत्याधिक भारका कारण पोलहरूमा आगलागेका घटनाहरू पनि भएका छन्। सड़कमा लत्रिएका तारहरूलाई व्यवस्थित गरी ठूला सवारी साधनहरूलाई पनि सहज रूपमा हिँड्न मिल्ने बनाउने गरी काम भइरहेको उहाँले बताउनुभयो। विभिन्न सेवा प्रदायक कम्पनीका 5,000 भन्दा बढ़ी इन्टरनेट प्रयोगकर्ताहरू वालिङ क्षेत्रमा रहेका छन्। असार 1 गतेदेखि तार व्यवस्थित गर्ने अभियान थालिएको र यो अभियान असारमा शान्तसम्म जारी रहने वेब सर्भर कम्पनी का संचालक राजन श्रेष्ठले बताउनुभयो। वालिङ क्षेत्रमा सेवा दिने हाल 7 वटा सेवा प्रदायक कम्पनीहरूमा कार्यरत प्राविधिकहरूको सहयोगमा तार व्यवस्थित गरिँदै आएको उहाँले बताउनुभयो। दैनिक 15 देखि 20 जना प्राविधिकहरू तार व्यवस्थित गर्ने काममा निरन्तर लागिरहेका छन्। उहाँले भन्नुभयो, अव्यवस्थित अवस्थामा रहेका तारहरूलाई हटाएर बजारको सुन्दरता कायम राख्ने र आग लागेको जोखिम न्यूनीकरणमा पनि सहयोग पुग्ने विश्वास दिएका छौं। यसअघि वालिङ नगरपालिकाले बजारको सौन्दर्यकरणमा चासो राख्दै अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्नका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको थियो। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। स्याङ्जाको पुतली बजार 2 दुर्गा नगरबाट मोटरसाइकल चोर गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। असार 3 गते रातिको समयमा दुर्गा नगरबाट G9P 6140 नम्बरको क्रस फायर मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न भएका कास्कीको पोखरा महानगरपालिका 17 छोरी पाटन शीतल चौधारी बस्ने 23 वर्षीय दिपेश गुरूङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। गुरूङलाई वडा प्रहरी कार्यालय बैदान कास्कीको सहयोगमा असार 12 गते नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा सम्मानित स्याङ्जा जिल्ला अदालतबाट 5 दिनको म्याद थप अनुमति लिई अनुसन्धान शुरू गरिएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो। बालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सड़कलाई कालोपत्र सहित स्तरोन्नति गर्न शुरू गरिएको छ। पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको बालिका गाउँपालिका 6 दरबाङ बजारभित्रको सड़कलाई फराकिलो बनाएर कालोपत्र गर्न लागिएको हो। बजारभित्रको सड़क साँघुरो र कच्ची हुँदा हिलो धुलोको सास्ती र सवारी आवत जावतमा समस्या भइरहेका समयमा कालोपत्र योजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेका छन्। बजारभित्रको सड़क कालोपत्र हुने भएपछि स्थानीयवासी आफैले सड़कलाई फराकिलो बनाउन अग्रसर बनेका छन्। सड़कको मार्ग खुलेको करिब 2 दशकपछि बजारभित्रको सड़क कालोपत्र भएर रूप फेरिन लागेको उद्योग वाणिज्य संघ दरबाङ इकाईका उपाध्यक्ष अमृत सापकोटाले बताउनुभयो। दरबाङ आफैमा महत्वको बजार हो, गाउँपालिकाको केन्द्र भएकाले यसको अझ बढ़ी महत्व बढ़ेको छ। नाली सहितको सड़क बन्ने आशाले स्थानीयवासीमा विकासप्रतिको आशा जागेको छ। उहाँले भन्नुभयो, 2082 पुस 30 गते दरबाङको तल्लो बजार कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। सापकोटा बिल्डर्सले रू 1,26,82,888 रकममा 1 किलोमिटर 400 मिटर सड़क कालोपत्र सहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको छ। सड़कलाई फराकिलो बनाएर नाली निर्माण भइरहेको छ। दरबाङको माथिल्लो बजार 2 वर्ष अघि नै कालोपत्र भइसकेको छ। उपल्लो दरबाङको जनप्रिय माविको भवनदेखि बेनी दरबाङ सड़कमा जोड़िने उपल्लो दरबाङ बजारको भित्री सड़क कालोपत्र गरिएको हो। यस वर्षको मनसून सक्रिय भएसँगै बाढ़ी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले कालीगण्डकी करिडोरको केही खण्डमा रात्रिकालीन सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ। वर्षा तथा बाढ़ी सम्बन्धी सूचना नियमित रूपमा प्रवाह भइरहेको अवस्थामा सम्बन्धित दुर्घटना न्यूनीकरणका लागि यस करिडोरमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। कालीगण्डकी करिडोरको केही खण्डहरूमा दैनिक रूपमा पहिरो गइरहेको र वर्षा नभएको समयमा समेत निरन्तर ढुंगा खस्ने कार्य भइरहेको छ। विशेष गरी रात्रिकालीन समयमा आवत जावतमा उच्च जोखिम देखिएपछि जिल्ला सुरक्षा समिति गुल्मीको बैठकले सोमबार सो निर्णय गरेको प्रमुख जिल्लाधिकारी बद्रीनाथ गैरीले जानकारी दिनुभयो। अब अन्तिम आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। 23 राष्ट्रीय धान दिवस का अवसर में सैंगजा का चार उत्कृष्ट कृषक सम्मानित जिला प्रशासन कार्यालय सैंगजा द्वारा विपद प्रति सचेत रहना जिलावासी आग्रह र अव्यवस्थित तार बजार कुरूप बनाई रहेका बेला फालिंग का सेवा प्रदायक अव्यवस्थित तार हटाउन थाले। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौं। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

फ्रेश आदि खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आधी खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आधी खोला यहाँले रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल असार महिनाको 16 गते मंगलबार तदनुसार सन् 2026 जून 30 तारीख असार कृष्ण पक्षको प्रतिपदा तिथि। बारी राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा मेहनतको परिणामले आत्मविश्वास बढ़ाउनेछ विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ अरूको सहयोगमा जुत्नु परे पनि आफैलाई फाइदा हुनेछ समाजमा तारीफ योग्य काम सम्पादन हुनेछ परिश्रमले सजिलै लक्ष्यमा पुर्याउनेछ छोटो समयमा फाइदा उठाउन सकिनेछ सहयोगीहरूले काममा साथ दिनेछन्। वृष राशि हुनेहरूको लागि शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला सामूहिक काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन् आसमारीको नतिजा अन्त्यमा सकारात्मक हुनेछ तत्काल फाइदा नभए पनि उपलब्धिका स्रोत पहिचान गर्न सकिनेछ अध्ययनमा भने समय दिन नसकिएला। मिथुन राशि हुनेहरूको लागि हाँस्यल र मनोरञ्जनको समय छ प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ आफन्तको सत्कार पाइनेछ आमदानी बढ़ाउने काम थालिने हुनेछ प्रेम र मित्रताको बन्धन खसिनेछ व्यवसायको सन्दर्भमा यात्रा हुनेछ साथीभाइको सहयोगले उत्साहित भइनेछ दिगो काम थाल्ने समय छ भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ आतिथ्य खर्चिलो बन्ने देखिन्छ। कर्कट राशि हुनेहरूको लागि श्रम परे पनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ व्यापार लगायत अर्थोपार्जनका काममा समय बित्नेछ प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ भौतिक साधन जित्नाले नयाँ काम शुरू हुनेछ प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द र मुद्दामा पनि विजयी भइनेछ। सिंह राशि हुनेहरूको लागि सहपाठीहरूसँग भेटघाट हुनेछ अध्ययनले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ प्रतिभाको प्रशंसा हुनेछ मेहनतले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ कृषि तथा पेसा व्यवसायमा मनज्ञ फाइदा हुनेछ सन्तान र अनुयायीको साथले पनि काममा हौसला बढ़नेछ विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। कन्या राशि हुनेहरूको लागि रोकिएका घरेलु कामकाज विस्तारै बन्नेछन् हतारको निर्णयले भने काम बिग्रन सक्छ दिगो योजना गोपी राखेर अघि बढ़नुहोला काममा धेरै लाभ उठाउन नसकिए पनि केही समस्या सुल्झनेछन् पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ अन्यलमा मानिजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
तुला राशि हुनेहरूको लागि विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पछ्याएर पनि काममा जग बसाउने मौका छ। वृश्चिक राशि हुनेहरूको लागि आयस्रोत बढ़नुका साथै मान सम्मान प्राप्त हुने समय छ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुने सम्भावना छ। भोलिको प्रभाव बढ़नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउन सकिनेछ। दिगो काम थालनी गर्ने समय छ। सिताएको काम सजिलै सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। कामले सम्मानित स्थान दिलाउनेछ। धनुराशि हुनेहरूको लागि सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनज्ञ धन आर्जन होला। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। मकर राशि हुनेहरूको लागि पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बावजूद स्वाभिमान रक्षा गर्न सकिनेछ। कुम्भ राशि हुनेहरूको लागि आमदानीका विभिन्न स्रोत फेला पर्नेछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। आठले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारतर्फ थप लगानी आवश्यक पर्न सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। केही रकम खर्चिएर पनि लाभ हुने काम सम्पादन गरिनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा तारिफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ़नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिलाउन सकिनेछ। अरूको काममा जुट्नु परे पनि फाइदै हुनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौ आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 063-441-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ। हुनुहुन्छ आदि खोला संचार सहकारी संस्था लिमिटेड वालिङ आर्ट स्याङ्जेद्वारा संचालित यस सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्जका शेयर सदस्य सँगै हाम्रो संचालक समिति सदस्य पनि हुनुहुन्छ। वालिङ आर्ट कटौजीका टंक प्रसाद तिवारी ध्रुवज्यू, उहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। उहाँलाई जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना।

हजुर, यसैगरी मेरो हातमा अर्को जन्मदिनको शुभकामना पनि परेको छ। यस सामुदायिक रेडियो आधी खोला एफएमएक्स 105.4 मेगाहर्जका कर्मचारी हुनुहुन्छ प्राविधिक अशोक बगालेको आजको दिनमा शुभ जन्मदिन परेको छ। वहाँलाई पनि जन्मदिनको यस शुभ अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। वहाँलाई जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना।

हजुर अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धन्यवाद छ। र आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा फेरि पनि जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नको लागि रेडियो आदि खुला यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्किँदैनन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849618921 र 9842939399
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटैना युआरएल चेक लना आख्याब घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्यू तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
1: ओई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
7: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
7: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
7: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
7: सम्पर्क मोबाइल 9842698145
1: होइन के भयो किन बन्द भएको गाडी
8: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
8: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
8: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
7: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364415002 मोबाइल 9856404501

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9856555331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
2: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
1: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
2: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
1: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, छाया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: साथै सोही दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 063-4141-44, मोबाइल 9856081173।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856332446।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
6: प्रसन्न मेडिको फर्मा भिरकोट बैरखारीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ।
7: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
6: साथै सोही दिन सुगर, थाइरोइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल अध्याय आउँदै हुनुहुन्छ। यस्तै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, सिउसिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले।
7: मोबाइल 9856279071 र 9861600867।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
9: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
9: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्गा सहित गुल्मी, अल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723।
10: ए नानी, त्यो पानी नपिउ त।
11: किन र काका?
10: त्यो पानी फोहोर छ।
11: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
12: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज
1: अन्य तांगो कागज के में चीवा आ चिलकाई क्यों पर्सनल नंबर ब्लॉक लाई वधी
2: पर्सनल मोबाइल नंबर में उन्हीं टेलीकॉमर बे ऑफिस तरी आई रा ब्लॉक लाई रखन खाई
1: अन्य बैंगरी
2: बैंगरी
1: आ
2: चार सही तली लल पड़ दी
1: सम लल पड़ी ना आप ही ना मोबाइल नंबर फिर दिया बदेरा ब्लॉक तैयार विषय आप ही ना बैंक दे बिनी जानकारी पिन परिम दे आप ही ना बैंक खाते ही ना जानकारी और ही ना योरी थोनी द क्या सचेत तल परिम
2: सतर्क तना ठगी तब द क्या जोगी ना
3: सिद्धार्थ बैंक र क्या ले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
4: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्न पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
4: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
7: बिग्रिका बनाएर हुने भए बनाम्ला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नुछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
6: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
7: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98-560-55-271 98-468-32-809 र 98-560-50-271
8: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
9: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
8: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
9: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
8: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
9: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
8: मोबाइल 98

0: 4969-18921 र 9842-39399
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
2: यही असार 20 गते शनिबारका दिन
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
2: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लोवालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0364-41-163, मोबाइल 98461-98870।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चुरी घर का मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, जंगा।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राखौँ भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-4-41-6-24।

0: Aktuál.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
3: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
4: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
4: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
5: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461-24288 र 98463-86647।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुन चाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
2: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुन चाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए आसरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल, महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ।
7: सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052।
8: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
9: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
8: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
10: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
10: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
10: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
10: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
10: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
8: मोबाइल 9864221629 र 9864168251।

0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560-39988 र 98560-55988।
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू, जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0-63-44-051, मोबाइल 98560-52-49।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।

0: किन मुख छोपेर हाँसे कि हो र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
1: हाम्रा सेवाहरू
0: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
0: दाँत सफा गर्ने
1: दाँत टल्काउने
0: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
0: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
0: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
0: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेटलको खुल लगाउने
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860408822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
3: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
2: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सपिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
2: मोबाइल 9815546496
4: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही असार 20 गते शनिबारका दिन
4: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो बाथ युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धित समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
4: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
4: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ
1: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने उमेर अनुसार तौल नबढ्ने कुपोषण भएको रोइरहने झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
4: पुनः फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0063414006 मोबाइल 9856555266
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 20 गते शनिबार
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
6: किन चिन्ता लिएकी तिमीले अब झगडा आउने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्नमा कहीँ पनि
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
5: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
6: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
6: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
8: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
9: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
8: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
7: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
10: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
11: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
12: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
11: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
12: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
7: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
13: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
7: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
13: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
7: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
13: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
7: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
13: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
7: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
13: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
7: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
13: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
14: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
13: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
14: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
13: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
14: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: यस मैम, अहिले हाम्रो गर्नेमा 9 बजेछ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।

आज भोलि र पर्सि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी सड़क विभागको तयारी। बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। गोरखामा अफ्रिकन स्वाइन फिवरबाट 250 सुंगुर बंगुर मरे, फार्ममा जैविक सुरक्षाका विधि पालना गर्न आग्रह। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको ज्यान गयो, 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादले घटना। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्को खेल चल्दै निर्धारित समय 1-1 गोलको बराबरी। नेपाल खबरमा अब पूरा खबर। आज भोलि र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरीगुप्ते वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पर्सी पनि पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी लिन 1155, विपदमा मदत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिसकेको छैन। औषध मितिभन्दा 6 दिनपछि भित्रिएको मनसूनी प्रणालीले पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारी वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। मनसून सक्रिय भएसँगै सड़क विभागले राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी तयारी गरेको छ। विभागले कार्ययोजना बनाएर मुख्य सड़क ठप्प भए तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्ने गरी खाका तयार पारेको हो। मुख्य गरी पृथ्वी राजमार्ग वर्षामा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै विशेष पूर्व तयारी कार्ययोजना लागू गरिएको छ। यो राजमार्गको नागडुङ्गा मुगलिन सड़क खण्ड अहिले विस्तारको क्रममा छ। यो खण्डमा विगतका वर्षभन्दा यसपालि जोखिम उच्च छ। सड़क बन्द भएको अवस्थामा विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। नागडुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना अर्थात एक्सन प्लान लागू गरिएको सड़क विभागले जनाएको छ। अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने, सड़कै बगाएको अवस्थामा भित्तो काटेर सड़क खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका काम गरी सड़क सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ। राजमार्ग अवरोध भएको अवस्थामा नागडुङ्गा, बैरेनी, कुरिन्टार र मुगलिन लगायत सम्भावित क्षेत्र जोखिम क्षेत्र नजिकै जनशक्ति तथा एक्सकाभेटर, लोडर र पर तयारी अवस्थामा राखिएका छन्। लमजुङको बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस वर्षको मनसूनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य गाड़ी चलाउन रोकिएको हो। लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले बेसी शहर चामे सड़कको बेसी शहरबाट मनाङ जिल्ला को सीमानासम्मको खण्डमा हरेक दिन बेलुका 6 देखि बिहान 6 बजेसम्म 12 घण्टा रातमा र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोरलेटार सड़क खण्डको बिमेरे भन्ज्याङ क्षेत्रमा हरेक दिन बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म 10 घण्टा गाड़ी चलाउन रोक लगाएको जानकारी दिनुभयो। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका 1 लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले 7 घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सिलिचोङ 1 तल्लो छेदोङका 7 परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। बस्तीमाथिको जमीन चिरा परेपछि उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो। सिलिचोङ गाउँपालिकाले जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह समेत गरेको छ। सिलिचोङ 1 शिशुवा खोलामा अविरल वर्षासँगै आएको बाढ़ीका कारण 2 विद्यालयमा क्षति पुगेपछि पठन पाठन ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपाल राज मेवाहाङले जानकारी दिनुभयो। नेवाटारको कालिका माध्यमिक विद्यालय र बागेश्वरी आधारभूत विद्यालयमा क्षति पुगेको छ। बाढ़ी पहिरो प्रभावित बस्तीको अनुगमन, स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनुभयो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विशेष अदालतले राहदानी छपाईको भ्रष्टाचार मुद्दामा 5 जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 5 जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो। महानिर्देशक अर्यालसँग 5 लाख रूपियाँ धरौटीमा गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3 लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईसँग 3 लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी म्युवा ओर आईटी सर्भिलेसका नेपाल प्रतिनिधि मणिन राज मल्ललाई 5 लाख धरोटी माग भएको छ। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव कानून राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ। गएको असार 8 गते अख्तियारले महानिर्देशक अर्यालसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। साथै उनीहरूमाथि अख्तियारले 10 अर्ब 13 करोड़ 4 लाख 61 हजार रूपियाँ बिगो कायम गरेको छ। अफ्रिकन स्वाइन फिभरबाट गोरखामा 250 वटा भन्दा धेरै सुंगुर बंगुर मरेका छन्। 2 महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुंगुर बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका छ मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 वटा र जुना रेग्मीको फार्मका 10 वटा बंगुर मरेका छन्। त्यस्तै मान्द्रे ढुङ्गाका धनकुमार गुरूङको फार्मका 60 वटा बंगुर 2 हप्ताको अवधिमा मरेका उहाँले जानकारी दिनुभयो। बाँकी अन्य किसानको फार्मका सुंगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 7 का फार्ममा रहेका सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभयो। संक्रमित क्षेत्रमा जैविक सुरक्षाका उपाय नअपनाउँदा तथा दाना र औषधि मार्फत पनि यो रोग सर्ने गर्छ। किसानलाई जैविक सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको छ। अफ्रिकन स्वाइन फिभरको संक्रमण भएपछि सुंगुर बंगुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने हुन्छ। अब विदेशको खबर। जर्मनीमा एक व्यक्तिले आफ्नो श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा 6 जनाको ज्यान गएको छ। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका कारण घटना भएको जर्मनीको प्रहरीले जनाएको छ। पारिवारिक विवादले घटना भएको र 4 जना महिला र 2 जना पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी हुन्। गोली चल्दा 3 महिनाकी शिशु र ती शिशुकी आमा कार्यालयभित्रै रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। प्रहरीले गोली चलाउने 45 वर्षीय पुरूषसहित 3 जनालाई पक्राउ गरेको छ। अब खेल खबर। विश्वकप फुटबलमा अहिले नेदरल्याण्डस र मोरक्को बीचको खेल चलिरहेको छ। निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरी भएसँगै खेल अतिरिक्त समयमा पुगेको छ र अतिरिक्त समयको पनि पहिलो 15 मिनटमा दुवै टोलीले थप गोल गर्न सकेका छैनन्। यसअघि डच टोलीले अग्रता जोगाउन सकेन। नेदरल्याण्डसले खेलको 72 मिनटमा कोडी गाप्को गोलमा अग्रता बनाएको थियो तर मोरक्को लागि खेलको इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काए। फिफा विश्वकप फुटबल फाइनलमा चार पटकको विश्व विजेता जर्मनी भने पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। आज बिहान भएको खेलमा उपाधि दावेदार जर्मनीको यात्रा अन्तिम 32 मै रोकियो। पाराग्वेसँगको खेलमा निर्धारित समय र अतिरिक्त समयमा बराबरी एक एक गोल हुँदा खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा पुगेको छ। त्यस्तै गैराति भएको खेलमा ब्राजिलले जापानलाई 2-1 गोलले पराजित गर्दै अन्तिम 16 मा स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 औं मिनटमा गार्बियल मार्टिनेटीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज भोलि र पर्सि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी सड़क विभागको तयारी। बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। गोरखामा अफ्रिकन स्वाइन फिभरबाट 250 सुंगुर बंगुर मरे। फार्ममा जैविक सुरक्षाका विधि पालना गर्न आग्रह। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको ज्यान गयो। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादले घटना। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्को खेल चल्दै निर्धारित समय 1-1 गोलको बराबरी।
4: रेडियो आदिखोला 105.4।
5: बैंकिंग खैमज बिले चौधे एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक जी नील पर दिमो न्यो ताने सतर्क तना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
6: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
8: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
8: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
9: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
10: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
9: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
10: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
9: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 98469-18921 र 98462-39399।
11: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
12: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
11: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
9: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
12: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
9: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ। नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।
13: छिटो भनेको ओल्ड लिङ्क।
14: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
9: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
14: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
9: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
14: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
9: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
14: मोबाइल नम्बर 9556054313 र 9141348 32।
9: मूल्य होइन स्वास्थ्य रोजौ।
15: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबदाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9556053031।
9: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905746044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड। फोन नम्बर 9844-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेमा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त?
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002 मोबाइल 9857404502 र 9847514001।
8: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन है दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
8: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
8: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9556085667।

0: तपाईँ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यहीँ बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै वर्ते केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 9856501 र 9856332446
0: चिया कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
8: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
9: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
9: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
8: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856303029
10: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
11: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
10: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
11: हेर भाइ म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
10: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
11: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
10: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
11: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
10: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
11: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
10: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
11: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
10: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
11: फोन 0363 44 600
12: हजुर बुवा यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
13: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
12: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
13: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
14: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
15: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
14: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847069866
16: पर्वत जाने गेट सहारा एग्रोभेट
17: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ
16: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
17: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
16: साथै इन्टरनेटको चरणमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
17: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
16: फोन 0363 441 258
18: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
19: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
18: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
19: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
18: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
19: हाम्रा सेवाहरू
18: दाँत तथा मुखको परीक्षण
19: दाँतको एक्सरे
18: दाँत सफा गर्ने
19: दाँत टल्काउने
18: मुख गनाउने समस्याको उपचार
19: दाँत रङको सिमेन्ट भर्ने
18: दाँतको जरेदेखिको उपचार
19: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
18: साधारण दाँत निकाल्ने
19: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
18: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
19: गिजाको शल्यक्रिया
18: कृत्रिम दाँत राख्ने
19: दाँत रङको वा मेटलको
2: खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
18: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: समिति हो चौदह के में बोधे लोटी पर दीरो बहने ने विवरण पी भी है मुई खाता लिखे हमरो
5: खे खे बहु कोई लोटर भर दिलवा
6: आगे समझ लोटी पर दी छापता ही गुरी
5: भर दी आ भर दी लोटर खाले पर दी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बनी खे विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई एपिल खबई बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
6: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
8: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
9: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका
5: विवरण खैममै आपिल खबै भनी वित्तीय संस्था के पासवर्ड पिन खैममै आरी सुमी बैंक आफै भनी आरी
6: सिद्धार्थ बैंक क्यारे

0: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
0: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
0: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभी को क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502271।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अङ्कल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चौरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7 स्याङ्जा।
7: नमस्कार हल्दर साहब, क्या नाम? तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
8: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
7: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा पनि छ नि।
8: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
9: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
10: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
9: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्यौ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू:
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 0364 41 6024।
3: त्यो रलीमा बता चलु।
4: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
5: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरिकाका बिउ बिजनहरू, गाई भैँसीका औषध, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
4: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 9856051068 र 9836707071।
4: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846605756।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुःखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9856055250।
6: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही असार 20 गते शनिबारका दिन
6: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाटिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
6: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
1: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न बढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 063-44-0006, मोबाइल 9856055266।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।

0: ए अप्सरा किन बोलाएको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: होइन, के भयो, किन बन्द भएको हो गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364415002, मोबाइल 9850405002 र 9840501।
8: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच, ईसीजी सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
9: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
9: फोन नम्बर 0364-41087, मोबाइल 9849701740।

0: दिदी पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815564696
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असार 20 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: साथै सोही दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ऋचा श्रेष्ठ आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो फोन 0364144 मोबाइल 9856813173
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 20 गते शनिबार

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना।
2: यही असार 20 गते शनिबारका दिन
4: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-441-87, मोबाइल 98469-71-47।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद
9: रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
9: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
9: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
10: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
11: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
10: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
11: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
12: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805-23050, सहयोगका लागि मोबाइल 9805-23051।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: छायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिउ वेबसाइट ना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
7: होइन के भयो र किन हल्लाखोर गरेको हो।
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
7: ए कुरो त्यस्तो भयो पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
7: होइन के भयो र किन हल्लाखोर गरेको हो।

0: ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565 54963, 98565 54104 र 98028 47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469 78921 र 98462 39390।
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
6: पुनः फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल्लो वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन 0063-44-051, मोबाइल 98562-5549।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।

के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98565531। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: access to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आस केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861971976 र 9817162223।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा। डाक्टर आउने सूचना, प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98460-21629 र 98461-68251।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461-24288 र 98463-86646।
3: निशान फार्मेसीमा डाक्टर आउने सूचना,
2: यही असार 20 गते शनिबारका दिन
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
2: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखा खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिना महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल चोक प्रोप्राइटर गीता तिवारी फोन 0364141163 मोबाइल 9841698070।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 20 गते शनिबार।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले कहिले नछोड्ने भयो
1: हैनै दाई बीमारले फेरि च्यापेबी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठ रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्सो रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565867
1: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462 98145
1: सुन्नु न
0: भन त
1: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
0: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31966
1: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
1: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
1: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 98560501119 र 98560332446 लौ हेर आज पनि आधा सामान त छोडिरहेको रहेछ खै त पूजाको सामान
0: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
0: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
1: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफुल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
0: एन्जल फलफुल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
0: मोबाइल नम्बर 98467 21380

0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही असार 20 गते शनिबारका दिन
0: बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: साथै सोही दिन सुगर, थाइरोइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय आउँदै हुनुहुन्छ। यस्तै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारी मेन बजार। प्रुफ राइटर प्रदीप आले।
0: मोबाइल 9857279171 र 9861600867।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
2: चा कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
2: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9846086005।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856308029।
6: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
6: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बस्छु।
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
8: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
8: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
8: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
8: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
7: फोन 0364460000

0: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे, आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0638-440-594।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 0638-441-258।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
2: आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: Dinlesin mi?
1: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्षा
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
4: रेडियो आदिखोला 105.4
5: आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो तोलाको 2,77,900 रूपियाँमा कारोबार इरानले कतारमा वार्ताको प्रस्ताव गरेको ट्रम्पको दावी इरानद्वारा खण्डन र विश्वकप फुटबलमा नेदरल्याण्ड पेनाल्टी सुटआउटमा पराजित मोरक्को अन्तिम 16मा नेपाल खबरमा अब पूरा खबर सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा अहिले ठूलो वर्षा भइरहेको छ यसै गरी यी प्रदेशको पहाड़ी क्षेत्रमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलालीको बलिया बर्दियाको ताराताल मानपुर बाँकेको बेलभार नेपालगंज लगायतका क्षेत्रमा ठूलो पानी परिरहेको हो ठूलो पानी परेका क्षेत्रका मुख्य नदी महाकाली मोहना र राप्तीले सतर्कता तह पार गरेका छन् आज भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ यसैबीच आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ आज झापा इलाम पाँचथर ताप्लेजुङ तेह्रथुम संखुवासभा नवलपरासी पश्चिम रूपन्देही कैलाली कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीको बहाव उल्लेख्य रूपमा बढ़ने र पश्चिम आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ यसै गरी भोलि कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेश भएर बहने धेरैजसो साना नदीमा बहाव बढ़नेछ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा पनि बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ यसै गरी पर्सी पनि यी क्षेत्रका साना नदीमा बहाव आकस्मिक बढ़न सक्ने अनुमान छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि ठूलो पानी परेका र पर्न सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ गण्डकी र लुम्बिनी प्रदेश भएर बहने धेरैजसो साना नदीमा बहाव बढ़नेछ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा पनि बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ यसैगरी पर्सी

रूपमा पालिएका 40,729 हाँस तथा लियर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ। बनेपा नगरपालिका वड़ा नम्बर 6 र 13, पनौती नगरपालिकाको वड़ा नम्बर 7, 8 र 9 केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर वज्र किशोर ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाड़ी र अन्य खुला ठाउँमा जथाभावी फाल्ने प्रवृत्तिका कारण पनि काग तथा अन्य चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष छ। कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनुभयो। विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण दर बढ़दै गएको हो। ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायो सेक्युरिटीका मापदण्ड कड़ाईका साथ लागू गर्नुपर्नेमा जोड़ दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाको उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसार प्रसार गर्दा पूर्ण सरसफाईका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो। काठमाडौँ उपत्यका सहित देशका अरू विभिन्न ठाउँमा पनि बर्ड फ्लू संक्रमण देखिएको छ। आज सुन चाँदीको भाव घटेको छ। हिजो सोमबार पनि सुन चाँदीको भाव घटेको थियो। आज सुन तोलामा 4,500 रूपियाँले घटेर तोलाको 2,77,900 रूपियाँमा झरेको हो। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले घटेर तोलाको 2,82,400 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। यसैगरी आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,285 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,310 रूपियाँमा कारोबार भएको थियो भने अस्ति आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध, भारतबाट नेपाल ल्याइँदै गरेको 20 लाख रूपियाँ भन्दा धेरै मूल्यका अवैध आइफोन बरामद लगायतका खबरहरू बाँकी नै छन्।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज एतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम र बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध छ। कान्ति लोकपथ अन्तर्गत हेटौँडा काठमाण्डौ सड़क खण्डको विभिन्न भागमा गएको पहिरोका कारण आज बिहानदेखि सड़क अवरूद्ध भएको हो। मकवानपुरको बकैया गाउँपालिका 12 ठिगन क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ बन्द भएको हो। तर पहिरो पन्छाउने काम भइरहँदा कान्ति लोकपथकै भीमफेदी गाउँपालिका 8 भर्याङ डाँडामा फेरि अर्को पहिरो खसेपछि त्यहाँ पनि सड़क अवरूद्ध भएको हो। पहिरोको कारण सड़क अवरूद्ध भएपछि हेटौँडा काठमाण्डौ चल्ने गाड़ी रोकिएका छन्। यसै गरी दार्चुलाको पनिबाद क्षेत्र तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध भएको छ। गैराती परेको पानीले पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका गाड़ी रोकिएका छन्। पहिरो पन्छाएर सड़क खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रूपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको झण्डै 20,50,000 रूपियाँ बराबरको आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मजगावा

बाट खटिएको प्रहरी टोलीले कोटहिमाई गाउँपालिका पाँच बेनी नगरमा नेपालतर्फ आउँदै गरेको यूपी 56DX8838 नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ। एप्पल कम्पनीका विभिन्न मोडलका 35 थान आइफोन बरामद गरी मोटरसाइकल सहित आवश्यक कार्यवाहीको लागि भैरवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारको दोहामा भेटवार्ताका लागि प्रस्ताव गरेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत ट्रम्पले इरानले दोहामा आजका लागि वार्ताको प्रस्ताव गरेको उल्लेख गरे पनि थप विवरण खुलाउनु भएको छैन। तर इरानले भने ट्रम्पको यो दावीलाई खण्डन गरी अस्वीकार गरेको बीबीसीले जनाएको छ। इरानी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत तत्काल कुनै वार्ता नहुने जनाएको छ। ईरान र अमेरिकी प्राविधिक टोली बीच भेटघाट हुने भनी आएको रिपोर्टको इरानले खण्डन गरेको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बरकाईले निकट भविष्यमा यस्तो कुनै पनि वार्ताको सम्भावना नरहेको उल्लेख गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डस मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ। आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्याण्डसलाई पेनाल्टीमा 3-2 गोलले हराउँदै अन्तिम 16मा पुग्यो। निर्धारित 90 मिनट र अतिरिक्त समयको खेल 1-1 गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुट आउटमा पुगेको थियो, जहाँ डच टोली चुक्यो। त्यसअघि नेदरल्याण्डसले खेलको 72 मिनटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो। तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए। आज बिहान भएको अर्को खेलमा 4 पटकको विश्व विजेता जर्मनी पनि पेनाल्टी सुट आउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे आइवरी कोस्ट र नर्वे तथा भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन बीच खेल हुँदैछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूर पश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा। आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट। समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण बढ़्यो। आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो। तोलाको 2,77,900 रूपियाँमा कारोबार। इरानले कतारमा वार्ताको प्रस्ताव गरेको ट्रम्पको दावी, इरानद्वारा भने खण्डन। र विश्वकप फुटबलमा नेदरल्याण्डस पेनाल्टी सुट आउटमा पराजित, मोरक्को अन्तिम 16मा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परिरहेका क्षेत्रमा सावधानी अपनाउनुहोला। नमस्कार।

0: from the Zaka. I know you to start the year, part of Lothar Miller, for radio,
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोकलायो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4 मेगा

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना

0: सम्पूर्ण पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
0: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी,
0: मोबाइल नम्बर 9847621380।
2: अनि तयो कागज के
3: झिल्काई के
2: पर्सनल नम्बर ब्लक लैबी
3: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खर्खाई।
2: अनि बैङ्गरी
3: बैङ्गरी चर चाहिँ तली लगपर्दी
2: चम्ललपति न आफै न मोबाइल नम्बर फेरिदिया बदिएर ब्लक तयाई भिसा आफै न ब्याङ्क दिने जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
3: सतर्क तन ठगी तब्द क्या जोगिना
4: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
7: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
6: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
8: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
7: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
8: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ट्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
9: छिटो भनेको वर्ल्ड लिङ्क।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
7: मोबाइल नम्बर 9856054313 र 9841443432।
8: मूल्य होइन स्वास्थ्य रोजौ।
10: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9856055331।
11: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
12: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
13: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
12: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
13: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
12: हाम्रा सेवा तथा सुविधाहरू,
13: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
12: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
13: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
12: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
13: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफर।

0: बाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्दे।
2: सम्पर्क फोन नम्बर 0364416624।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: हजुर हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: साथै सोही दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ऋचा श्रेष्ठ आउँदै हुनुहुन्छ।
6: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
7: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 063-4144-44 मोबाइल 9560-81-173।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
8: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
8: फोन नम्बर 063-4141-087, मोबाइल 9849701-7740।
9: छ्या, कस्तो सास गनाएको तिम्रो त?
10: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
9: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
10: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
9: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
11: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलर को सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
12: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9824040029।
13: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना, यही असार 20 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
14: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हातखुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हातखुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
7: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0363440051, मोबाइल 9956052049।
13: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20
15: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
16: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
15: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
16: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
17: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसे पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसे पदेरा, मोबाइल 9856309988 र 9856555988।
16: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
15: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
16: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
13: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
18: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
13: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
19: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
13: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
19: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
13: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
19: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
13: फोन 0364142058।
7: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
20: यही असार 20 गते शनिबारका दिन
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशेचन आउँदै हुनुहुन्छ।
20: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
7: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगाले द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363441163, मोबाइल 9841698070।
20: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
21: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
22: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
21: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
22: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
21: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
22: हाम्रा सेवाहरू:
21: दाँत तथा मुखको परीक्षण,
22: दाँतको एक्सरे,
21: दाँत सफा गर्ने,
22: दाँत टल्काउने,
21: मुख गनाउने समस्याको उपचार,
22: दाँत रङको सिमेन्ट भर्ने,
21: दाँतको जरेदेखिको उपचार,
22: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
21: साधारण दाँत निकाल्ने,
22: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
21: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
22: गिजाको शल्यक्रिया,
21: कृत्रिम दाँत राख्ने,
22: दाँत रङको वा मेटलको खुल लगाउने,
21: बच्चाहरूको दाँतको विशेष उपचार
22: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
20: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
21: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
22: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
21: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
22: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
21: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
22: सम्पर्क फोन नम्बर 0363590018, मोबाइल 9840516635 र 9813969611।
21: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
20: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
23: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
20: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
23: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
20: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
23: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौ,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
23: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
23: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
23: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
23: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
23: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, साम्पकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 063-440-600।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जली योगपीठको आडैमा सम्पर्क नम्बर 063-441-6696।

0: कृष्णा, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक अभिवादन दर्शाउँछौ। कार्यक्रमका मिस्तिका भाकाको यस सुन्दर चौतारीबाट अनि निभाकालीन समयबाट कार्यक्रमका मिस्तिका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँ अब शहरमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजे आउने बित्तिकै यहाँको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म आरती।

0: हामीलाई सुन्दै बाख्रा हेर्दै बस्दै गर्नु भएको छ है एकैछिन तपाईँको आवाज सानो है म यहाँ यस्तो मिलाउँछु है एकैछिन है तपाईँको आवाज चाहिँ एकदमै सानो सुनिरहेको छु हाम्रो यहाँ थोरै समस्या देखिए जस्तो छ म मिलाउँछु फोन चाहिँ काट्नु पर्दैन है एकैछिन है एक मिनट जति सौगातजी अझै पनि सानो सुनिरहेछ तपाईँको आवाज चाहिँ के भयो होला मेरो आवाज चाहिँ ठुलै सुन्नुभएको छ है ठिकै छ तपाईँको आवाजमा चाहिँ एकदमै सानो आइरहेछ त्यही भएर मैले चाहिँ यो मिलाउन खोजिरहेको तर भएन ठिकै छ अनि अरू के छ त्यतातिरको खबर सुनाउनुहोस् न पानी पर्ला जस्तो भइरहेछ अनि कोदो रोप्ने समय पनि सुरु हुन लाग्यो है अनि तपाईँको स्वास्थ्यलाई चाहिँ कस्तो छ अहिले अहिले चाहिँ ठिक छ होइन त हुन्छ सौगाजी कुन बाटो रोज्नुहुन्छ हुन्छ साथीहरूलाई सम्झनुहोस्
1: फर्स्ट अफ अल त हजुरको लागि
0: धन्यवाद
1: अनि म भन्दा पछि आउने साथीको लागि जति पनि साथीहरूले ग्रामीण क्षेत्र भन्नुभयो सम्पूर्णको लागि अनि मलाई सौगात कुमार भनेर चिन्नुहुन्छ चिन्नुहुन्छ सम्पूर्णको लागि
0: हस् हुन्छ धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज पनि छुटिन्छौँ है त नमस्ते सौगात कुमारजी हुनुहुन्थ्यो वालिङ चौध उद्योगदेखि हामी उहाँसँग कुराकानी गर्यौं र उहाँले खालको भाका पनि रोजेर विदाई भइसक्नु भएको छ यहाँ पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ यति बेला फेरि कोही साथीको आगमन भइसकेको छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौ हेलो हजुर नमस्कार दर्शन नमस्कार गुड आफ्टरनुन शिवजी आराम हुनुहुन्छ हजुर हामी पनि ठिकठाकै छौँ अनि के गर्दै हुनुहुन्छ यति बेला शिवजी कार्यक्रम सुनेर बस्नु भएको अनि कोदो रोपेर सकियो छाङसाङदेखितिर
2: हजुर कोदो रोप्नु त भएको छैन पानी आस्ते आस्ते भएको छ
0: अहँ भनेपछि कोदो रोप्नु भएको छैन अहिलेसम्म
2: अब रोप्ने आस्ते आस्ते पछि हो क्या
0: अलिकति पछि रोप्नुहुन्छ है
2: हजुर
0: ठिकै छ अनि के गर्दै हुनुहुन्थ्यो त एक आध दिनसम्म हराउनु भयो त अनि
2: बिचमा म ग्याप भए एकछिन है
0: हजुर त्यही त
2: म धेरै नै आफ्नै कारणले गर्दाखेरि उपस्थित हुन सकिनँ आज त फोनै गर्न पर्ला धेरै दिन भयो भनेर आज सुनेर मैले सुन्न त सुनिरहन्छु साथीहरूले सम्झिरहनु हुन्छ मलाई डक्टर साथी पनि सम्झिनु भएको थियो मित्रलाल केटीले पनि सम्झिनु भएको थियो धेरै साथीहरूले सम्झिनु भएको थियो एकदम
0: पक्कै पनि अनि शिवजी यसरी बिचमा गायब भएपछि सम्झिन परिहाल्यो नि त
2: हजुर
0: शिवजी बिचमा एकदमै गायब भएपछि सम्झिन परिहाल्यो नि त भनेको ठिकै छ कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागिता जनाउन नसके नि हामीलाई सुनेर भने पक्कै पनि साथ दिनु होला है त व्यस्तता हुँदाखेरि फुर्सद होला सम्झिन होला त्यही त त्यही भएर कता हराउनु भएको भनेर भनेको नि त हामीले फोन गर्नुपर्छ नि त बेला बेलामा अनि बल्ल माया दोहोरो हुन्छ कि
2: बर्खा लागेको छ अब होइन अब भए पनि फोन गर्न त मिल्छ
0: पक्कै पनि
2: आफ्नै कारणले गर्दाखेरि म यसरी ग्याप भएको
0: थिएँ ठिकै छ ठिकै छ
2: क्षमा माफी माग्न चाहन्छु
0: पर्दैन क्षमा माग्न माफी माग्नु पर्दैन तर व्यस्तता हुँदाखेरि त ठिकै छ हामी पनि बुझ्छौ नि त तर सम्झिनुहोस् नै गर्नुहोस् बेला बेलामा यसरी नै भए पनि झुल्किनुहोस् न त कहिले काहीँ
2: मैले सात त छोड्ने छैन होइन
0: चिन्ता
2: गर्नेछु बेला बेलामा मैले
0: हजुर हामी पनि थाहा छ हामीलाई पनि थाहा छ यहाँले हाम्रो साथ छोड्नुहुन्न भन्ने हामीलाई पनि राम्रोसँग थाहा छ तर बेला बेलामा चाहिँ सम्झिने गर्नुहोस् है शिवजी हामी खुसी हुन्छौँ
2: एक दिन पहिला पनि फोन लगाएको थिएँ अन्तिममा परेछु हेरेको त त्यहाँ माफ भइसकेको रहेछ त्यहाँदेखि भयो भनेको त
0: त्यहाँ माफ भएको रहेछ ए ठिक छ हुन्छ कुन बाटो रोज्नुहुन्छ शिवजी
2: हजुर

0: ढाकेर हुनुपर्दा म्याम रुँदै जान्छु झोली काँसनौली यो बोली भन्ने देवकोटा उसको देवी घटीको गाउनु भएको डेलिकेट गरिदिनु न
1: हुन्छ साथीहरूलाई सम्झनुहोस्
0: हजुर फर्स्ट अफ अल त हजुरको लागि
1: धन्यवाद
0: परिविद्या नै हजुरै हुनुहुन्छ अगाडि होइन
1: हजुर हो
0: हजुर अनि हजुरको लागि र अनि मित्रलाल केसीको लागि र अघि आउने सौरभ भाइको लागि र लोकप्रसाद भट्टाज्यूको लागि र नभन्दापछि सम्पूर्ण साथीहरू आउनुहुन्छ उहाँको लागि भन्दै सिक्नु चाहे बाई बाई म्याम
1: हस् नमस्ते
0: नमस्ते
1: शिव आलीजी हुनुहुन्थ्यो बिरगुट छाङछाङदेखि उहाँसँग पनि कुराकानी गर्यौं र उहाँले श्रीमती रुखालको रोइला भाका रुच्नु भएको छ म त आउने थिइनँ यी साल होला भने अब अथवा रुँदै जान्छु भोलि भन्ने भाका रोजाइमा पार्नु भएको छ हामी आदि भाकालाई पनि कार्यक्रममा जोड्नेछौ यहाँहरू पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ यति बेला हामी श्रीमती रुखालको भाका जोड्छौ सोही भाकासँगै हामी पुनः प्रस्तुत हुने नै छौ भन्दै थिए यति बेला फोन आइसकेको छ हामी उहाँलाई लिन्छौ त्यस पश्चात चाहिँ हामी भाका जोड्नेछौ हेलो हजुर नमस्कार
2: नमस्ते नमस्कार आगतीजी
1: हजुर नमस्कार नमस्कार आराम हुनुहुन्छ
2: आरामै नाम हजुरहरू नि
1: हजुर हामी पनि ठिकठाकै छौ अनि के गर्दै हुनुहुन्छ यति बेला मित्रजी रेडियो सुन्नुको अलावा
2: रेडियो सुन्नुको अलावा त खासैमा काममा हिँड्दिनँ के अरे अहिले त घरै बसेर
1: रेडियो नै सुनिरहेको छ होइन
2: रेडियो सुन्नुको अलावा रेडियो सुनेर
1: यो बाहेक अर्को विकल्प छैन त्यही भएर रेडियो सुन्नुको अलावा पनि रेडियो नै सुनिरहेको छैन त
2: हजुर
1: अनि खाजा त खानुहुन्न क्यारे है चिया पिउनु भयो त
2: खान थाल्यो
1: भनेपछि बानी सुध्रेछ नि त मित्रजीको
2: हजुरले सिकाउनु भएको थियो र जबरजस्ती भए पनि खानी बानी बसालेको पानी बस्न बस्न लाग्छ
1: हो हामी जति खान्छौँ त्यति रुच्छ कि जति उमेर ढल्केको भने पनि हाम्रो शरीरले पचाउन सक्ने कुरा त हामी उमेर हुँदासम्म पनि खान सकिन्छ तर बानी चाहिँ पार्नुपर्छ भनेपछि खुसी लाग्यो है मित्रजीले अब आफ्नो स्वास्थ्यको चाहिँ ख्याल राख्न लाउनु भएको छ भनेर
2: आफ्नो स्वास्थ्यको केयर आफैले गरियो अरूले त कसले गरिन्छन् हजुरहरू त कतै भएर स्याभर भन्ने मात्रै हो
1: अरूले बिछोडा भन्ने मात्रै हो है
2: हजुर
1: पक्कै पनि ल ख्याल राख्नुहोस् राम्रोसँग औषधि पनि खानुपर्ने भए खानुपर्छ अनि समय समयमा खाना पनि खानुपर्छ चिया चाहिँ अब अलि कम गर्नुहोस्
2: चिया त भने धेरै नै कम गरेको छु है
1: चिया पनि कम गर्नुभएको छ भनेपछि मित्रजी चाहिँ धेरै सुध्रिनु भएको छ है ठिक छ ठिक छ ल स्वास्थ्यको ख्याल गर्ने अब एक्लै भए पछाडि सबै कुरा आफैले नै हो नि त ख्याल गर्नुपर्ने अरू साथमा हुँदाखेरि त बरु जेसीकी भाउ यस्तो बिरामी हुँदा पानी तताएर खानिदिन्छन् भन्ने खालको पनि हुन्छ त्यहाँ एक्लै हुँदा त सबै बिरामी भए पनि आफै पकाएर खानुपर्छ अनि त्यही भएर ख्याल गर्नुहोस् है त अहिले त स्वास्थ्य ठिक छ तपाईँको भनेपछि चिया कम खाने अनि दिउँसोमा पनि नास्ता खाने बिहान बेलुकी खाना खाने गरेर मित्रजीको स्वास्थ्य चाहिँ सुधार भएको छ है
2: आस्ते आस्ते चल्दै गएको
1: पक्कै पनि अनि आज खाजा के खाने मित्रजी
2: आज भगवान्को दोकानबाट
1: कस्तो कस्तो मिलाउनु भएको अनि फ्रुटी र अरू केही खानेकुरा पो हुनुपर्छ त चिया हो फेरि
2: लगभग यिनी टाइम नै खान्थे अचेल त बिहान दिउँसो बेलुका मात्रै हो तिन टाइम
1: चिया
2: हजुर
1: तिन टाइम त अझै पनि पिउनुहुन्छ दिनमा एकपटक मात्रै पिउनु
2: त नियमितै हो नआयो भने त घन्टा घन्टामा हो
1: दिउँसोमा अनि एकपटक मात्रै चिया पिउने गर्नुहोस् बिहानमा पनि पानी नै पिउँदाखेरि राम्रो हुन्छ स्वास्थ्यलाई
2: सकभर प्रयास गरेकै छु क्या दिदी
1: आरतीजीले भन्नुभएको छ भनेर एकदमै सम्झेर मनमा लिएर चिया पनि पिउन चाहिँ धेरै नै कम गर्नुहोस् यो तीन पटक चिया पनि धेरै नै नराम्रो बानी हो यो त
2: धेरै नै हो
1: होइन बिस्तारै हुन्छ मित्रजी, जस्तै हजुरलाई दिउँसोमा खाना रुच्या छ, रुच्ला जस्तो भएको छ, त्यस्तै छोडम छोडम खालको पनि हुन्छ। बिस्तारै कहिले एक दिन नखाने अनि कहिले एक दिन खाने, बिराएर छोड्ने गरे पछाडि एक पटकमा पक्कै झर्नुहुन्छ, त्यस पछाडि एक पटक पनि छोड्नुहुन्छ जस्तो लाग्छ है मलाई।
2: के त अझै सबैले गाली गरे, पन्चिया धेरै खाएर के त सुकेको गाली गरे, मैला पनि थाहा थियो, थाहा हुँदा हुँदै पनि उस गरेका थिएँ। अचेल त तिन टाइम त नखाइ हुँदैन, नयाँ नि छ सात टाइम खाने हो।
1: छ सात पटक हो, भातैको साटो खानुहुन्छ कि क्या हो?
2: हजुर, रातो बिहानी कडा न कडा पत्ती हालेर,
1: चियापत्ती धेरै हालेर है।
2: के दिउँ सरस चियापत्ती छोएन भने त स्वादै नलाउनु,
1: अनि चिनी
2: के अरे जानी जस्तो भइसक्यो, अझै स्वाद चाहिएको।
1: अनि चिनी कतिको खानुहुन्छ गुलियो?
2: चिनी त बरु टिको तेललाई सुहाउँछ त, भयो भने त ढुन्नामै गुलियो चाहिँ।
1: त्यही त चिनी पनि कम खानुपर्छ चियामा चाहिँ।
2: हजुर
1: हुन्छ मित्रजी, आवाज सुन्ने भए पनि सुनौ, भाका रोज्नुहुन्छ भने पनि रोज्नुहोस्
2: ल है त।
1: मित्रजी
2: हजुर हजुर,
1: ल सुरु गर्नु,
2: भर्खर सोचेर राखेको पनि फेरि हलमा लिएँ के।
1: पक्कै पनि सोच्नुहोस् अनि गाउनुहोस् ल।
2: ए फुर्सद पनि काम नि छैन, फुर्सद नि पाछैन मलाई के भो, होइ होइ मलाई के भो, मैलाई न थाहा छैन रक्षे घरहरी टोलाउने र बोलाउने भएको छु माया जलमा परि, साथी पा छैन मलाई के हो, मलाई के हो, मैलाई नाता छैन रक्षे घरहरी टोलाउने र बोलाउने भएको छु माया जलमा परि, रक्षे घरहरी टोलाउने र बोलाउने भएको छु माया जलमा परि।
1: हजुर, टुलाउने बोलाउने भाषु माया जालमा परे, यस्तो हो र मित्रजी?
2: होइन गीतमा मात्रै हो, कसै कसैलाई भयो होला नि,
1: कसै कसैलाई भएमा पनि यो गीत मात्रै हो, संयोग हुनेछ, अरू चाहिँ त्यस्तो केही हुँदैन है। पक्कै पनि हुन्छ मित्रजी, भाका कुन बुझ्नुहुन्छ?
2: यही बजाइदिनु न।
1: हुन्छ साथीहरूलाई सम्झनुहोस्।
2: सर्वप्रथम स्पेसल त हजुरलाई,
1: हजुर धन्यवाद।
2: हामी खोला एफएमको परिवार सम्पूर्णलाई र अघि आउने दाबुङको शिवजीलाई, रूपमागढ ढकाललाई, लोकप्रसाद ढकाललाई र मेरा आफ्ना आफन्तलाई र जति पनि आधी खोला चिन्नन गरेर सुन्नुभएको छ सब पैसा पहिला भन्दै बिदा हुन्छु है ताराजीजी।
1: हस् हुन्छ मित्रजी, छुट्टिन्छौ, नमस्कार।
2: नमस्ते नमस्कार।
1: मित्र केसीजी हुनुहुन्थ्यो वालिङ दुई ढोलखोलादेखि, हामी उहाँसँग कुराकानी गर्यौं र यहाँहरू पनि हामीलाई 0374442550 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला हामी सौगाजीले भन्नुभएको भाका विष्णुमाझीको जुनसुकै भाका भए पनि स्थान दिनुहोस् भनेर भन्नुभएको थियो, यति बेला यो भाका जोड्छौ, सोही भाकासँगै पुनः प्रस्तुत हुने नै छौ, यहाँहरू हामीसँगै रहनुहोला।

0: होइन के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
3: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460151।
0: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 98462-98145।
5: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
1: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
3: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560-30-839।
1: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
1: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856051068 र 9876770771।
1: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
8: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोट व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम कामसिका भाकामा आज हामी कार्यक्रम कामसिका भाकाको मंगलबारी व्यवसायमा रहेर सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्ने समर्थमा जुटेका छौं। विशेष गरी तपाईँहरूको रुचाइमा रहेका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्नेछौ। यहाँहरू हामीलाई 0363-44-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला हामी शिवालीजीको रुचाइमा रहेको भाकालाई जोड्छौ। सही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा मरिया सिद्धैले मरिदैन भन्थ्यो नि यस मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम कामसिका भाकामा। यस मधुर खालको भाका तपाईँहरू समक्ष जोड्यौं। म त आउने थिइनँ यही साल होला भन्ने आवाज सृष्टि पटानी देवी घरती मगरका आवाजमा सजिएको भाकालाई रोजना भएको थियो शिव आलुजीले। उहाँको रोचाइमा रहेको भाकालाई कार्यक्रममा जोड्यौं र यसै क्रममा हामी मित्र केसीजीले रोजना भएको भाका जोड्छौ। सोही भाकासँगै हामी पनि उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 98467 21380।

0: access to all.
1: ओ माइलाबा बिरामी हुनु भयो कि कस्तो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: ब्याङ्किङ फेमस बिले चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो ब्यांगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्यांगदे नील पर्जिमो न्यो तने सतर्क तना छद्र क्या बचेना सिद्धार्थ ब्यांगर क्याले जनहितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
5: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
1: हाम्रा सेवाहरू
5: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
1: दाँत टल्काउने
5: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
5: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
5: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
5: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेटलको खुर लगाउने
5: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
5: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900 25 मोबाइल 98604872 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ
7: रेडियो आदि खोला 105.4
0: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोट अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशिखा भागमा। आज हामी मंगलबार व्यवसायमा रहेर तपाईँहरूसँग तपाईँहरूको रोजाइमा रहेका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका थियौं र अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। तपाईँहरू माझ रहेर यिनै अनि शिशु मधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा कुनै पनि छुट्टिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरू सँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा धेरै धन्यवादको शब्द व्यक्त गर्दछौ। विशेष गरी कार्यक्रममा सहभागिता जनाएर आफूलाई मनपर्ने भाका रोजामा पार्नुहुने सम्पूर्ण साथीहरूमा पनि एकमुष्टमा भारका शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू माझ अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसाय मंगलबार व्यवसायबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधीखोला। यहाँहरूको बाँकी पल सुब्बा रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: 2 बजेको छ।
1: ए समयको साथमा जितु सुनसाकी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: प्रचार मेगा हाउसको रेडियो आदि खोलेर चाहिँ क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगा।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
6: छिटो भनेको वर्ल्ड लिङ्क।
4: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
7: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-551। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निक्षेप संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
4: सम्पर्क फोन नम्बर 63-4-41-6-24।

0: हायत क्षेत्र फार्मेसी में डाक्टर आउने सूचना। यही असार 20 गते शनिवार का दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै सोही दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 0363-4144, मोबाइल 98-65-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सरक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0615827785779 र 582780।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
5: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
5: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917162223।
7: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
8: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
7: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
8: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
7: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
9: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
10: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
9: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
10: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
9: सुखको गहना, दुखको खजना।
10: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
9: फोन नम्बर 0363-44-235, मोबाइल नम्बर 9856055250।
11: सरा, किन बोलाएको मलाई?
12: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
11: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
12: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
12: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
12: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
12: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465154123 र 98066162।

0: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861868251।
3: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
4: यही असार 20 गते शनिबारका दिन
3: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
5: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बाल रोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोभाइडर मनोज खनाल, फोन 0063414006, मोबाइल 9855256266।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
6: नाक छोडी कान, कान छोडी नाक, बिमारले नै कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9855685667।
8: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच, ईसीजी सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
9: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
9: फोन नम्बर 0364140087, मोबाइल 9849700174।
10: अच्छा कस्तो सास गनाएको तिम्रो त
11: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
10: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
11: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
10: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
12: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
13: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
14: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 का लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9840806005।
3: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
4: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
3: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
4: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
4: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
4: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
3: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
4: त्यस्तै आईएमएफ, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
4: फोन 0364 40 600।
5: ए दिदी, पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी? त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
0: मोबाइल 9856330988 र 9856555988।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
7: मोबाइल 9815556496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिवार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसाब पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9837-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रू 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नहीं, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: ए समय को साथ मा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पंप सँगै जोडिएको डिपार्टमेंट स्टोर्स को 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटो मा कुना को साइड मा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसभाले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो। कृष्णमान श्रेष्ठ र सोम शर्मा हटे। ध्रुव थापा मगर र पूजा बास्तोला निर्वाचित। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा। बाँके बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। राष्ट्रीय प्रकृति संरक्षण कोषमा 3 जना विज्ञ सदस्य मनोनित। वन मन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी। चिनिया व्यापारी गो वनगेलाई अमेरिकामा 30 वर्षको जेल सजाय। संगठित अपराध ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइभरी कोष्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 जना पक्राउ। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रीय स्वतन्त्र पार्टी राजसपाले प्रथम राष्ट्रीय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका 2 जना सदस्यको नाम हटाउँदै राजसपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम उम्मेद्वारी दर्ताका कागजातहरू तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको हो जनाएको छ। देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको सबैभन्दा बढ़ी पानी पश्चिम तराईका जिल्लाहरूमा परेको छ। वर्षाका कारण विशेष गरी बाँके बर्दिया र कैलाली भएर बग्ने साना नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम बढ़ेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। महाशाखाका अनुसार कैलालीको बलिया बर्दियाको रारा ताराताल र मानपुर बाँकेको बेलभार तथा नेपालगंज लगायत क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ। यसका साथै कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि वर्षा भइरहेको छ। लगातारको वर्षासँगै विशेष गरी बाँके बर्दिया र कैलाली भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढ़दो क्रममा रहेकाले बाढ़ीबाट सचेत रहन महाशाखाले अनुरोध समेत गरेको छ। नदीको बहाव अझ बढ़न सक्ने भएकाले तटीय क्षेत्र र डुबान हुने ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रीय प्रकृति संरक्षण कोषमा सरकारले 3 जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गर्नुभएको हो। संस्थाको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्ड्सका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षण कर्मी एवं वन्यजन्तु विज्ञ डाक्टर एरिक डायन स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइडलाई सदस्यमा मनोनित गर्नुभएको हो। कोषको संचालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरू मध्ये लर्ड क्यामोस विलियम स्टोनर र एरिक डाइनस्टन नेपालको संरक्षण इतिहाससँग जोड़िएका व्यक्तित्व हुनुहुन्छ। कोषको अध्यक्षमा भने मन्त्री चौधरीलाई नै जिम्मेवारी दिइएको छ। 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा संसदको महत्वबारे आफ्नो धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अरियालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका 3 अंग, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय, कार्यगत एकता तथा समान गति आवश्यक रहेको बताउनुभयो। त्यसैगरी कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि फर्कने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई अझ परिपक्व प्रभावकारी र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त
4: जटका उपलब्धिबाट पछि फर्कने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई अझ परिपक्व प्रभावकारी र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो।

0: प्रान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म 8 महिनामा रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ। राजस्व चुहावट नियन्त्रण अभियान अन्तर्गत ती निकायको संयुक्त प्रयासबाट 3,51,76,420 रूपियाँ बराबरका अवैध सामग्री बरामद गरिएको हो। भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैरेका अनुसार भन्सार कार्यालयले 15, प्रहरी कार्यालयले 19 र सशस्त्र प्रहरी बल नम्बर 20 गुल्मले 23 पटक विभिन्न ठाउँमा छापा तथा जाँच गरेको हो। बरामद गरेका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सच, तयारी पोशाक, रोल कपड़ा, कफी बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोट लगायतका सामग्री रहेका छन्। बरामद सामग्री मध्ये 80% भन्दा बढ़ीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ। जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज त्यहाँ नगरपालिका सहित 7 गाउँपालिका गरी 8 वटै पालिकालाई एकै कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा त्यहाँका सबै पालिकाका बालबालिकाहरूलाई पूर्ण रूपमा खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो। अब विदेशको खबर। अमेरिकाको एउटा अदालतले चिनिया व्यापारी गो बनगवेलाई 30 वर्षको जेल सजाय सुनाएको छ। 1 अर्ब डलर ठगी गरेको मुद्दामा अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ। गो कुनै समय चीनका सबैभन्दा धनी व्यापारी मध्ये एक थिए। घरजग्गा व्यवसाय गर्दै आएका उनी सन् 2017 चीनबाट भागेर अमेरिका पुगेका थिए। अमेरिकामा चिनिया कम्युनिष्ट पार्टी सीसीपीको आलोचकका रूपमा देखा परेका थिए, तर पछि उनी संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहरिए। सजाय सुनाउँदै न्यूयोर्क अदालतकी न्यायाधीश एनालिसा टोरेसले गोलेन चीनमा लोकतन्त्र ल्याउन चाहनेहरूलाई शिकार बनाएको र उनीहरूको पैसा आफ्नो विलासी जीवनशैली धान्नका लागि प्रयोग गरेको बताउनुभयो। चिनिया व्यापारी गोले सन् 2018 देखि 2023 को अवधिमा लगानी र क्रिप्टोकरेन्सी आयोजनाहरू संचालन गरेर आफ्ना अनलाइन समर्थकहरूबाट 1 अर्ब डलर भन्दा धेरै रकम उठाएका आरोप लागेको छ। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 14:45 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। यस्तै बिहान 17:45 मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एकको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्।

0: विश्वकपमा मेक्सिको इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 को विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै यी दुई देश बीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकामा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजय भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेलकै अर्को प्रसंगमा मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेका चिनिया समाचार संस्था सिन्माले जनाएको छ। उनीहरूको साथबाट झण्डै 35,000 अमेरिकी डलर जफत गरिएको तथा 6,40,000 डलर भन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफाश भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले बताउनु भएको खबरमा उल्लेख छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपतिले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो। कृष्णमान श्रेष्ठ र सोम शर्मा हटे। ध्रुव कुमार थापा र पूजा बास्तोला निर्वाचित। राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 विज्ञ सदस्य मनोनित। वनमन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा। बाँके बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। चिनिया व्यापारी ग्यो वनगेलाई अमेरिकामा 30 वर्षको जेल सजाय। संगठित अपराध ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ।
1: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गर गहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुन चाँदी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439389।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोला ना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
8: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
7: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
8: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
7: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502071।
9: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
9: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
9: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन वाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
9: मोबाइल नम्बर 9855543313 र 9141443432।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: होइन यही चौपारीमा बतास चले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हर्दीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
1: ओ माइला बा, बिरामी हुनु भयो कि कसो?
7: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइला बा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत पिसाब परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरुबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
8: बुढी
0: यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अप्सरा किन बोलाको मलाई?
1: हे न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्ना सुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806160152।
4: निशान फार्मेसीमा डाक्टर आउने सूचना:
5: यही असार 20 गते शनिबारका दिन
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
5: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगाले द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान: निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन 0063441163, मोबाइल 9841698070।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
6: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
7: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
6: सिरियसली, वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ? म त छक्क परे।
7: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
6: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
7: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
6: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिंग, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
7: सम्पर्क मोबाइल 9842698145।
8: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
6: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
8: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
5: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9857303829।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039686। पर्वत जाने गेट, सहारा एग्रोभेट,
0: ओल्ड टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
2: यही असार 20 गते शनिबारका दिन
0: आठजन्य नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुन्ने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाटिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
3: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0363414006, मोबाइल 9856552666।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार। वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुबै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
6: बडा सुबह डिजिटल एन्जॉय विथ अस।

0: नहीं, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनुका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63-691-0004।
6: सम्पर्क मोबाइल 97-484-34484।
7: चुरी घरक मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63-44-331, मोबाइल 98-560-55-331।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 63-4141-6024।
12: अनि तयो कागज केमा थियो वा? अँ झिल्काई, के पर्सनल नम्बर ब्लकलाई वा थिए?
13: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लकलाई र खलखाई।
12: अनि बैङ्करी?
13: बैङ्करी?
12: अँ
13: चर चाहिँ तली लगपर्दी
12: चम्लल पर्दिन, आफै न मोबाइल नम्बर फेरदिया बदेर ब्लक तयाई विषय आफैन ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफैन ब्याङ्क खातैन जानकारी अरुइन योरी थनी दक्या सचेत तल परिम
9: सतर्क तन ठगी तब्द क्या हस्तै छोभिस
12: अनि तायो कागज के मै छिवा अ झिल्काई के पर्सनल नम्बर ब्लक लै वदि
9: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइरा ब्लक लै र

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9860216629 र 9861168251।
6: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना: यही असार 20 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौर्न बढ्ने, कुपोषण भएको, रोइरहने, झेझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन सुगर, थाइराइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय आउँदै हुनुहुन्छ। यस्तै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डे फोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारी, मेन बजार। प्रोप्राइटर प्रदीप आले।
0: मोबाइल 9856279071 र 9861600867।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
7: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
8: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
7: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा पनि छ नि।
8: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
9: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा उपलब्ध।
10: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
9: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7-78।
11: पलङ लोभे टेबल चाहिएको थियो कहाँ पाइन्छ होला हजुरलाई त केही चिन्ता नै छैन के
12: किन चिन्ता लिनु त नि भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु बलियो भरपर्दो टिकाउ पनि हुने ढुक्क छु म त
11: बाबा फर्निचर वालिङ दस भकुण्डे
12: प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966
13: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
11: होइन ए दाई बिमारले फेरि च्यापेकै क्या हो गुनगुनाइरहनु भएको छ त
13: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
11: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
13: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
11: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
13: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9856085667

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469701-4740। कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
3: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, छाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: साथै सोही दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0364-41-044, मोबाइल 98560-81173।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
1: च्या, कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
2: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465-48622 र 98241-4049। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
7: पाण्डे सु सेन्टर वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
7: मोबाइल नम्बर 98460086005।
8: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
9: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
8: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।
10: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडे गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
11: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
10: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
11: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
10: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
11: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
10: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
11: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
10: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
11: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
10: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
11: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
10: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
11: फोन 03 40 600।

0: दिदी पक्नुस्ता भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815564396
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
5: किन चिन्ता लिएकी तिमीले अब झगडा आउने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्नमा कहीँ पनि
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
5: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
6: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
6: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063-412-133
6: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
8: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल फालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
11: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
11: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
8: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
12: रेडियो आदि खोला 105.4।

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469 18921 र 98 62 39 3 89। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 98467 21380।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565 55 271, 98468 32 809 र 98565 50 271।

0: ਬੈਂਕ ਜੀ ਖੈਮਤ ਬਿਲੇ ਕਿਉਂਦੀ ਏਟੀਐਮ ਮੋਬਾਈਲ ਦੇ ਇੰਟਰਨੈਟ ਬੈਂਕਿੰਗ ਗੋਪੀ ਵਿਵਰਨ ਆ ਰਹੀ ਖਾਈ ਬਿਲੇ ਤੁਈ ਮਾਧਿਅਮ ਕਿਆਰੇ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਛਲੀ ਜਾਣਕਾਰੀ ਰੀ ਵਿਸ਼ਿਆ ਨਿਉ ਕੋਲ ਪਰ ਜਿਮੋ ਚਮਈ ਨਿਉ ਠਿਕ ਦਿਲ ਖਾਮੋ ਬੈਂਗਰ ਵੇ ਕਰਮਚਾਰੀ ਵੀਰਾ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਵਿਵਰਨ ਰੀ ਵਿਸ਼ਿਆ ਬੈਂਕ ਦੇ ਨੀਲ ਪਰ ਜਿਮੋ ਨਿਉ ਤਾਨੀ ਸਤਰਕ ਤਾਨਾ ਠਜਰ ਕਿਆ ਬਚੇਨਾ ਸਿਧਾਰਥ ਬੈਂਗਰ ਕਿਆਲੇ ਜਨ ਹਿਤਰੀ ਜਾਰੀ ਸੰਦੇਸ਼
1: ਸਿਧਾਰਥ ਬੈਂਕ ਸੰਬੰਧ ਸਦਾਈ ਭਰੀ ਲਾਈ
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
3: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
3: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बीपी चोक
2: मोबाइल नम्बर 9855 54313 र 9841 43 42
3: मूल्य होइन स्वास्थ्य रोजौ प्रसन्न मेडिको फर्मा भिरकुट बैरखारीमा डाक्टर आउने सूचना यही असार 20 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने उमेर अनुसार तौर्न पर्ने कुपोषण भएको रोइरहने झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ साथै सोही दिन सुगर थाइरोइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय आउँदै हुनुहुन्छ यस्तै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डीफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार प्रोप्राइटर प्रदीप आले
4: मोबाइल 9855 27971 र 9841600863
3: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 20 गते शनिबार मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना यही असार 20 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डीफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान मिर्दी स्वास्थ्य निक वालिङ छ मिर्दी तल्लो चोकको नजिकै फोन 0063414087 मोबाइल 9849601147
3: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 20 गते शनिबार
6: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
3: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुरसँगै जान्छु है
6: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त
3: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हर्दीनाथ JK 33 34 44 अनि झार मार्ने विषादी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855150068 र 9876707071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: access to all.
1: नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
4: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
4: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9844585411।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालि बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: ए असरा किन बोलाको मलाई?
1: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुलदेवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ समृद्धि बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9863686647।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9460216629 र 9461868251।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501 र 9856332446।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
3: यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: पुनः फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्ल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0364140051, मोबाइल 9956052950।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
5: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069860।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण व्यापार अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
9: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
9: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
9: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
10: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: प्रश्न अहिले हाम्रो गर्नेमा
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनसून नेपाल प्रवेश गरेको 12 दिनमा देशभर फैलियो। केही दिन वर्षाको राम्रो सम्भावना, वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र त्यसको वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह।
2: त्यो क्षेत्रमा हुने सड़कको अवस्था के छ अथवा त्योभन्दा अल्टरनेटिभ रूट केही छ र त्यहाँ सेफ्टीलाई यसो एनालाइज गरेर अगाडि यात्रा गर्दा हुन्छ भन्ने लाग्छ मलाई।
0: जलवायु अनुकूलनका लागि नेपाललाई 1,33,00,00,000 रूपियाँ अनुदान। सुदूरपश्चिम र कर्णालीका 60,000 घरधुरी लाभान्वित हुने।
1: विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित 4 कर्मचारीलाई मन्त्रालयको स्पष्टीकरण। सम्पर्कविहीन अन्य कर्मचारीको पनि खोजी तीव्र।
0: इरानद्वारा अमेरिकासँगको आउँदो प्रत्यक्ष वार्ता अस्वीकार। सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने।
1: र विश्वकप फुटबलमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1,00,00,000 खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यही असार 5 पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशभर फैलिएको छ। औसत मिति जून 13 भन्दा 6 ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलन 12 लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको 4 असार 8 कोशी, मधेस र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको थियो। सामान्यतया नेपालमा प्रवेश गरेपछि देशभर फैलन 1 लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि थप केही समय रोकिएको हो। अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको हो। नेपालबाट मनसून बाहिरिने औसत मिति अक्टोबर 2 अर्थात असोजको 3 हप्ता हो।
1: यसैबीच पछिल्लो 24 घण्टामा पश्चिम तराईमा राम्रो वर्षा भएको छ। लामो समय पानी नपर्दा अत्यधिक गर्मी बढ़नुको साथै धान रोपाई गर्न नपाएको अवस्थामा पश्चिम तराईका मा हिजो र आज राम्रो वर्षा भएको हो। पछिल्लो 24 घण्टामा कञ्चनपुरको अनुमान नगरमा 150 मिलिमिटर भन्दा धेरै पानी परेको छ। बर्दियाको मानपुर र तारातालमा पनि 24 घण्टामा 130 मिलिमिटर पानी भन्दा धेरै वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली तथा मध्य प्रदेशका थोरै ठाउँ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। अहिले भने देशका थोरै ठाउँमा मात्र पानी परिरहेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली सक्रिय रहने भएकाले आउँदो दुई दिनसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत रहन भनेको छ। यस्तो बेला बाढ़ी पहिरो डुबानको जोखिम धेरै हुन्छ। अब केही समय मनसून सक्रिय रहने भएकाले रोपाईका लागि उपयुक्त अवस्था आउने मौसमविदहरूले बताएका छन्।
0: वर्षापछिको पहिरोले संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर एक तेन्छोन बस्तीमा एक सामुदायिक स्वास्थ्य चौकी सहित 28 घर परिवार विस्थापित भएका छन् भने दुईवटा लघु जल विद्युत आयोजनामा क्षति हुँदा 600 भन्दा बढ़ी घर परिवार विद्युत सेवाविहीन बनेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तल्लो र माथिल्लो तेन्छोङका गरी 28 घर परिवार विस्थापित बनेका हुन्।
1: वर्षाको मात्रा बढ़ेसँगै बाढ़ी र पहिरोको जोखिम पनि बढ़ेको छ। पछिल्ला वर्षहरूमा बाढ़ी र पहिरोले सड़कमा अवरोध पुर्याउने घटना धेरै बढ़ेका छन्। कयौं घण्टा सड़कमै रोकिनु परेको, बाढ़ी पहिरोले गाड़ीसँगै यात्रुमा क्षति पुगेको जस्ता घटनाहरू बारम्बार सुनिँदै आएका छन्। बाढ़ी र पहिरोले सड़क दुर्घटना पनि बढ़ाउँछ। वर्षामा सड़क अवरूद्ध हुने जोखिम कस्तो छ भनेर साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्कालाई सोध्नु भएको छ।
2: मनसुनको हिसाबबाट हेर्दाखेरि यो यातायात अवरुद्ध हुन सक्ने लोकेसनहरू आइडेन्टिफाई गरेका छौँ। करिब 600 जति चाहिँ साना ठूला गरेर लोकेसनहरू जहाँ चाहिँ यातायात अवरुद्ध हुने खालका छन् त्यस्ता लोकेसनहरू आइडेन्टिफाई गरेका छौँ हामीले।
6: पहिरोको कारण चाहिँ अवरुद्ध हुन सक्ने सड़कहरू खुलाउन चाहिँ विभागको तयारी के छ?
2: निर्माणाधीन सड़कहरूमा सम्बन्धित कन्ट्राक्टरहरूले नै त्यो साइटलाई उहाँहरूको अन्डरमा हुने भएको कारणले गर्दाखेरि जहाँ चाहिँ ल्यान्ड स्लाइड गएर यातायात अवरुद्ध हुने खालको अवस्था आउने बित्तिकै उहाँहरूलाई नै यो क्युमिटहरू मोबिलाइज गरेर यातायात तत्कालै खोल्ने किसिमको चाहिँ हाम्रो निर्देशन भएको छ। र अन्य सड़कहरूमा हेर्ने हो भने हामी 140 लोकेसनमा हामीले चाहिँ 155 क्युमिटहरू चाहिँ डिप्लोय गरेका छौँ। कुनै ठाउँमा पहिरो गएर यातायात अवरुद्ध हुने अवस्था आयो भने तत्कालै अपरेटरहरूलाई खबर जान्छ र त्यो किसिमले चाहिँ उहाँहरूले चाहिँ यातायातहीन सड़कहरूमा सम्बन्धित कन्ट्राक्टरहरूले नै त्यो साइटलाई उहाँहरूको अन्डरमा हुने भएको कारणले गर्दाखेरि जहाँ चाहिँ ल्यान्ड स्लाइड गएर यातायात अवरुद्ध हुने खालको अवस्था आउने बित्तिकै उहाँहरूलाई नै यो क्युमिटहरू मोबिलाइज गरेर

0: हामी चाहिँ यातायात खोल्ने प्रयास गर्छौ र सँगसँगै त्यो इक्विपमेन्टहरूले पनि नहुने अवस्था भयो भने त्यही आसपासको प्राइभेट सेक्टरहरूका इक्विपमेन्टहरू छन् भने पनि त्यसलाई पनि मोबिलाइज गरेर हामीले चाहिँ यातायात सुचारू गर्ने किसिमले चाहिँ हाम्रो त्यस्तो प्लान छ र सँगसँगै कतिपय ठाउँमा पुलहरू नै रिप्लेस गर्नुपर्ने अवस्था आयो भने देशभरि 10 विभिन्न लम्बाइका डेली ब्रिजहरू पनि छन् र डेली ब्रिजहरूलाई पनि तत्कालै इन्स्टल गरेर यातायात सुचारू गर्ने किसिमले चाहिँ हामीले तयारी गरेका छौँ।
1: कहीँ सड़क अवरुद्ध भइहाल्यो र भने चाहिँ त्यो बारेमा चाहिँ सूचना संकलन गर्ने अथवा सूचना पुग्ने त्यो संयन्त्र चाहिँ के छ तपाईँहरूसँग?
0: यातायात अवरुद्ध हुने बित्तिकै सूचना संकलन गर्ने सन्दर्भमा त्यहाँ स्थानीय तह पनि हुनसक्छ, नेपाल प्रहरीको संयन्त्रलाई जानकारी भएर अथवा सम्बन्धित सड़क डिभिजनकै संयन्त्रलाई पनि जानकारी हुन सक्छ, प्लस अब जुन सड़क हेर्ने तर्फ कार्यालयहरूको सूचना अधिकारी मार्फत पनि ती कुराहरू जानकारी हुन सक्छन्। त्यो जानकारी हुने बित्तिकै अपरेटरलाई खबर जान्छ र अपरेटरहरू त्यहाँबाट मोबिलाइज हुनुहुन्छ। 33 डिभिजन र सम्पूर्ण योजना कार्यालयमा एउटा यो विपद सड़क यातायात अवरुद्ध हुने खालको छ, यसलाई चाहिँ स्थानीय लेभलमै ट्याकल गर्नलाई एउटा टास्क फोर्स चाहिँ बनाएका छौँ।
1: सबैभन्दा पहिला सड़क अवरुद्ध भएको जानकारी स्थानीय वा यात्रुले पाउँछन् होइन? अब उहाँहरूले सम्पर्क गर्नु पर्यो भने चाहिँ कहाँ सम्पर्क गर्ने, कसलाई गर्ने त?
0: यसको लागि हामीले वेबसाइटमै राखिदिएका छौँ। एउटा डिभिजनको सूचना अधिकारीहरू हुनुहुन्छन्, सँगसँगै एनडीआरएमए को वेबसाइटमा सम्पूर्ण हाम्रो लिस्ट वाइज कुन कुन लोकेसनमा कुन कुन इक्विपमेन्ट खटेका छन् र त्यसको अपरेटरको नम्बर समेत चाहिँ हामीले वेबसाइटमा राखेका छौँ। त्यो अपरेटरहरूको नम्बरमै पनि कल गरेर पनि त्यसलाई जानकारी गर्न सकिन्छ र सम्बन्धित क्षेत्रको नेपाल प्रहरीलाई खबर गरेर त्यसरी पनि स्थानीय अथवा रोड युजरहरूले जानकारी गराउनुहुन्छ।
1: अब यात्रामा निस्कन अघि चाहिँ यात्रुलाई तपाईँले के
0: जल तथा मौसम विज्ञान विभागले जुन फोरकास्ट गरे हुन्छ वेदर फोरकास्ट, योलाई हेरेर कहाँ चाहिँ कति पानी पर्छ अथवा पानी वर्षाको अवस्था के छ यसलाई जानकारी लिएर त्यो क्षेत्रमा हुने सड़कको अवस्था के छ अथवा त्योभन्दा अल्टरनेटिभ रूट केही छ र त्यहाँ सेफ्टीलाई यसो एनालाइसिस गरेर अगाडि यात्रा गर्दा हुन्छ भन्ने लाग्छ मलाई। वर्षाको बाढीकै बारेमा जानकारी लिनलाई 11-15 नम्बरमा कल गरेर पनि लिन सकिन्छ र सँगसँगै त्यो सड़कको अवस्था के छ भन्नका लागि चाहिँ सड़क विभागको डिओआर कल सेन्टर भन्ने छ 9851416893 डिओआर कल सेन्टर भने र सम्बन्धित सड़क डिभिजनको सूचना अधिकारीहरूलाई कन्ट्याक्ट गरेर त्यो सड़कको बारेमा जानकारी दिएर अनि आफ्नो यात्रा चाहिँ तय गर्न सकिन्छ।
2: उहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का। यसैबीच लमजुङको बेसीसर चामे र मध्यपाटी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथको हेटौँडा काठमाडौँ सड़क खण्डमा भोलि र पर्सी रातको समयमा यात्रा नगर्न र नगराउन सबैलाई आग्रह गरेको छ।
3: मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि सरकारले जनशक्ति र प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत आपूर्तिमा हुने असन्तुलनको समयमै सूचना दिन र विद्युत अवरोध सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न झण्डै 1000 कर्मचारी परिचालन गरिएको बताउनुभयो। गर्मी हावाहुरी र वर्षाका कारण बेला बेला विद्युत आपूर्तिमा असन्तुलन र अवरोध सृजना हुने गरेको छ।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसून प्रवेश गरेको 12 दिनमा देशभर फैलियो, वर्षाको मात्रा बढ़ेसँगै बाढ़ी र पहिरोको जोखिम पनि बढ़्यो, सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह, पहिरोले संकट

0: 28 घर परिवार विस्थापित, मनसूनको समय विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि सरकारले पूर्व तयारी गर्यो, बर्खाका बेला यात्रा गर्दा सड़कको अवस्था र वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। साउदी अरब सरकारले 33 जना नेपाली कैदीबन्दीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले शाही माफी भएका ती नेपाली नागरिक साउदीको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ।
0: नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ़ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले झण्डै 1,30,00,000,000 रूपियाँ बराबरको नयाँ अनुदान परियोजना स्वीकृत गरेको छ। यो परियोजना वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुनेछ। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव एवं जलवायु परिवर्तन अनुकूलन कोषका सम्पर्क व्यक्ति सुमन सुवेदीका अनुसार परियोजनाको निर्माण, वित्तीय संरचना र खर्च सरकारी कोषबाट हुनेछ। आउँदो 6 वर्षसम्म सञ्चालन हुने यो परियोजनाले कर्णालीका हुम्ला, कालीकोट, मुगु र सुदूरपश्चिमका बझाङ, बाजुरा जिल्लाका 60,000 भन्दा बढ़ी घरधुरीलाई समेट्नेछ। जलवायु परिवर्तनका कारण खानेपानी, सिंचाई र कृषि उत्पादनमा संकट भोगिरहेका समुदाय नै परियोजनाको मुख्य प्राथमिकतामा रहेका उपसचिव सुवेदीले जानकारी दिनुभयो। स्थानीय स्तरमा व्यावहारिक र नवीन अनुकूलन कार्यक्रमहरू सञ्चालन हुने यस परियोजनाको द्विपक्षीय सम्झौता प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ। दुई मन्त्रालय बीच समझदारी पत्रमा हस्ताक्षर भए लगतै आउँदो 2 महिनाभित्रै कार्यान्वयन प्रक्रिया शुरू हुनेछ।
1: राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 जना अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनित गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका वन तथा वातावरण मन्त्री गीता चौधरीले कोषको ऐन बमोजिम बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइन स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई मनोनित गर्नुभएको हो।
0: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी आवासीय अनुमति, अस्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 4 जना निजामती कर्मचारीसँग स्पष्टीकरणमा आएको छ। स्वीकृत विदा सकिएपछि पनि हाजिर नभई विदेशमै बसोबास गरिरहेका कर्मचारीहरूलाई मन्त्रालयले 15 दिनभित्र चित्त बुझ्दो प्रमाणसहित लिखित सफाई पेश गर्ने निर्देशन दिएको हो। निजामती सेवा कानून अनुसार बहालवाला कर्मचारीले विदेशी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साथै स्वीकृत विदा सकिएको 30 दिनभित्र कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ। मन्त्रालयका अनुसार ती कर्मचारी निजामती सेवा ऐन विपरीतको कार्यमा संलग्न देखिएकाले भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउने जनाएको छ। मन्त्रालयले कर्मचारीहरूको नाम भन्ने सार्वजनिक गरेको छैन। मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहिता कायम राख्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। विदेशमै बसेका र सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको पनि खोजी तीव्र पारेको मन्त्रालयले जनाएको छ।
1: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमा थियो सुनवाईका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सक्कल मिसेल झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले रिटसँग सम्बन्धित तथ्य, प्रमाण तथा मुद्दाको समग्र अध्ययनका लागि विशेष अदालतबाट सक्कल मिसेल मगाउने आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण मुद्दामा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी छन्। बन्दी प्रत्यक्षीकरणको रिट भने विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको हो। अदालतको आदेश अनुसार विशेष अदालतमा रहेको मुद्दाको सम्पूर्ण सक्कल मिसिल सर्वोच्च अदालतमा पेश गरिनेछ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका 2 जना सदस्यको नाम हटाउँदै राष्ट्रपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएको छ।
1: 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढ़ीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा आफ्ना धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय र समान गति आवश्यक रहेको बताउनुभयो। तीनै अंगको गति र भावना मिलेर अघि बढे मात्र नागरिकले अपेक्षा गरेको परिणाम हासिल हुने उहाँको भनाइ छ। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि हट्ने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई थप परिपक्व र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। संविधानलाई समय र जनआकांक्षा अनुसार परिमार्जन गर्न सकिने जीवित दस्तावेज भन्दै आवश्यक सुधारका लागि राष्ट्रिय बहस स्वाभाविक रहेको उहाँको भनाइ छ।
0: विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने भएको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्नका लागि विज्ञसँग सुझाव जम्मा गर्न लागेको हो। सरकारवालाको दृष्टिकोण र सुझाव विषयक अन्तर्क्रिया कार्यक्रममा कार्यदलका संयोजक डाक्टर बालचन्द्र लुइटेलले कार्ययोजना अनुसार मुख्य 12 विषयगत क्षेत्र र समिति गठन गरी व्यापक सुझाव संकलन गर्ने बताउनुभयो। संयोजक डाक्टर लुइटेलले सक्षमता, व्यावसायिक तथा प्राविधिक शिक्षा, स्थानीय ज्ञान, मानव मूल्य र नैतिक शिक्षा, कला, खेल, स्वास्थ्य, समावेशीकरण, विपद व्यवस्थापन, मातृभाषा शिक्षण विधि, मूल्यांकन पद्धति, पाठ्यक्रम कार्यान्वयनका विषयमा सुझाव संकलन गरी 9 महिनामा पाठ्यक्रमको स्वरूप तयार गर्ने बताउनुभयो।
1: शेयर बजार लगातार 7 कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 24.36 अंकले घटेर 2608.33 बिन्दुमा झरेको छ। नेप्से असार 8 गते यता घटिरहेको हो। नेप्से 7 दिनमा 93 अंकभन्दा धेरैले ओह्रालो लागेको छ। आज सबै समूहको सूचक घटेकामा व्यापार समूहको सूचक 1.74% ओह्रालो लागेको छ। यस्तै जलविद्युत उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक 1% भन्दा धेरैले घटेको छ। यस्तै फाइनान्स समूह 1% ओह्रालो लागेको छ। आज 235 कम्पनीको शेयर घटेकामा 35 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज टक्सार, पिखुवा खोला हाइड्रो पावरको शेयर 14% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्सको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.67 अर्ब कारोबार भएकोमा आज 365 कम्पनीको 87,37,000 किता शेयर 3.25 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। काठमाडौँको माइतीगरमा नवलपरासी पश्चिमको सुस्ताबाट आएका सयौं नागरिकले आफ्नो मातृभूमि नागरिकता र लाल पूर्जाको अधिकार सुनिश्चित गर्न धरना दिएका छन्। सुस्ता बचाओ अभियानको आयोजनामा भएको धरनामा सहभागी सुस्तावासीहरूले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा दशकौंदेखि भोग्दै आएको समस्याप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। निधारमा रातो टीका, हातमा नेपाली राष्ट्रिय झण्डा र विभिन्न माग सहितका प्लेकार्ड बोकेर माइतीघरमा बसेका वृद्धवृद्धा, महिला, युवा तथा स्थानीय बासिन्दाले आफ्नो अस्तित्व र पहिचानको रक्षा गर्न काठमाडौँसम्म आउनु परेको पीड़ा व्यक्त गरेका छन्। सुस्तावासीका अनुसार नारायणी नदीको बहाव परिवर्तनसँगै उनीहरूले पुस्तौंदेखि भोक्सलन गर्दै आएको उर्वर खेतीयोग्य जमीन भारतीय सीमा सुरक्षा बलले अतिक्रमण गरेको छ। यस्तै दृष्टिविहीन नागरिकहरूले सम्मानपूर्वक बाँच्न र श्रम गरेर जीविकोपार्जन गर्न पाउनुपर्ने भन्दै नवौं दिनसम्म पनि प्रदर्शन जारी रहेका छन्।
0: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएसमा अध्ययनरत विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर मण्डलामा आज उनीहरूले प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले परीक्षा लिने पुरानो पद्धतिलाई तत्काल सुधार गरी न्यायसंगत र वैज्ञानिक बनाउनु पर्ने माग राखेका छन्। यो प्रणालीले कुनै परीक्षामा थोरै अंकले अनुत्तीर्ण हुने विद्यार्थीहरूलाई पनि पूरै शैक्षिक वर्ष वा ब्याज नै गुमाउन बाध्य पार्ने उनीहरूको गुनासो छ।
1: हुलाक सेवा सम्बन्धी कानून हुलाक ऐन 2019 र नीति समयानुकूल परिवर्तन गर्न सरकारवालाहरूले जोड़ दिएका छन्। हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा अधिकारीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यपत्र प्रस्तुत गर्दै पूर्व सचिव सुरेश अधिकारीले हुलाक सेवालाई समयानुकूल अघि बढ़ाउन कानून र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। हुलाक सेवा विभागकी निर्देशक सपना कुमारी भट्टराईले हुलाक ऐन 2019 संशोधन अनिवार्य भएको जानकारी दिनुभयो। यस्तै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राज भण्डारीले सन् 2050 हुलाक ऐन संशोधन भएपछि नेपालमा सन् 2005 हुलाक ऐन संशोधन भएपछि नेपालमा कुरियर सेवा शुरू भएको र अहिले सबै जिल्लामा यो सेवा पुगिसकेको बताउनुभयो। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुदाको 27 बुदामा हुलाक सेवा सम्बन्धी सरकारी कुरियर सेवा प्रदायका रूपमा अघि बढ़ाउने समेत उल्लेख छ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सेवाग्राही मैत्री छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। सुन्धारामा रहेको नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम बीएसएस विभाग तथा दूरसंचार कार्यालयको निरीक्षणका क्रममा उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभएको हो। निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका काम तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनु भएको छ।
1: जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। एक नगरपालिका सहित 8 पालिका पूर्ण खोप सुनिश्चितता भएपछि जिल्ला खोप समन्वय समितिले एक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले जिल्लामा 15 महिनासम्मका 2068 र 16 23 महिनासम्मका 3364 बाल बालिकाहरूलाई सबै प्रकारका खोप लगाइएको बताउनुभयो। कार्यक्रममा जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको छ।
0: बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 1592 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कारणमा परेका छन्। कार्यवाहीबाट 20,24,561 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 73, नियम विपरीत राइड सेयरिङ गर्ने 87, संकेत बत्ती उल्लंघन गर्ने 74, तीव्र गतिमा गाड़ी चलाउने 78, लेन अनुशासन पालना नगर्ने 47 जना कार्यवाहीमा परेका छन्। यस्तै गाड़ीमा कालो सिसाको प्रयोग गर्ने 87, अनावश्यक हर्न बजाउने 56, एकतर्फी बाटोमा गाड़ी चलाउने 32 र अन्य नियम पालना नगर्ने 1,058 जना पनि कार्यवाहीमा परेका हुन्।
1: नेपाल दर्पणमा अब विदेशको खबर। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई अस्वीकार गरेको छ। इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल भगाईले नयाँ राजनीतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कड़ाईका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभयो। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै बाघाईले इरानले सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको छ। यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोहामा आज इरानसँग उच्चस्तरीय कूटनैतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टिभ विटकफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। यसैबीच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताउनु भएको छ। अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालास शालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। यस्तै यी दुई देश बीच अहिलेसम्म 23 अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स 12 र स्वीडेन 6 खेलमा विजयी भएका छन्। यस्तै 5 खेल बराबरीमा सकेका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धामा लागेको हो। सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै दुई देशबीच अहिलेसम्म 27 प्रतिस्पर्धा भएकोमा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजयी भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: मनसून नेपाल प्रवेश गरेको 12 दिनमा देशभर फैलियो। केही दिन वर्षाको राम्रो सम्भावना। वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र त्यसको वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह।
0: जलवायु अनुकूलनका लागि नेपाललाई 1,33,00,00,000 अनुदान। सुदूरपश्चिम र कर्णालीका 60,000 घरधुरी लाभान्वित हुने।
1: विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित 4 कर्मचारीलाई मन्त्रालयको स्पष्टीकरण। सम्पर्कविहीन अन्य कर्मचारीको पनि खोजी तीव्र।
0: इरानद्वारा अमेरिकासँगको आउँदो प्रत्यक्ष वार्ता अस्वीकार। सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने।
1: र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजनेर बस्ने पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार। साँझ 6:30 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 MHz र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा जुंगाना सर्वसम्मत निर्वाचित, औपचारिक घोषणा हुन भने बाँकी, अन्य पदको लागि असार 21 गते निर्वाचन हुने। स्याङ्जाको वालिङ नगरपालिकाले एक स्वास्थ्य अवधारणामा आधारित स्वास्थ्य नीति लागू गर्ने र स्याङ्जाको गलाङ नगरपालिकाद्वारा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप 5,000 प्रदान। आधी खोला खबर अब विस्तारमा। स्याङ्जाको वालिङमा रहेको व्यापारीहरूको छाता संस्था वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा अनुपमा ढुंगाना तिवारी निर्विरोध निर्वाचित हुन भएको छ। संघको 19 साधारण सभा एवं 9 अधिवेशनको क्रममा अध्यक्षका अर्का प्रत्याशी खगपति न्यौपानेले ढुंगानालाई समर्थन गर्दै आफ्नो दावेदारी फिर्ता लिएपछि उहाँ निर्विरोध निर्वाचित हुन भएको हो। निर्वाचन समितिका संयोजक लक्ष्मी प्रसाद रेग्मीका अनुसार न्यौपानेको सहमतिसँगै अध्यक्ष पदमा ढुंगानाको मात्र एकल उम्मेद्वारी कायम भएपछि उहाँ सर्वसम्मत चयन हुन भएको हो। यद्यपि निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ। ढुंगाना अध्यक्षमा निर्वाचित भएसँगै वालिङ उद्योग वाणिज्य संघले पहिलो पटक महिला नेतृत्व पाएको छ। अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि संघका अन्य पदाधिकारी पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। वाणिज्य संघका अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि शंकर डुम्रे र प्रकाश सरियालबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि वरिष्ठ उपाध्यक्षकै दौड़मा रहेका रमेश सरियालले शंकर डुम्रेलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी निष्क्रिय पारेपछि अब डुम्रे र प्रकाश सरियालबीच प्रतिस्पर्धा हुने भएको हो। यसैगरी उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष पदमा दुईजना उम्मेद्वारी कायमै रहेको निर्वाचन समिति संयोजक रेग्मीले जानकारी दिनुभयो। अध्यक्ष पदमा सहमति जुटे पनि बाँकी अन्य महत्वपूर्ण पदहरूको टुंगो निर्वाचन प्रक्रियाबाट लाग्ने निर्वाचन समितिले जनाएको छ। निर्वाचन मिति आउन बाँकी नै रहँदा आफ्नो उम्मेद्वारी फिर्ता लिन चाहेमा सहमति अनुसार हुने उहाँले जानकारी दिनुभयो। यद्यपि अन्य बाँकी पदहरूका लागि आगामी असार 21 गते मतदान हुने गरी निर्वाचन कार्यतालिका तय गरिएको संयोजक रेग्मीले जानकारी दिनुभयो। स्याङ्जाको वालिङ नगरपालिकाले एक स्वास्थ्य अवधारणामा आधारित स्वास्थ्य नीति लागू गर्ने भएको छ। मानव, पशु, वनस्पति, माटो तथा वातावरणीय स्वास्थ्य बीचको अन्तर सम्बन्धलाई समेट्दै नगरपालिकाले एक स्वास्थ्य अभियान अघि बढ़ाएको जनाएको छ। नगर प्रमुख कृष्ण खाँडले विश्व नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा एक स्वास्थ्य नीतिलाई अभियानका रूपमा अघि बढ़ाइने उल्लेख गरिएको छ। नगरपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि छलफल शुरू गर्नुका साथै एक स्वास्थ्य नीतिको प्रारम्भिक मस्यौदा तयार गर्ने प्रक्रिया पनि अघि बढ़ाएको छ। नगर प्रमुख खाँडले हालसम्म मानव स्वास्थ्यमा मात्र बढ़ी ध्यान दिँदा पशु, वनस्पति, माटो र वातावरणीय स्वास्थ्य जेलमा परेको बताउनुभयो। उहाँले भन्नुभयो, हामीले मानव स्वास्थ्यमा मात्रै ध्यान दिएका छौं तर पशु, वनस्पति, माटो र वातावरणलाई व्यवस्था गरिरहेका छौं। त्यसैले मानिसमा सर्ने तथा नसर्ने रोगको जोखिम बढ़िरहेको छ। उहाँका अनुसार जुनोटिक पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने रोग, महामारी जन्य रोग तथा अन्य स्वास्थ्य जोखिमको रोकथाम, पहिचान, निगरानी र नियन्त्रणका लागि नगरपालिकाले नीति तयार गरिरहेको छ। खाद्य सुरक्षा, जैविक सुरक्षा तथा वातावरणीय स्वास्थ्य प्रवर्धनका लागि पनि पालिका सक्रिय रहेको उहाँले बताउनुभयो। नगर उप प्रमुख कविता तिवारी गहिरेले एक स्वास्थ्य नीतिले मानव, पशु, वनस्पति र वातावरणीय स्वास्थ्यबीच समन्वय र सहकार्य बढ़ाउँदै त्यस अनुसार योजना निर्माण गरिने जानकारी दिनुभयो। उहाँका अनुसार नीति कार्यान्वयनमा आएपछि माटो तथा वनस्पति स्वास्थ्य संरक्षण, सुरक्षित कृषि प्रणालीको प्रवर्धन तथा रासायनिक विषादी र कृषि रसायनको सुरक्षित एवं विवेकपूर्ण प्रयोगमा सहयोग पुग्नेछ। नीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै डाक्टर राजेन्द्र ढकालले जुनोटिक रोग अर्थात मानिस र पशुपक्षी बीच एक अर्कामा सर्ने रोगप्रति पर्याप्त ध्यान नपुगेको बताउनुभयो। एक स्वास्थ्य अवधारणाको संस्थागत विकास र प्रभावकारी कार्यान्वयनमा स्थानीय तहहरूले विशेष जोड़ दिनुपर्ने उहाँको भनाई थियो। हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले वालिङ नगरपालिकालाई एक स्वास्थ्य नीति निर्माण तथा कार्यान्वयनमा प्राविधिक सहजीकरण गर्दै आएको जानकारी दिनुभयो। सैङ्दाको गल्याङ नगरपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप रू 5,000 उपलब्ध गराएको छ। पछिल्लो समय बढ़दो प्रविधिको प्रयोगसँगै हलगोरु पाल्ने क्रम बढ़दै गएकाले हलगोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नका लागि प्रोत्साहन स्वरूप 115 कृषकलाई रकम उपलब्ध गराइएको हो। 115 कृषकका 116 हलगोरुको आवेदन आएकाले सोका आधारमा प्रति कृषक रू 5,000 दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो। पछिल्लो समय यान्त्रिक हलो पावर टिलरको प्रयोग बढ़दै जाँदा यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव हुने, ग्रामीण भेगहरूमा सहज रूपमा इन्धन नपाइने र यान्त्रिक हलो बिग्रेपछि मरमत गर्नका लागि झन समस्या हुने भएकाले कृषकहरूलाई हलगोरु पाल्नतर्फ आकर्षित गर्न प्रोत्साहन अनुदान दिएको हो। चालू आर्थिक वर्ष 2082-83 लागि हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिएको हो। नगरपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउनका लागि हलगोरु पालेका कृषकहरूसँग आवेदन माग गर्ने सम्बन्धी सूचना गरेको थियो। सूचनाका आधारमा नगरपालिकाका 11 वडाबाट 116 हलगोरु पाल्नुभएका कृषकले आवेदन दिएकाले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक महादेव वनले जानकारी दिनुभयो। नगरपालिकाबाट हलगोरु सम्बन्धी प्रोत्साहन रकम उपलब्ध गराउनका लागि कृषकहरूसित आवेदन माग गरे। उहाँले भन्नुभयो, सूचनाका आधारमा कृषकले गोरुको बीमा गरेको, गोठमा रहेको हलगोरुको तस्विर सहित आवेदन दिनुभएपछि नगरपालिकाबाट अनुगमन गरेपछि कृषकको खातामा रकम भुक्तानी गरिएको हो। नगरपालिकाभित्र हलगोरुको संख्या आवेदन आएका भन्दा धेरै रहेको तर कृषकले

अब बाकी खबर पुल निर्माण गरी हस्तान्तरण गर्ने समयमा 64% मात्रै काम सम्पन्न भएको छ। गुल्मी कालीगण्डकी गाउँपालिका 2 अर्बिनी र स्याङ्जाको गल्याङ नगरपालिका 5 सेतीबेणी जोड्ने गरी कालीगण्डकी नदीमा 2078 साल असार 31 गते सड़क विभाग अन्तर्गतको पुल महाशाखा र रायमाझी राजेश्वरी जेबी गुल्मी बीच 2083 भदौ 18 गते सम्पन्न गर्ने गरी 11,86,45,970 रूपियाँमा सम्झौता भएको थियो। पुल सम्पन्न गरी हस्तान्तरण गर्ने समय नजिकै लाग्दा निर्माणको काम भने जम्मा 64% भएको हो। निर्माण व्यवसायी भागवत गिरीले वर्षायाम शुरू भएको र कालीगण्डकी नदीमा बहाव बढ़ेकाले अब वर्षा रोकिएपछि मात्रै काम शुरू हुने बताउनुभयो। कालीगण्डकी नदीमा वर्षायाममा पानीको बहाव बढ़ने र हिउँद लागेसँगै कालीगण्डकी जलविद्युत परियोजनाले ड्याम थुनेर विद्युत उत्पादन गर्ने भएकाले पनि तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको उहाँले दावी गर्नुभयो। यसका साथै स्याङ्जातर्फ चट्टान देखा परेकाले र निर्वाचनसँगै जनशक्ति अभावका कारण तोकिएको समय अवधिमा काम सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ। शुरूको 2 वर्ष पुलको डिजाइनमै समय लागेको उल्लेख गर्दै उहाँले वर्षको 4 महिना मात्रै उक्त क्षेत्रमा काम गर्ने वातावरण हुने गरेको बताउनुभयो। कालीगण्डकी हर्मीचौरका तिलक राणाले समयमै पुल निर्माण नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेरै बाइकको यात्रा गर्न बाध्य भएको गुनासो गर्नुभयो। एसियाकै ठूलो शिला शालिग्राम दर्शन गर्न जानेहरू सिधै गाड़ी चलेर जान नसक्दा वारी गुल्मीमै गाड़ी राखेर रा झोलुङ्गे पुलको पार गरी दर्शन गर्न जाने गरेका छन्। पक्की पुल बनेपछि उक्त समस्या पनि समाधान हुनेछ। यो पुल निर्माणपछि गुल्मी स्याङ्जा र पर्वत बीचको सम्बन्धलाई थप नजिक बनाउने विश्वास यहाँका स्थानीयले लिएका छन्। गोर्खामा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिँदा पछिल्लो 3 महिनामा 250 भन्दा बढ़ी बंगुर मरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाका प्रमुख अनन्त कोइरालाका अनुसार जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भएपछि किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सबैभन्दा बढ़ी क्षति गोर्खा नगरपालिका 6 का एक किसानको बंगुर फार्ममा भएको छ। कार्यालय प्रमुख कोइरालाले भन्नुभयो, त्यहाँ एक साताको अवधिमा मात्र 120 बंगुर मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 6 पनि अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको उहाँले बताउनुभयो। गोर्खामा किसानले पालेका बंगुरमा उच्च ज्वरो आउने, खाना नखाने, शरीरमा रातो वा कालो धब्बा देखिने जस्ता लक्षण देखा परेका थिए। त्यसपछि बिरामी बंगुरको ऱ्यापिड परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको कार्यालय प्रमुख कोइरालाको भनाइ छ। संक्रमणबाट मरेका बंगुरको यथार्थ विवरण संकलन गर्ने काम अझै जारी रहेकाले मृत संख्या बढ़न सक्ने कार्यालयले अनुमान गरेको छ। यो रोग विषाणुका कारण लाग्ने भएकाले यसको प्रभावकारी उपचार उपलब्ध नभएको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो। पशु सेवा कार्यालयले प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै किसानलाई जैविक सुरक्षा सामग्री समेत वितरण गरेको जनाएको छ। अब अन्तिमाथि खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङ उद्योग वार्षिक संघको अध्यक्षमा झुंगाना सर्वसम्मत निर्वाचित, औपचारिक घोषणा हुन भने बाँकी, अन्य पदको लागि असार 21 गते निर्वाचन हुने। स्याङ्जाको वालिङ नगरपालिकाले एक स्वास्थ्य अवधारणामा आधारित स्वास्थ्य नीति लागू गर्ने र स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप 5,000 प्रदान। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार हल्दर साहब, क्यानन तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
1: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
2: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-004,
8: सम्पर्क मोबाइल 97484-34484।
9: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सन्ध्या।
10: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
11: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
10: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
11: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
10: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
11: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
10: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
11: मूल्य होइन स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
12: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
11: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
12: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
11: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
10: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
11: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
10: मोबाइल नम्बर 98560-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
13: होइन के भयो किन बन्द भएको गाडी
14: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइस
13: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
14: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
13: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
14: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
15: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
16: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
15: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
16: फोन नम्बर 0364415502 मोबाइल 9850604502 र 9840551401
17: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
18: होइन ए दाई बिमारले फेरि च्यापी भी क्या हो गुनगुनाइ रहनु भएको त
17: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
18: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्
19: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
18: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
19: सम्पर्क लोनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9850585667
20: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
18: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
20: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
18: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
20: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
18: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
20: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
18: मुटुको जाँच ईसीजी सेवा
20: भाँचिएको हड्डी प्लास्टर सेवा
18: डिजिटल एक्सरे सेवा
20: चिरफार गर्ने
18: थाइराइड जाँच
20: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
18: सर्वसुलभ फार्मेसी सेवा
20: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
18: फोन नम्बर 0364414087 मोबाइल 9849701747
21: च्या कस्तो सास गनाएको तिम्रो त
22: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
21: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
22: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
21: यही हाम्रो वालिङ 8 भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
23: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
18: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
24: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
18: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जा
21: व्यस्त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
24: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
21: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9855308329। ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दैको त हो र।
0: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेको नि बहिनी।
21: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
0: ए साँच्चै हो र, ल ल त्यसो भए त म त्यही गइहाले।
21: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाजा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
1: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
2: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
1: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
2: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
1: मोबाइल 9815356496।
3: ए नानी, त्यो पानी नपिऊ त।
4: किन र काका?
3: त्यो पानी फोहोर छ।
4: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
25: सार्वजनिक हितका लागि रेडियो आदि खुला।
21: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
24: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
21: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
24: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
21: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
24: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
21: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
26: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
24: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
21: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
21: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
27: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
26: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
5: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
6: यस समयको साथमा जितु सुनचादी पसल,
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गर गहना को व्यवस्था गर्न पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008747723।

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 9856054313 र 9141443 32।
3: मूल्य होइन स्वास्थ्य रोजौ।

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर वालिङ बजार।
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 98460 86005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
1: फोन 0 63 46 46 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
3: फोन 0 63 41 42 58।
4: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0 63 41 46 696।

0: रेडियो आदिखोला 105.4
1: प्रिय समितिमा पहिलो पटक महिलाको बहुमत, राजनीतिमा नयाँ सन्देश दिएको महिला नेताहरूको भनाई, अन्य पार्टीले पनि सिक्नुपर्ने बाध्यता।
2: महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
1: पीआर र डीबी लिएर विदेश बसेका चार सरकारी कर्मचारी कार्यवाहीको दायरामा एमाले उपाध्यक्ष पौडेलको रिटमा सम्पत्ति शुद्धिकरण मुद्दाको फाइल छिकाउने सर्वोच्चको आदेश। यस वर्षको मनसून देशैभर फैलियो, मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना, पहिरो सबैभन्दा बढ़ी चुनौती, कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द, यात्रा नगर्न प्रशासनको आग्रह। र इरान र अमेरिका बीच सैन्य आक्रमण रोक्न कूटनीतिक वार्ता हुने, फिफा विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे भिड्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विवाहको कानूनी उमेर र यौन सम्बन्धका बारेमा कानून संशोधनको तयारी हुन थालेको छ। विवाहको उमेर नपुगी गर्भवती हुने, सन्तान जन्माएर अल्पत्र पार्ने, वयस्क पुरूषसँग बिहेइतर सम्बन्ध राख्ने जस्ता समस्या बढ़दै गएका छन्। अहिले विवाहको उमेर 20 घटाउने भन्दा पनि गैर कानूनी यौन सम्बन्धका विषयमा कानून संशोधन गरी यस्ता समस्याको समाधान गर्नु आवश्यक छ।
4: आजदेखि देशभर बर्खायाम अर्थात मनसून सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको मनसून आगमन बुलेटिन 3 देशका सबै प्रदेशमा मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका अनुसार असार 6 गते कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसून क्रमशः पश्चिमतर्फ विस्तार हुँदै आज सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि पुगेपछि देशभर फैलिएको हो। मनसून सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। पछिल्लो वर्षा विवरण अनुसार दाङको कोइलावासमा सबैभन्दा धेरै 47.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशीमा पानी परिरहेको छ, केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा समेत मापन भएको छ। पानी परेका स्थानका आसपासका साना खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिम पनि बढ़न सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद विनु महर्जनले भन्नुभयो।
5: लुम्बिनीको पूर्वतिर चाहिँ मध्यसम्म पनि वर्षा भइरहेको छ। अब राज्यको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हप्ता चाहिँ यसो अधिकांश बादल लाग्छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको स्थान तथा कर्णाली सुदूरपश्चिमको हिमाली भूभागका थोरै स्थानहरूमा 1-27 मध्यमसम्म वर्षा हुने सम्भावना छ। देशको पहाड़ी र तराई भूभागका केही स्थानमा 1-27 मध्यमसम्म वर्षा हुने सम्भावना छ। राज्यको हकमा त्यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ। मध्य तथा बागमती प्रदेशका पहाड़ी भूभागका एक स्थानमा भने भारी वर्षासम्म हुने सम्भावना छ।
4: मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढ़ेका छन्। पछिल्लो 24 घण्टामा मात्रै देशभर 48 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन्। त्यसपछि चट्याङ, अविरल वर्षा, हावाहुरी, सर्पदंश, आगलागी, बाढ़ी जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो।
6: पानी चाहिँ परिराखेको छ, तर अब पानी पनि जस्तो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम, ताप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखिएको छ। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन्, भनेको जनधनको क्षति त्यति धेरै छैन, भनेको हाम्रो जनधन पहिला जति घटनाहरू घट्थे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटनाभन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ। र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने स्थिति छ, र त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
4: शंकरसभाको सिलिचङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढ़ी घरधुरी विद्युतविहीन बनेका छन्। तल्लो र माथिल्लो तीन छोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याली सीआईएनसँग बताउनुभयो।
7: यो चाहिँ यो शंकरसभा जिल्लाको सिलिचोङ गाउँपालिकाको गाउँपालिकामा यही 18 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भिरालो जग्गा जमिन भएको, माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ चिरा परेको त्यसको अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। त्यसमा चाहिँ यो नेवाटार, कर्लो छेम्पोङ, माथिल्लो छेम्पोङ, हेङ्ला, चेपचुक्का, याङसिङ, गोवानी भन्ने यी चाहिँ बस्तीहरूमा त्यहाँ चाहिँ बढी प्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनमा चिरा परेको कारणले गर्दाखेरि यो तल्लो छेम्पोङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। त्यही हाइड्रोपावरमा क्षति गरेको भन्ने चाहिँ सुनियो, अनि कस्तो अवस्था छ त्यो हाइड्रोपावर र क्षति भएको कारणले बिजुली अवरुद्ध बन्ने कुरो थाहा भइसकेका छ, र कति कहिलेसम्म त्यो बन्ने भन्ने कुराहरू त्यो क्लियर भइसकेका छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ। भोलि खबरी हामी मुभ हुँदैछौँ, त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
4: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाडौँ सड़क खण्डमा आज र भोलि रातीको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातीको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी शहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातीको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मशान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ़ सड़क खण्ड र कालीगण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ्नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीभी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका 4 कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उपविदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरानबीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्योलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पौने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने पौने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्।
1: रासोपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
8: महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुनुपर्छ नेपाली राजनीतिमा।
1: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष सपना र सफलताका कथा।
16: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्, अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ। नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो।
17: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। बदलिदो राजनैतिक परिस्थिति छिचोल्दै राष्ट्रपतिको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीति प्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाई छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी राष्ट्रपा नेता विनिता कठायत
18: प्रतिशत महिलाहरू चाहिँ राज्यसभामा केन्द्रीय सदस्य बनेको हो। यसचोटि चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन, उसको आफ्नो मेहनतले मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु।
17: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण राष्ट्रपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
19: राष्ट्रपाको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
17: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 205बाट 82 जना निर्वाचित भएका छन् जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079को निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भूषाल।
20: उहाँहरू दुईजना हो के अरे कमिटीमा त्रुटि पुर्याउनु भएछ राम्रो, अब मनोनित गर्ने कमिटी बाँकी छ 900 जनाको कमिटीमा 50% हुनुहुन्छ 151 पुग्दा कति हुन्छ हेरौँ।
17: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
21: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्यो भन्दा माथि राष्ट्रपतिले पुर्याउनु भयो, अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
17: 21 शताब्दीमा पनि महिलामाथि प्रति सत्तात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हाली मुहाली, महिलाको नेतृत्व क्षमताप्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर राष्ट्रपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
8: कति प्रतिशत मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
17: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ, तर यी र यस्ता नारा केवल राजनीतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ्दो उपस्थितिलाई थप बढ़ाउन आवश्यक देखिन्छ। राष्ट्रपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाई छ। सन्तोषी रावल, सीआईएन, काठमाडौं।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
22: पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
1: यसपटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
0: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
2: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
5: हाम्रा दुःख नै त तरकारी खेती गरिछौँ र पानी नै पुग्दैन। अखन त यही हाम्रो खेती हो।
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
2: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद।
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
3: एल निनो भनेको के होला? यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद संजीव अधिकारी।
23: अब मनसून नै नछिरे पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पक्ष भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड़ छ र यो पहाड़मा ठोकिएर जुन यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसून नआउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन सुरु गर्दा राम्रो हुन्छ भन्ने मेरो।
2: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि के छ सम्पर्क गर्नलाई? जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन?
23: हामी जल तथा मौसम विज्ञान विभाग र नार्क सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नारको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
2: जस्तो त्यहाँनिर एउटा हटलाइन नम्बर छ, सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर त्यो 11:35 अथवा
23: कृषिकै लागि भनेर चाहिँ यो शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन? त्यो चाहिँ नाकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ, तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 11:55 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसुन कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 11:55 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
2: यस वर्ष बाढी वा पहिरोको जोखिम बढी कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ?
23: पक्कै पनि हामी अब एउटा कुरा नदोहोऱ्याउँ कि यसपालिको हाम्रो आकलन भनेको सरदरभन्दा कम पानी पर्ने छ, तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो। तर एलनिनो हुन्छ, सरदरभन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान्, त्यो एउटा सोच्नुपर्ने विषय छ। तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन्, त्योतिर पनि हामी मध्यनजर हामीले दिनु
2: त्यो कुरा जोड्दै जानेछौ। एलनिनो भनिरहनुभएको छ अघिदेखि कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेछ, सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई।
23: पक्कै पनि एलनिनो अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु होइन, यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन, होइन जस्तै हामीले जुन हावापानी आकलन गरेका छौं त्यो भनेको चाहिँ यो समुद्रको कति तातो छ, अब कसरी चाहिँ तातिने क्रममा जाँदैछ, चिसिने क्रममा जाँदैछ, त्यसले चाहिँ दुई पाँच महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ, त्यसले कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौं। प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन्। जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग होइन, पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरूको आसपासमा पर्छ। सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलिक बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने, त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
2: मुक्ति काफ्लेज्यूले कमेन्ट गर्नु भएको छ, यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोती र गैराकोटमा पनि पानी पर्छ तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन
23: हुन्छ। यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ। जस्तो स्थानीय वायुकै कुरा गरौँ, जुन अहिले मनसुन भन्दा अगाडिको समय छ, त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइडमा चाहिँ पानी पर्ने, तर त्योभन्दा पछाडि हामी लिवाड साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने, सुक्खा हुने हुन्छ होइन, त्यो टाकुराको त्यो काम पनि हुन्छ। र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बंगालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ, त्यो वायु चाहिँ मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो। जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बंगालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ होइन, र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभएको अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ। त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने, सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने, र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमा पनि धेरै पानी पर्ने, कम पानी पर्ने हुन्छ। र यो त हाम्रो विशेषता नै हो कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ, जहाँ चाहिँ आकाश पातालको फरक छ। जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ। भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो एक दुई किलोमिटर होइन, 100 मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ, त्यो हामीले देखेको छौँ।
4: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
1: आजदेखि देशभर वर्षायाम अर्थात मनसून सक्रिय भएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ए नानी त्यो पानी नपिऊ त
1: किन र काका
0: त्यो पानी फोहोर छ
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं
2: सार्वजनिक हितका लागि रेडियो आदि खुला
3: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 8 बजेको छ
4: यस समयको साथमा जितु सुनचादी पसल
5: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9842349399

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुन चाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 98460216

0: तीस र अन्ठानब्बे चार एकसठी अडसठी दुई सय एकाउन्न।
1: ओइ आमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
2: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
1: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल अन्ठानब्बे चार बैसठी अन्ठानब्बे एक सय पैतालिस।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: आहा कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुबै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी, भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: एबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सीमा सुरक्षा सहितका विषय लिएर सुष्टावासी काठमाडौँमा आधारभूत अधिकारको माग,
1: एक नम्बरमा नागरिकता दिनु पर्यो, दुईमा राज पूर्जा दिनु पर्यो, तीनमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो पहिचान बनाइदिनु पर्यो, नेपाल हो कि भारत हो।
0: संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको हो।
2: अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेछ संसद बाहिर भने त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
0: संसद दिवसका अवसरमा गरिएको एक कुराकानी र रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने ब्रिटिस प्रधानमन्त्रीको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव मार्क रूटले ब्रिटेनको ड्रोन युद्धतर्फ रक्षा रणनीति केन्द्रित गर्दै रक्षा खर्च बढ़ाउने योजनाको स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टार्मरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब अमेरिकी डलरले रक्षा खर्च बढ़ाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्दहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाड़ी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बस्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेथले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरू अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले केही दिन अघि बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ़ बनाउनुपर्ने, नागरिकताविहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
1: नम्बरमा पर्यो, दुई नम्बरमा राजपुर जादिनु पर्यो, तीन नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो शासन बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो के हो, सबै नजिक भिन्न छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो के पर्छ नि, तेरो नागरिकता छ, तेरो लाल पूर्जा छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, लाल पूर्जा देखाऊ भन्छ, त्यसकारण हामीले चाहियो।
0: यद्यपि उक्त आन्दोलनमा स्वच्छता बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
4: राष्ट्र सभामा बोल्न पर्दा कि प्रधानमन्त्रीजी स्वयं बोल्न पर्दो रहेछ, उहाँ बोलेको लाग्दो रहेछ, त्यो कारणले हामी आउन पर्दा पहिले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्कमा हुन्छ, समयको लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृहमन्त्री अनि राष्ट्रमन्त्री यो तिनटा
0: दस गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
5: अब सीमा सम्बन्धमा त त्यहाँ दस गजा छैन, दस गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्छन्, हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा दस गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्, जसरी पनि दस गजा गाड्न पर्यो, सरकारले गर्न पर्यो, त्यो स्थानीय तह परदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
0: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाई छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
6: दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छ, भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नायता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
0: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय, नेपालमा 67 संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ़ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौं।
2: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ, किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो, त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ संसदलाई उपेक्षा गर्ने कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो, अहिले मात्रै होइन पहिला पनि हामीहरूले के देख्यौं भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र गिरोहबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो त्यसको।
0: यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्पराको रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
2: मैले हाम्रै पालामा छ, अहिले जे जति भइरहेको छ त्यसका जोसका भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ, तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नै हो, अब संसद जनताले दिएर पठाएको शक्ति त्यसलाई जुन खालको उपेक्षाहरू पछि अर्को घटनाक्रमले देखिएको छ, र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
0: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
2: हामी कहाँ हेरी हेरी संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि। त्यसलाई उपेक्षै गर्न खोजेपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
0: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्ये केही कुरा कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन् पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं। यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
2: अब यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ नि त्यसका एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ। त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
0: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
2: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
0: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, आठ नौ पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यस पटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
2: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो उत्साहजनक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसेकम लोकतन्त्रका आधारभूत सिद्धान्त र मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तीनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
0: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँलाई लाग्छ?
2: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ बिस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ। तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग गर्ने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्रोले चिनाउँदैन। त्यसैले हामी त्यो सबै गम्भीर हुनुपर्छ।
0: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउण्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टार्मरका अनुसार सन् 2029 ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउण्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउण्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधाभन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्राट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जितु सुनचाँदी पसल
8: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
7: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: कृष्ण
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
4: नमस्ते म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: तपाई यदि बेला सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज बुधबार
1: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदिखोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाग,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10:30 देखि 11 बजेसम्म कार्यक्रम खुल्दुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदिखोला 105.4
1: आज विक्रम सम्बत 2083 साल असार 17 गते बुधबार असार कृष्ण प्रतिपदा 1 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: राजमार्गका 140 पहिरो स्थल पहिचान अधिकारको लड़ाईको लागि सुस्तादेखि विद्यार्थीसम्म लड़ाईमा 150 कानून बनाउँदै सरकार प्रदेशको बजेटमा सत्ता पक्षकै असन्तुष्टि र अवरोध राष्ट्रपामा काखा पाखा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गर्मीले बढ़्यो महीको माघ शीर्षकको शुभ समाचार।
1: गर्मी बढ़ेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ़छ तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पेय नयाँ पहिचानका साथ फर्किएको छ मही। कुनै समय गाउँघरका किसानको दैनिक जीवनसँग जोड़िएको मही अहिले स्वास्थ्य प्रेमी पोषणविद चिकित्सक र उद्यमीहरूको रूचिको विषय बनेको छ। महीको लोकप्रियता केवल स्वादका कारण बढ़ेको होइन यसको पछाडिको नेपाली समाजको इतिहास संस्कृति स्वास्थ्य चेतना र बदलिदो उपभोक्ता व्यवहारसँग जोड़िएको छ। कृत्रिम पेय पदार्थप्रति बढ़दो सावधानी र प्राकृतिक खानाप्रतिको आकर्षणले महीलाई नयाँ पुस्तामाझ पनि स्थापित गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा डीडीसीका उत्पादनलाई प्रोत्साहन गरेपछि मही युवा पुस्तामाझ पनि लोकप्रिय बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा हालै सम्पन्न भएको राष्ट्रिय महाधिवेशनमा हजारौं लिटर मही बिक्री भएको थियो। मंचमा बसेर अतिथिहरूले मही खाएको तस्विर सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेका थिए। नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल महीको बढ़दो लोकप्रियतालाई उपभोक्ताको स्वास्थ्य सचेतनासँग जोड्नुहुन्छ। नेपाली संस्कृतिमा दूध दही र घिउ जस्तै महीको पनि विशेष महत्व छ। शुभ कार्यमा दही खुवाएर विदाई गर्ने पञ्चामृतमा दूध दही प्रयोग गर्ने र यात्रामा निस्किँदा दही खाने परम्पराले दुग्धजन्य पदार्थलाई केवल खाद्य वस्तु नभई संस्कृतिको हिस्सा समेत बनाएको छ।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आरजी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क .com बाट प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर नागरिक दैनिक लेख्छ राजमार्गका 140 पहिरो स्थल पहिचान शीर्षकमा खबर सड़क विभागले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमान सहित आवश्यक तयारी गरेको छ पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिन विभागले चाँडो भन्दा चाँडो पछाएर आवत जावत खुलाउने कार्य योजना बनाएको छ यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान समेत गरेको छ विभागले सम्भावित पहिरो स्थलमा आवश्यक उपकरण सहित जनशक्ति खटाएको छ विभागको अध्ययनले मनसून सक्रिय भएसँगै विभिन्न राजमार्ग सड़क क्षेत्रका 140 स्थानमा ठूलो पहिरो जान सक्ने देखिएको हो यस वर्षको मनसून मंगलबारदेखि देशभर सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ सड़क विभागका उपमहानिर्देशक भुवन अधिकारीले ठूलो पहिरो जान सक्ने विभिन्न 140 स्थलको पहिचान गरिएको बताउनु भएको छ उहाँले सम्भावित क्षेत्रमा पहिरो गए तत्काल पछ्याउन चाहिने साना ठूला उपकरण प्राविधिक र अन्य जनशक्ति खटाइसकिएको जानकारी दिनुभएको छ 140 ठाउँमा पहिरो जान सक्ने हाम्रो अध्ययनले देखाएको छ त्यही ठाउँमा हामीले आवश्यक मशिन र जनशक्ति खटाएका छौं उहाँले भन्नुभएको छ हाम्रो जनशक्ति 24 घण्टा तयारी अवस्थामा रहन्छ सम्भावित पहिरो स्थलमा लोडर ब्याकहो स्काभेटर टिपर ट्रक सहित पठाइएको छ प्रत्येक सम्भावित क्षेत्रमा 4-5 जनाका दरले इन्जिनियर सहयोगी र लेन्थ वर्कर खटाइएको छ
3: प्रदेशको बजेटमा सत्तापक्षकै अवरोध शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ प्रदेश सरकारले 2083-84 लागि प्रस्तुत गरेका बजेट तथा कार्यक्रमलाई लिएर सत्तापक्षीय सांसदकै असन्तुष्टिले प्रदेश सभा बन्धक बनेका छन् असार 1 बजेट सार्वजनिक गरे लगत्तै बजेटमाथि छलफल गर्ने परम्परा विपरीत दुई साता बितिसक्दा पनि सुदूरपश्चिम कर्णाली लुम्बिनी र कोशी प्रदेशमा बजेटमाथिको बहस शुरू हुन सकेकै छैन यी चारै प्रदेशमा सत्तापक्षकै सांसदको अवरोध देखिएको छ मंगलबारसम्म पनि यी प्रदेशमा बजेटमाथि छलफल कहिले शुरू हुने भन्नेबारे टुंगो छैन मध्य प्रदेशमा भने बुधबारदेखि बजेटमाथि छलफल थाल्ने तयारी छ बागमतीमा आगामी वर्षको बजेटबारे छलफल जारी छ गण्डकीको बजेट भने बहुमतले पारित भएको छ बागमती सरकारले 2083-84 लागि 63,93,33,33,00 रूपियाँ बजेट पेश गरेको थियो बजेटलाई लिएर सत्ता साझेदार दलबीच नै सहमति नहुँदा सुदूरपश्चिममा प्रदेश सभा परिसर दुई सातादेखि सुनसान छ कंग्रेस नेतृत्वको सरकारमा एमाले सत्ता साझेदार हो एमाले आफै संलग्न भएर ल्याएको बजेट अस्वीकार गरेर संशोधन प्रस्ताव दर्ता गर्ने अडान लिएपछि छलफल अनिश्चित भएको छ एमाले बजेटमा संशोधन गर्नुपर्ने माग गरेपछि मुख्यमन्त्री कमल बहादुर शाह समेत अलमलमा छन् मुख्यमन्त्री शाह बजेटमा प्राविधिक त्रुटि रहेको स्वीकार छन् ती त्रुटिलाई कसरी सुधार गर्ने भन्ने विषयमा एमाले नेतासँग आन्तरिक छलफल भइरहेको उनको भनाई छ एमाले सांसदका अनुसार मुख्यमन्त्री र एमाले सांसद बीच यस सम्बन्धमा संवाद भएकै छैन
2: राजधानी काठमाण्डु पछिल्लो केही दिन यता विभिन्न समुदाय र समूहका आन्दोलनले निरन्तर तातिएको छ सीमावर्ती सुस्ताका बासिन्दादेखि दृष्टिविहीन नागरिक सुकुम्बासी एमबीबीएस बीडीएस चिकित्सक र कक्षा 12 विद्यार्थीसम्म आफ्ना फरक फरक माग लिएर सड़कमा उत्रिएका छन् आन्दोलनका विषय फरक भए पनि सबैको साझा गुनासो भने राज्यको व्यवस्था सेवा प्रवाहमा कमजोरी र आफ्ना अधिकार सुनिश्चित गर्न नसकेको सरकारी कार्यशैली प्रति केन्द्रित रहेको छ माइतीघर मण्डला बिजुली बजार सिंहदरबार आसपासका क्षेत्र र सामाजिक सञ्जाल अहिले यी आन्दोलनको केन्द्र बनेका छन् भौतिक प्रदर्शन सँगै डिजिटल आन्दोलन समेत तीव्र बन्दै जाँदा सरकारमाथि जवाबदेहिता र समस्या समाधानका लागि दबाव बढ़दै गएको छ नवलपरासी पश्चिमको सीमावर्ती सुस्ता क्षेत्रका बासिन्दा लाल पूर्जा वितरण नागरिकता तथा सीमा संरक्षणको माग गर्दै काठमाडौँ आएका छन्। सुस्ता बचाउ अभियानको अगुवाईमा माइती घर मण्डलामा प्रदर्शन गर्दै उनीहरूले आफूहरू दशकौंदेखि राज्यको उपेक्षाको शिकार बनेको बताएका छन्। यता राजधानीको सड़क पेटीमा जीविकोपार्जन गर्दै आएका दृष्टिबीन नागरिकहरू पनि लगातार 10 दिनदेखि आन्दोलनरत छन्। उनीहरूको आरोप छ काठमाडौँ महानगरपालिकाले सड़क पेटी मठ मन्दिर तथा सार्वजनिक स्थलमा बसेर जीविकोपार्जन गर्न नदिएपछि आफूहरू रोजी रोटीबाट वञ्चित भयो। यता यस कक्षा 12 को नतिजा प्रकाशनलाई लिएर पनि सरकार तीव्र आलोचनाको केन्द्र बनेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा व्यापक त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरू माइती घरमा प्रदर्शनमा उत्रिएका छन् भने टिकटक रेडिङ र फेसबुक मार्फत शिक्षा मन्त्री सस्मित पोखरेलको राजीनामा माग्ने अभियान चर्किएको छ। त्यस्तै इन्स्टिच्युट अफ मेडिसिन का एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले पनि शैक्षिक सुधारका विभिन्न माग गर्दै माइती घर मण्डलामा प्रदर्शन गरिरहेका छन्। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बस्दै आउनुभएका भोजपुर अरूण गाउँपालिकाका 39 वर्षीय जम्बर तामाङ अहिले प्रहरी हिरासतमा हुनुहुन्छ। सरकारले उचित व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको विरोधका क्रममा उहाँले संचार माध्यमसँग आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको थियो। असार 13 गते बिजुली बजारमा उहाँले होल्डिङ सेन्टरमा हटाइए खुकुरी लिएर सिंहदरबार जान तयार छु भन्ने अभिव्यक्ति दिनुभएको थियो। अधिकारको लड़ाईमा नागरिक सुस्थावासीदेखि विद्यार्थीसम्म सड़कमा हिमालय टाइम्सले खबर लेखेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको घोषणा गरिएका कृष्णमान श्रेष्ठको नाम मंगलबार अचानक केन्द्रीय सदस्यबाट हट्यो। पार्टीको निर्वाचन आयोगले प्राप्त मत तलमाथि परेकाले सच्याउनु परेको प्रष्टीकरण दिएको छ, तर आफ्नो नाम बदनियतपूर्वक हटाइएको भन्दै कृष्णमान असन्तुष्ट बने। मंगलबार नै पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका छन्। उजुरीको पदार्थ अनुशासन आयोगका प्रमुखलाई व्हाट्सएपमा पठाएको श्रेष्ठले पार्टी सभापति रवि लामी छानेलाई पनि बेग्लै निवेदन दिएका छन्। निर्वाचन आयोगले 12 गतेको मिति राखेर सोमबार केन्द्रीय समितिको सूचीबाट आफ्नो नाम हटाएको श्रेष्ठको भनाइ छ। रासोपाको निर्वाचन आयोगले जनजाति क्लस्टरबाट निर्वाचित भएका कृष्णमानलाई विस्थापित गरेर उनको ठाउँमा ध्रुव कुमार थापा मगरलाई केन्द्रीय समिति सदस्यको सूचीमा राखेको छ। म सोझो नेवारको छोरो, मलाई लफडा गर्न आउँदैन, उनले भने, तर पार्टीभित्र आफ्ना मान्छेलाई काखी च्याप्ने र योगदान भएकालाई पाखा लगाउने जुन प्रवृत्ति देखियो यसले मलाई विक्षिप्त बनाएको छ। यो सरासर अन्याय हो, मलाई न्याय चाहिन्छ, नत्र यो मेरो राजनीतिक र नैतिक हत्या हुनेछ। पार्टीभित्र काखी च्याप्ने र पाखा लगाउने प्रवृत्ति देखियो यसले विक्षिप्त बनाएको छ। यो अन्याय हो, मलाई न्याय चाहिन्छ, नत्र मेरो राजनीतिक र नैतिक हत्या हुनेछ, रासोपा नेता कृष्णमान श्रेष्ठले भनेका छन्। यसै गरी रासोपा नेता सोम प्रसाद शर्माको भनाई छ, मेरो मागलाई व्यवस्था गरिए संवैधानिक राजनीतिक तथा कानूनी उपचार खोज्नेछु, न्यायिक प्रक्रिया अवलम्बन गर्न बाध्य हुनेछु। रवि बालनले लगाए भागबण्डा। महाधिवेशन उद्घाटनमा रवि बालन बीचको सम्बन्ध जति सौहार्द देखियो अन्तर्यमा भागबण्डाले राम्रो प्रश्रय पाएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामी छाने र वरिष्ठ नेता बालिनले नेता कार्यकर्तालाई गुटगत राजनीति नगर्न सचेत गराएका थिए। गुटको राजनीतिले दल नै सकिने भन्दै उनीहरूले गुटको जरा नै काट्नुपर्ने बताएका थिए। मन्त्री हेरफेरको तयारी। रासोपाको सरकार बनेको 100 दिन पुग्ने लाग्दा रासोपामा मन्त्री हेरफेरको विषय सतहमा आएको छ। विगतमा विभिन्न विवादका कारण श्रम मन्त्री र गृहमन्त्रीले राजीनामा दिए पनि गृहमन्त्रीमा पुनः सुधन गुरूङ नै फर्किएका छन्। तर पार्टी महाधिवेशनबाट केही नेता व्यवस्थापन गर्नुभएकाले मन्त्री र समिति सभापतिको जिम्मेवारी हेरफेरको तयारी भएको बुझिएको छ। रासोपामा काखा पाखा शीर्षकमा मध्याह दैनिकमा छापिएको खबर हो।
2: 150 कानून निर्माणको गृह कार्यमा सरकार शीर्षकमा हिमालय टाइम्सले खबर लेखेको छ। सरकारले आगामी आर्थिक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनका सूची सहित 150 कानून निर्माणको गृह कार्यमा जुटेको छ। विधायन ऐन अनुसार सरकारले बनाउने प्रस्तावित कानूनको सूची आर्थिक वर्ष अगावै संघीय संसदलाई जानकारी गराउनुपर्ने प्रावधान अनुरूप यही वर्ष बनाउनुपर्ने गरी उक्त संख्यामा कानून निर्माणको गृह कार्यमा जुटेको हो। कानून मन्त्रालयले यसअघि नै सरकारले बनाउने कुल संख्याका कानूनहरू विभिन्न मन्त्रालयसँग प्रस्तावित कानूनको सूची मागेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विभागीय मन्त्री सहित प्रशासनिक नेतृत्व राखी चरणबद्ध छलफल समेत गर्नुभएको थियो। उहाँले कानून मन्त्रालयलाई आफ्नो मन्त्रालयबाट बनाउनै पर्ने कानूनको सूची उपलब्ध गराउन आग्रह समेत गर्नुभएको थियो, जस अनुसार अधिकांश मन्त्रालयहरूले आफ्नो मन्त्रालयबाट बनाउनुपर्ने कानूनको सूची उपलब्ध गराएका छन्।
3: न्याय परिषदले प्रधान न्यायाधीशले न्याय परिषद बैठक नै बोलाएनन्। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती, कान्तिपुर दैनिक खबर लेख्छ। सर्वोच्च अदालतमा मंगलबार 463 मुद्दाको पेशी तोकिएको थियो, तर 131 मुद्दामा मात्र फैसला र आदेश भयो। अन्य मुद्दा विभिन्न कारणले सरे, हेर्न नभ्याइनेमा परेका मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलो पटक भने होइन, हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुका विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 जना मात्रै बहाल छन्। त्यसमध्ये न्यायाधीश तिलप्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा छन्। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाइबारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार छन्। त्यसैले प्रधान न्यायाधीशमा सिफारिश भएपछि गत 5 जेठमा भएको संसदीय सुनवाईका क्रममा उनले अदालतमा पद रिक्त हुनु अघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने वाचा गरेका थिए। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उनले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नागिसकेको छ, तर न्यायाधीश नियुक्ति प्रक्रिया शुरू भएको छैन।
2: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोल प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेल प्रति लिटर 30 रूपियाँ, हवाई इन्धन आन्तरिक प्रति लिटर 40 रूपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर 265 अमेरिकी डलर मूल्य घटाएको जनाएको छ। यस्तै ग्यासको मूल्य प्रति सिलिण्डर 100 रूपियाँले घटेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भारतबाट मूल्य घटेर आएकाले स्थानीय बजारमा समेत मूल्य घटाइएको